0: को सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकार सम्बन्धमा
1: चामल स्वास्थ्य व्यवस्था चामलहरू सबै सुविधा होस् होइन त्यो उपचारको लागि अलिकति कम होस् होइन
0: जसले जस्तो काम गरेको छ नि त्यसको अनुसार चाहिँ आमदानी छ
2: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक नीति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी
0: र विश्वकप क्रिकेट लिग टूमा नेपालको लगातार तेस्रो हार नामिबियासँग 3 रनले पराजित
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
3: गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
4: फोन नम्बर 082-562-6601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
5: Baker Appliances का AC, Cooler, Fridge, Cooker, Induction, Air Fryer लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको पानी लागिसकेको छ Baker Appliances बेचरको पानी लाग्छ
6: सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
7: ए हो र

0: रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
1: क्यान्सर विरुद्ध आन्सरको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 056-494-3333
3: कार्यक्रममा अब खबरको सिलसिला आजका सबै जसो पत्र पत्रिकाले सुरुङमार्गको विषयलाई प्राथमिकताका साथ छापेका छन् आफ्नै देशको सुरुङमार्गमा गाड़ी चलाउने नेपालीको वर्षौंदेखिको सपना पूरा भएको छ बहुप्रतीक्षित तथा राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङमार्गको हिजो उद्घाटन भएसँगै पूर्वाधार विकास क्षेत्रमा नेपालको नयाँ अध्यायमा प्रवेश भएको छ सुरुङमार्ग उद्घाटन संगे नेपाल आधुनिक सड़क सुरुङ युगमा प्रवेश गरेको हो धादिङको सिस्नी खोला र काठमाण्डुको बलम्बुसम्मको सुरुङमार्ग सञ्चालनमा भए आएसँगै नागढुङ्गा हुँदै राजधानी काठमाण्डु भित्रनेर बाहिरिने यातायातले खेप्नुपर्ने पट्यार लाग्दो जाम अन्त्य हुने भएको छ तीव्र घुम्ती र पहिरोको जोखिममा रहने थानकोट नागढुङ्गाको एक घण्टा भन्दा लामो यात्रा केही मिनटमै पूरा हुनेछ 42 महिनाभित्र काम सम्पन्न गर्ने गरी 2076 साल कार्तिक 4 गतेदेखि निर्माण शुरू गरिएको यो सुरुङमार्ग झण्डै 80 महिनापछि सञ्चालनमा आएको हो हिजो उद्घाटनको क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पानसमा दीप प्रज्वलन गर्नुभयो वहाँसँगै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर नाताका अकिहितो नेपालका लागि जापानका राजदूत माइदूतहरू र सुरुङमार्ग निर्माणमा संलग्न 63 वर्षीय श्रमिक पूर्ण जोशीले एक साथ रिबन काटेर सुरुङमार्गको उद्घाटन गर्नुभएको हो नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले केही ढिला भए पनि नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपाल पनि सुरुङमार्गको युगमा प्रवेश गरेको बताउनु भएको छ
4: चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै 5 दिनदेखि अनशनरत डाक्टर गोविन्द केसी र सरकार बीच 7 बुधे सहमति भएको छ सहमतिपछि डाक्टर केसीले अनशन तोड्नु भएको छ बाजुराका गौमूल गाउँपालिका दुई घर भएका 42 वर्षीय चक्र बहादुर धामीका हातबाट जुस पिएर डाक्टर केसीले अनशन तोड्नु भएको हो सहमति पत्रको पहिलो बुदामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई पूर्ण क्षमता कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालनका साथै आवश्यक जनशक्ति व्यवस्था गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 को दफा 12 को उपदफा 1 क बमोजिम कम्तीमा 300 शैयाको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढ़ाउने र यसको लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने उल्लेख छ यसै गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न फ्याकल्टी जनशक्ति भर्ना पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी पूरा गर्ने र विश्वविद्यालयले 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति र उपकरण खरिद लगायतका अस्पताल सञ्चालन सम्बन्धी व्यवस्था तत्काल बन्दोबस्त गर्ने सहमति भएको छ सहमति पत्रमा डाक्टर केसी र सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालले हस्ताक्षर गर्नुभएको हो
3: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 समूहबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियारसहित अत्याधिक बल प्रयोग गरेका छन् अस्ति आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर देवानगंज 4 का 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको छ भने 9 जना घाइते भएका छन् पेटमा गोली लागेर गम्भीर भएका मेहताको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको हो मेहता स्थानीय किसान हुनुहुन्छ परिवारको जेठो छोरो मेहताले भएको फागुनमा मात्र विवाह गर्नुभएको थियो प्रहरीतर्फ नेपाल प्रहरीका 8 र सशस्त्र प्रहरीका 5 जना घाइते भएका जिल्ला प्रहरीकारले सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले बताउनु भएको छ त्यस्तै स्थानीय 9 जना घाइते भएका छन् अस्ति राति नै झण्डै 10 बजेतिर केही युवा डीजे बजाउँदै कप्तानगंज चोकबाट अगाडि बढ़ेका थिए त्यही बेला चर्को आवाजमा डीजे बजाएको भन्दै अर्को समूहले आपत्ति जनाएको थियो घटनापछि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको छ देवानगंजमा 2 समूहको झडपमा प्रहरीको

0: घातक हतियार प्रयोग बारे को खबर कांतिपुर दैनिक ने छापे इस ठाव में शांति र सद्भाव कायम कर सर्वपक्षीय सहमति मुस्लिम आयोग का पूर्व अध्यक्ष चमीन निया अंसारी ने सांप्रदायिकता कसई को भलो गर्दैन भन्नुभएको छ। यसैगरी सुनसरी को देवानगंज घटना पछि गृह मंत्रालय ने जिल्लादेखि प्रदेश तहसम को सुरक्षा नेतृत्व में व्यापक हेरफेर गरेको छ। सुरक्षा नेतृत्व में फेरबदल बारे को खबर गोरखापत्र दैनिक ने छापे शांति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको र पूर्व अध्यक्ष समीमिया अंसारीले सांप्रदायिकताले कसैको भलो गर्दैन भन्नुभएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अनौपचारिक क्षेत्रका श्रमिकको गुनासो र समस्या सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
1: विशेषताहरू 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ. खरीद गर्न पाउनुहोस् 25% सम्मको क्याशब्याक, एक वर्षको नेट टिभी प्याक. सर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन.
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ. यतिन्जेल हामीले निर्माणको 80 महिनापछि नागडुंगा सुरुङमार्ग सञ्चालन, राजधानीभित्र र बाहिरिन सहज हुने, पट्यार लाग्दो जामको समस्या हट्ने, सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, सुनसरीको कप्तानगंजमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति लगायतका खबर प्रस्तुत गर्यौं.
2: अब बाँकी खबर. आन्तरिक राजस्व विभागले असारमा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाउन नमिल्ने बताएको छ. चालू वर्षको बजेट मार्फत सरकारले साउनदेखि घराइसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको छ. नेपाल विद्युत प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो. त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्था अनुसार साउन 1 लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो. प्राधिकरणले यसबारे विभागसँग राय मागेको थियो. त्यसैलाई स्पष्ट पार्न विभागले हिजो सार्वजनिक सूचना नै जारी गरेको छ. असार 32 बिजुली खपतको बिल 1 साउनमा वा त्यसपछि प्राप्त भए पनि 1 साउन अघिको खपतमा आर्थिक ऐन 2083 अनुसूची 1 समूह 2 अन्तर्गत आवश्यक वस्तुका रूपमा बिजुली समावेश भएकाले त्यस्तो खपतमा भ्याट नलाग्ने सूचनामा उल्लेख छ. बिजुलीमा भ्याट लगाउँदा र 50 युनिटसम्म छूट दिँदा उपभोक्ताको लागत बढ़ने, मध्यम वर्गीय ग्राहकलाई बढ़ी भार पर्ने, उत्पादन लागत र 50 युनिटमै रहन रूचाउने ग्राहक बढ़ने सरोकारवाला बताउँछन्. चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले साउनदेखि घराइसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको खबर कान्तिपुरमा छ.
1: नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मेहनतमा अडिएको छ. घर निर्माणदेखि सड़क, पुल र अन्य भौतिक पूर्वाधार निर्माणसम्म उनीहरूको श्रम अपरिहार्य छ. तर यही श्रम शक्ति धेरै समस्यासँग जुझ्नु परेको छ. धेरैसँग लिखित सम्झौता हुँदैन, नियमित रोजगारीको सुनिश्चितता पनि छैन, त्यस्तै सामाजिक सुरक्षा र बीमाको पहुँच पनि धेरै टाढा छ. काम गर्ने क्रममा आवश्यक सुरक्षा सामग्री समेत सबैले पाउँदैनन्. अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन्, तर औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूले विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन् तर अनौपचारिक क्षेत्रका श्रमिकहरू प्राय व्यक्तिगत रूपमा काम गर्न बाध्य छन्. उनीहरूका समस्या, गुनासा र मागहरू सम्बन्धित निकायसम्म पुग्ने वा सुनवाई हुने अवस्था कतिको छ भन्ने प्रश्न अहिले पनि उत्तिकै महत्वपूर्ण छ. साथी महेश गेवालीले ललितपुरमा भेटिएका केही श्रमिकलाई तपाईँहरूका समस्या के छन् भनेर सोध्नु भएको छ.
3: चामल पहिलाको भन्दा अब 22 दिन चामल अहिले 25 भन्छ. तरकारी त्यति बढेर अब हामी त जम्मा 500-600 कमाउँछ. कहिले 1000 गर्ने, कहिले 1 रुपियाँ पनि कमाउँदैन. अब परिवार पाल्नलाई नि अलिक गाह्रै छ. त्यही पनि अब जोखिम भएर पनि बाध्यताले नै गर्नु परेको छ. पहिला अलि थियो भने अहिले फेरि यो टाइट पारिरहेको छ. अफिस टाइममा यताउता हिँड्नै दिँदैन. शिव आएको बेलामा अब जान सकिँदैन. अब अफिस टाइममा चाहिँ ट्राफिकले समात्छ, हामी चाहिँ जाँदैन भनिदिन्छु कि. अब अहिले आएको सरकारले नि अब राम्रो गर्दै हुन्थ्यो, राम्रै भइदियो हुन्थ्यो भन्ने छ हामीलाई पनि.
4: आशिका गोपाली, मकनपुर जिल्ला. तपाईँको बच्चाहरूको स्कुल फिजहरू त्यतिकै महँगो हुन्छ. तपाईँको अब काठमाडौँ कोठा भाग तिरेर बस्नुलाई कति गाह्रो छ अहिले भनौँ न. पानीको पैसा भन्यो, बत्तीको पैसा भन्यो, घरबिटेले अब यति नै तपाईँ कसैले 10,000 भनेको छ एउटा रुमको, कसैले 9,000 भनेको छ त्यही एउटा रुमको. मेन कुरा चाहिँ कोठा भाडाहरू अनि यो खानपेटमा सामानहरू छ नि, त्यसमा चाहिँ अलिकति रकमहरू कम भयो भने चाहिँ एकदम सजिलो हुन्छ कि हामी काम
5: गरेर खाने हामीलाई
4: चाहिँ जसले जस्तो काम गरेको छ अनि त्यसको अनुसार चाहिँ आमदानी चाहिँ हुनु पर्यो कि छ सात हजार कोठो हालतिर हुने खाने के त उपचार गर्नै पर्यो खानै पर्यो लाउनै पर्यो
6: राजकुमार चौधरी जिराबनी गाउँपालिका कुनै महिना काम पाउँछ कुनै महिना बस्नै पर्छ हामी जस्तो युवाहरू विदेश गएर आयो आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ त्यतिको काम सजिलो गरिदिनु पर्यो हामीहरू जस्तो सिप सिकेको मान्छेहरूलाई काम दिलाउनु पर्यो र अवसर नपाएको र सरकार पनि अब त्यति खासै काम पनि गर्नुभएको छ त्यस्तो नीति पनि लाउनु भएको छैन सिपलाई कसरी सदुपयोग गर्ने त्यो भइरहेको छैन
7: अहिले बसे सातवटातिर हाम्रो श्रमको लागि त्यस्तो केही आवाज उठ्यो जस्तो लाग्दैन बिस वर्षदेखि काम लाग्यो तपाईँको बाह्र वर्ष अगाडि पनि हामीलाई ज्याला मजदुरी उति नै छ अहिलेको जति नै अहिले पनि त्यति नै छ कि महँगी बढ्यो हेर्नु है सबै कुरा बढ्यो हामीलाई दिनको हजार रुपियाँ कमाएर परिवार पाल्नु धेरै गाह्रो छ सामानहरू सस्ती दोस् हो कि नै तेल चामलहरू सबै सुविधा होस् अब हामीलाई जुन उपचार हुन्छ नि अब अहिले हामीलाई केही भइहाल्यो भने हामीलाई त पैसा नभए त उपचार हुन्न होइन त्यो उपचारको लागि अलिकति कम होस् होइन
8: बन्दा श्रेष्ठ रामी साहतिर दुर्गम क्षेत्रतिर पुर्याइरहनु पर्यो अब नपुग्यो भने के हो नहरौँ भने दुई चार पैसा के चाहिँ खानै परिहाल्यो लाउनै पर्यो घामले धुनु भने के खर्नै पर्यो नि अन्त दुई चार पैसा हुन्छ भनेर रुनै पर्यो खर्नै पर्यो पहिला चाहिँ डर डरमै जान्छ दिने दिन्न अब के हेर्नु नदिन्छ त्यही डरमा नि जान्छ सबै कुरामा भाउभिरि मनले छ काम दाम छ अलिकति कमै
1: दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव समेटिएको कार्यक्रम देश परदेश अहिले बिहान आठ बजे सुन्न सक्नुहुन्छ
2: रोपाई गर्न मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको छ 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरौटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको छ धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सुन वर्षा पुगेका बलरा नगरपालिका पाँचका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह दाजुभाइ असार सत्रमा पक्राउ परेका थिए सोन वर्षाबाट दुई बोरा यूरिया र छ बोरा डीएपी मल किनेर साइकलमा ल्याउँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो मल तस्करीको आरोपमा दुवैलाई 18 असारमा भारतको बिहार स्थित डुमरा जेल चलान गरेको थियो दुवैलाई धरौटीमा छुटाउन परिवारका सदस्यहरू निरन्तर डुमरा अदालत धाइरहेका छन् भारतमा पक्राउ परेका किसान दाजुभाइको शुक्रबार सुनवाई शीर्षकको खबर कान्तिपुरमा छ
1: खैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
9: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ
10: जमिनका धाजाहरू फाट्नु रूख र बिजुलीका खम्बाहरू ढल्कनु मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्
9: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: नेपालको एकमात्र डिजिएस सेवा जिस्ट हो
1: देश हो खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं
3: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौं फोन 01-4110-6690
4: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको कार्यक्रममा तपाईलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर जलवायु परिवर्तनका कारण तापक्रममा हुने वृद्धिले सन् 2050 हरेक वर्ष विश्वमा थप 4,30,000 मानिसको ज्यान जाने देखिएको छ। नेपाल सहितका गरीब तथा तल्लो मध्यम आय भएका मुलुकमा गर्मीजन्य मृत्यु अधिक हुने प्रक्षेपण एक वैज्ञानिक अध्ययनले गरेको हो। अध्ययनले नेपाल सहित विश्वका 18 देशलाई मोर्टालिटी कुलिङ ट्र्याप अर्थात अत्यधिक गर्मी र न्यून शीतलन कुलिङ को दोहोरो जोखिममा रहेको समूहका रूपमा पहिचान गरेको छ। यो समूहमा नेपाल पाकिस्तान बंगलादेश म्यानमार सहित दक्षिण एसियाली मुलुक नाइजर माली बुर्किना फासो र चाड लगायत उत्तरी उप सहारा अफ्रिकी देश छन्। अध्ययन अनुसार 2050 नेपालको करिब 32% जनसंख्या त्यस्तो जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य हुनेछ जहाँ अत्यधिक गर्मीका कारण प्रति 1,00,000 जनसंख्यामा थप 24 जनाको मृत्यु हुनेछ। त्यस्ता क्षेत्रमा प्रति व्यक्ति विद्युत खपत घट्दा बढ्दो गर्मीसँग जुझ्न आवश्यक पर्ने शीतलीकरण सुविधा विस्तार नहुने प्रतिवेदनमा उल्लेख छ। अमेरिकाको क्लाइमेट इम्प्याक्ट ल्याबले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार अत्यधिक गर्मीबाट बच्न आवश्यक पर्ने शीतलनका लागि पर्याप्त विद्युत नहुँदा गरीब देशहरू बढ़ी जोखिममा हुनेछन्। अत्यधिक गर्मीका कारण धनी देशहरूमा एयर कन्डिशनर एसीको प्रयोग उल्लेख्य रूपमा बढ़ने तर गरीब देशका जनतासँग त्यसका लागि आवश्यक विद्युत र आर्थिक क्षमता नहुने अध्ययनमा लेखिएको छ। जलवायु परिवर्तनबाट हुने थप मृत्यु धनी देशको तुलनामा गरीब देशमा 10 गुणासम्म बढ़ी हुने खबर नागरिकमा छ।
5: अब विदेशको खबर चीनले अमेरिकालाई चीनिया कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीले सार्वजनिक रूपमा चीनिया एआई कम्पनीको उन्नत अमेरिकी मोडलहरूको प्रयोगको बारेमा अनुसन्धान गर्न आह्वान गरेको र अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्नुभएको हो। चीनले विज्ञान प्रविधि आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने उपकरणीयकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ। साथै सबै प्रकारका आधारहीन बहानामा चीनिया कम्पनीलाई बदनाम र प्रतिबन्ध लगानी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। धेरै अमेरिकी आई कम्पनीहरूले अनुसन्धान विकास र परीक्षणका क्रममा चीनिया मोडेलहरू प्रयोग गरेका पनि उहाँको दावी छ। अमेरिकाले दुई देश प्रमुखको सहमतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै एआईमा संवाद र संचारलाई बलियो बनाउने तथा एआईलाई संयुक्त रूपमा प्रवर्धन गर्ने तथा विश्वको फाइदाका लागि एआई प्रशासनमा अगाडि बढ़ाउँदै यसको सुधार गर्ने समेत अपेक्षा गरेको उहाँले बताउनु भएको छ।
6: अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आशिफ शेखले 45 रन कप्तान रोहित पौडेलले 41 आरिफ शेखले 38 कुशल भुर्तेलले 34 तथा गुरशन झाले अभिजित 19 रन बनाए। नामिबियाका लागि ज्याक ब्रासेलले 3 विकेट लिए भने रुबेन ट्रम्पल मनले दुई विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। जन फ्राई लिङ्कले 149 बलमा शतक पूरा गरे। लाउरेन्स टिन काम्पले 59 रन बनाए। नेपालका करण केसीले भने 5 विकेट लिए। यससँगै करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बनेका छन्। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 6 विकेटले नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लिग टूको शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ।
5: अब केही खबर संक्षिप्तमा। देशका पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी बागमती र गण्डकीका केही ठाउँमा अरू प्रदेशको तुलनामा धेरै पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै काठमाडौँको बुढानीलकण्ठमा 51 मिलिमिटर र मकवानपुरको मकवानपुर गढ़ीमा 37 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाली तथा पहाड़ी भागमा बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै राति बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
6: सरकारले संघीय सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने गरी गरेको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चको आदेशसँगै सरकारको निर्णयले तत्कालका लागि कानूनी वैधता र निरन्तरता पाएको छ।
5: कुनै समय गाउँघरमा हरेक आँगन र भित्तामा गुड बनाएर बिहान बेलुका चिरबिराउने गौथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन्। परम्परागत माटोका घरको ठाउँ पक्की भवनले लिन थालेपछि गुड बनाउन उपयुक्त ठाउँ घट्दै गएको छ भने विषादीको बढ़दो प्रयोग, वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि गौथलीको अस्तित्व संकटमा परेको सरकारवालाले बताएका छन्। दुर्लभ बन्दै गौथलीको चिरबिर शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
6: सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै हिजो कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले भट्टलाई थुनामा राखी पूर्वपक्ष गर्ने आदेश दिँदा लिएका आधार र त्यससँग सम्बन्धित मुद्दाको सकल मेसेल झिकाउन आदेश दिएको हो।
5: र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आयातमा कुनै समस्या नरहेकोले अनावश्यक संचिति नगर्न उपभोक्तालाई आग्रह गर्नुभएको छ। आयल निगमले पूर्ण तौल भएको सिलिण्डर बजारमा पठाउन थाले पनि डिलरहरूले सहजै ग्यास दिन भने सकिरहेका छैनन्। काया कैरनमा अब पालो उखानको।
6: जसको हातमा सिप उसकै हातमा काम।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: निर्माणको 80 महिनापछि नागडुंगा सुरुङ मार्ग सञ्चालन, राजधानी भित्र न र बाहिरिन सहज हुने, पट्यार लाग्दो जामको समस्या हट्ने।
5: सरकार र डाक्टर गोविन्द केसी बीच सहमति, केसीको अनसन तोडियो, असारको बिजुलीमा भ्यात नलाग्ने, तिरिसकेको रकम समायोजन गरिने।
6: महँगी बढ़्यो तर आमदानी नबढ़ेको अनौपचारिक क्षेत्रका श्रमिकको साझा गुनासो, रोजगारीको सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग।
5: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह, आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक नीति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी।
6: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार, नामिबियासँग 3 रनले पराजित।
5: अन्तिममा आजको कार्टुन, रवि मिश्रले बनाउनु भएको कार्टुन सत्ता सहकार्य गर्ने ओली र प्रचण्डको सहमतिसँग सम्बन्धित छ। यहाँ प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने पछिल्लो सहमतिसँगै ओली र प्रचण्ड जस्ता देखिने व्यक्तिले गला मिलाउँदै हर्षित छन्। तर छेवैमा अर्का नेकपाका नेता माधव कुमार नेपाल जस्ता देखिने व्यक्ति हुनुहुन्छ अनि सहमतिबारे उहाँ भन्नुहुन्छ, हुँदै नभएको स्वर्ग र नरकको ट्राभल प्लान बनाउनु ठगी हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: श्री ढाकुरा प्रस्त विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104
1: र विपद व्यवस्थापनका लागि 1177।
2: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र होइन होला त्यस्तो त?
1: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
2: के भएन मिस,
1: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो।
2: धूम्रपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको
3: लौ न। शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
5: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: शुभ प्रभात गुरुआमा।
3: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
8: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
11: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
12: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
10: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: गुरुआमा।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जादिन नि है
1: नो किन के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को कन्ठे गर्न सकिन सरले कुट्नु हुन्छ
1: ए कुरा त्यस्तो भयो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
5: ए के भो दौडिदिई पो आइस त
4: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ
5: भन कुहो त्यो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश
7: ए बाबु हजारो छ टर्च बालेर जाऊ
8: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
7: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
8: है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
8: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
7: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
9: सतर्कता अपनाउने गरौं सुरक्षित बनौ
3: नेपाल सरकार विज्ञापन
10: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने बास सम्बन्ध नलाग्ने आत्मविश्वास खुल्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रित नेपालद्वारा जनहितमा जारी सन्देश

0: हेलो
1: बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: साथी हेर नि, क्या खतरा समाचार आइसक्यो। भारत फेरि अब चाहिँ के हुने हो?
4: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआथेन, यसो त जसले पनि लेखिहाल्छ नि।
3: अरे मिथ्या भ्रामक हुन्छ के हुने उनीहरूको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suluwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। विपद व्यवस्थापनका लागि सोलुखुम्बुका तीनै सुरक्षा निकायलाई 9,50,000 बराबरका सामग्री हस्तान्तरण। खुम्बु पासु लामोमा 4,95,00,000 थुक्ला पुल निर्माण सम्पन्न। सगरमाथा पदयात्रा अझ सहज र सुरक्षित। एक वर्षमा सोलुखुम्बुमा 11,33,000 क्यूब फिट काठ निकासी। सोलुखुम्बुका चतुर तामाङद्वारा माउन्ट एभरेस्ट दृश्य पटक्का आरोहण। नयाँ विश्व प्रतिमान कायम। सामलेपु खोलामा पुल निर्माण। ओखर ढुङ्गामा नेकपाको नेतृत्व पुनर्गठन। अमीर बाबु गुरूङ जिल्ला इन्चार्ज। मुख्यमन्त्री फेर्ने भए सचिवालयबाटै निर्णय गर्नुपर्ने हिक्मत कार्कीको अडान। र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार। नामिबियासँग 3 रनले पराजित। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले विपद व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन जिल्ला स्थित तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ। विपदका बेला तत्काल उद्धार तथा राहत कार्यमा सहज रूपमा परिचालन हुन सकुन् भन्ने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई करिब 9,50,000 रूपियाँ बराबरका 25 प्रकारका खोज तथा उद्धार सामग्री प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयका अनुसार हस्तान्तरण गरिएका सामग्रीले बाढ़ी, पहिरो, आगलागी लगायत विभिन्न विपदका घटनामा खोज उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। नेपाली सेनाले विपद उद्धारका लागि विभिन्न 25 थरी सामग्रीहरूमध्ये बास्केट, फोल्डिङ रेस्क्यू स्ट्रेचर, एक सेट स्ट्याटिङ, रेस्क्यू रोप 300 मिटर, रेस्क्यू हार्नेस 300, रेस्क्यू हेलमेट 300, पुलिस एन्ट रोप रेस्क्यू किट 100, हेड ल्याम्प 300 र थर्मल ब्ल्याङ्केट 300 प्राप्त गरेको छ। त्यसै गरी सेनालाई एसिन्डर 100, जुमार 100, चेस्ट हार्नेस 100, वाटर रेस्क्यू हेलमेट 2 थान, वाटर प्रुफ बुट 300, रेस्क्यू ग्लोभस 300 र रिफ्लेक्टिभ सेफ्टी भेस्ट 300 उपलब्ध गराइएको छ। यसका साथै 22 इन्चको चेन्सो 100, डिस्वेन्डर 100, कोदालो 2 थान, बन्चोर 2 थान, साबुल 2 थान, ग्याल 2 थान, फायर ब्ल्याङ्केट 1 थान र क्लाइम्बिङ ग्लोभस 100 गरी नेपाली सेनाले उक्त सामग्री प्राप्त गरेको छ। नेपाल प्रहरीतर्फ पनि उद्धार कार्यलाई प्रभावकारी बनाउन बास्केट फ्लोडिङ रेस्क्यू स्ट्रेचर 100, स्ट्याटिङ रेस्क्यू रोप 300 मिटर, रेस्क्यू हार्नेस 300, रेस्क्यू हेलमेट 300, पुलिस एण्ड रोप रेस्क्यू किट 100, हेड क्ल्याम्प 300 र थर्मल ब्ल्याङ्केट 300 हस्तान्तरण गरिएको छ। प्रहरीले थप सामग्रीका रूपमा थ्रो ब्याग 200, जुमार 100, चेस्ट हार्नेस 100, वाटर रेस्क्यू हेलमेट 2 थान, वाटर प्रुफ बोट 300, रेस्क्यू ग्लोभस 300 र रिफ्लेक्टिभ सेफ्टी भेस्ट 400 पाएको छ। साथै भौतिक उद्धार कार्यका लागि कोदालो 2 थान, बन्चरो 2 थान, साबेल 2 थान, ग्याल 2 थान र फायर ब्ल्याङ्केट 1 थान गरी विभिन्न सामग्री पनि नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ। त्यसै गरी विपद

श्वेते रेस्क्यू ब्लू वस्त्र श्वेते रिफ्लेक्टिव सोफ्टी भेजता दुई थानो वाटर प्रूफ वोटर तीन श्वेते रेस्क्यू ब्लू वस्त्र श्वेते रिफ्लेक्टिव सेफ्टी भेजते तीन श्वेते डिफे डिस्वेंडर एक सेट कोदालो दुई थान पंचर दुई थान साबल दुई थान यार दुई थान फायर ब्लैंकेट एक थान क्लाइंबिंग ब्लू बक्स एक श्वेत रिक्टिम रेस्क्यू ट्रायंगल एक श्वेत प्राप्त गरेको छ। जिल्लामा हुन सक्ने सम्भावित प्राकृतिक विपद बाढी पहिरो तथा दुर्घटनाका बेला उद्धार टोलीलाई तत्काल आवश्यक पर्ने औजार तथा सुरक्षा सामग्रीहरू प्राप्त भएसँगै तीनवटै सुरक्षा निकायको उद्धार क्षमता जो सुदृढ र प्रभावकारी हुने विश्वास लिएको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथातर्फ जाने प्रमुख पदमार्गमा पर्ने पर्यटकीय तथा रणनीतिक महत्वको बहुप्रतीक्षित थोक्ला पुल निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। खुम्बुपासु नामु गाउँपालिका चारमा निर्माण गरिएको यस पक्की पुलले अब सगरमाथा आधार शिविर सहित खुम्बु क्षेत्रका विभिन्न हिमाली पर्यटकीय गन्तव्यमा पुग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक स्थानीय बासिन्दा तथा भारी बोक्ने मजदूरहरूको आवत जावतलाई थप सुरक्षित सहज व्यवस्थित बनाएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका इन्जिनियर दीप कुमार बस्नेतका अनुसार पुलको निर्माण कार्य सम्झौता अनुसार आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी सम्पन्न गरिएको हो। अत्याधुनिक इन्जिनियरिङ मापदण्ड अनुसार निर्माण गरिएको यस पुलले कुल लागत 4,95,00,000 रूपियाँ छ। पुलको लम्बाई 20 मिटर र चौडाई 1 मिटर 20 सेन्टिमिटर छ भने यसको भार वहन क्षमता 62 माइक्रोटन छ। प्राविधिक विश्लेषण अनुसार पुलले एकपल्ट करिब 450 जना मानिस वा सोही बराबरको भार सुरक्षित रूपमा धान सक्ने क्षमता राख्छ। आर्थिक वर्ष 2079-80 निर्माण शुरू गरिएको यस वास्तविक महत्वको आयोजनाका लागि प्रारम्भिक चरणमा संघीय सरकारबाट 10 लाख रूपियाँ सशर्त अनुदान प्राप्त भएको थियो। त्यसपछि आवश्यक बाँकी सम्पूर्ण बजेट गुम्बु पाँचुङ्लामु गाउँपालिकाले आफ्नै आन्तरिक स्रोतबाट व्यवस्थापन गर्दै आयोजना सम्पन्न गरेको हो। कार्य अपेक्षा भन्दा केही समय ढिलो सम्पन्न भएको विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अजय कृष्णराज गौतमले भौगोलिक र मौसमी चुनौतीलाई मुख्य कारणका रूपमा उल्लेख गर्नुभएको छ। उहाँका अनुसार पुल समुद्री सतहदेखि करिब 4,600 देखि 4,700 मिटरको अत्याधिक उचाइमा अवस्थित भएकाले वर्षभरि निर्माण कार्य सञ्चालन गर्न सम्भव थिएन। हिउँदोको कठोर चिसो बाग्लो हिमपात वर्षायाम तथा प्रतिकूल मौसमका कारण वर्षमा सीमित समय मात्रै निर्माण कार्य गर्न सकिने अवस्था थियो। उहाँका अनुसार मौसम प्रतिकूल हुँदा प्राविधिक तथा भौतिक निर्माणका काम पूर्ण रूपमा रोक्नुपर्ने बाध्यता थियो। त्यसपछि अक्सिजनको कमी अत्याधिक चिसो तथा विकट हिमाली भूगोलका कारण दक्ष तथा अदक्ष कामदारलाई निरन्तर रूपमा कार्यस्थलमा टिकाई राख्न र आवश्यक जनशक्ति उपलब्ध गराउन पनि कठिन थियो। यिनै चुनौतीका कारण आयोजनाको म्याद 10 महिनाका लागि थप गरिएको र गुणस्तरीय निर्माणलाई प्राथमिकता दिँदै काम सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताउनुभयो। थोक्ला पुल निर्माण हुनु अघि सगरमाथा क्षेत्रमा जाने पर्यटक पदयात्र स्थानीय बासिन्दा तथा भारी बोक्ने खच्चरहरूले गहिरो खोजमा उभिएर पुनः लामो कालो चढ्नुपर्ने बाध्यता थियो। विशेष गरी पर्यटकीय याममा यो मार्ग जोखिमपूर्ण कठिन र समय लाग्ने भएकाले यात्रुहरूले ठूलो शास्ति बेहोर्नु पर्थ्यो। सोलुखुलुमा एक वर्षको अवधिमा 11 लाख बढ़ी किफिट काठ निकासी भएको छ। गत आर्थिक वर्ष 2022-23 राशिमा 11,33,155 किफिट काठ निजी वनबाट निकासी भएको हो। डिभिजन वन कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाका निजी आबादीबाट निकासी गरिएका काठका प्रजातिहरूमा 29 गोग्री सोल्ला पाते सोल्ला थिगिरे सोल्ला चिलाउने मलातो र मौवा लगायतका छन्। यी विभिन्न प्रजातिका काठको व्यवस्थित बिक्री तथा निकास मार्फत राज्यका कुनै तहका सरकारलाई उल्लेख्य राजस्व प्राप्त भएको छ। प्राप्त तथ्याङ्क अनुसार काठ निकासीबाट मूल्य अभिवृद्धि बापत 2,79,78,611 रूपियाँ संकलन भएको छ। त्यसै गरी प्रदेश सरकारको कोषमा जम्मा हुने गरी 57,70,38,90 रूपियाँ प्रदेश सेवा शुल्क संकलन गरिएको छ। स्थानीय तहतर्फ सोलु दुधकुण्ड नगरपालिका क्षेत्रमा संकलन भएको स्थानीय सेवा शुल्क बापत 72,50,394.60 रूपियाँ राजस्व संकलन भएको छ। निजी नम्बरी जोगामा रहेको काठको यस किसिमको व्यवस्थित र कानूनी निकासीले स्थानीय स्तरमा

0: बेरोजगारीका अवसर सिर्जना गर्नका साथै सरकारी तथा स्थानीय निकायको राजस्व वृद्धिमा योगदान पुर्याएको छ। नेपाली पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एभरेस्ट 5,642 मिटर 200 पटक सफलतापूर्वक आरोहण गर्दै विश्व पर्वतारोहणको इतिहासमा एउटा नयाँ र दुर्लभ कीर्तिमान कायम गर्नु भएको छ। रूसको स्थानीय समय अनुसार शनिबार बिहान 6:30 बजे एभरेस्टको शिखरमा पाइला टेकी सिंह उहाँले यो ऐतिहासिक सफलता हासिल गर्नुभएको हो। एउटै हिमाल यति धेरै पटक सफलतापूर्वक आरोहण गर्नु विश्व पर्वतारोहण क्षेत्रमै एक असाधारण र विरलै घटना उपलब्धि मानिन्छ। यस कीर्तिमान यात्राको क्रममा तामाङले लगातार विभिन्न अन्तर्राष्ट्रिय आरोही टोलीको नेतृत्व गर्नुभएको थियो। सोलुखुम्बुमा जन्मनुभएका तामाङले पर्वतारोहण सम्बन्धी स्वप्न व्यवहारिक अनुभव हासिल गर्दै 1995 व्यावसायिक रूपमा आफ्नो आरोहण यात्रा शुरू गर्नुभएको थियो। 2002 रूसमा बस्दै आउनुभएका वहाँले त्यही रहँदा एयरबसमा 200 पटक आरोहण गर्ने अठोट र लक्ष्य लिनु भएको थियो, जुन अहिले साकार भएको छ। हाल तामाङले नेपाल र रूस दुवै देशलाई कर्णथलो बनाउँदै सक्रिय रूपमा पर्वतारोहण गतिविधि सञ्चालन गरिरहनु भएको छ। माउन्ट एभरेस्टका अलावा तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथा सहित लोसे कञ्चनजंघा चुयु मनासु आमा दमलम वरुणसे आइसल्याण्ड पिक र मेरा पिक लगायतका थुप्रै चर्चित तथा प्राविधिक रूपमा कठिन हिमालहरूको समेत सफल पूर्वक आह्वान गरिसक्नु भएको छ। फुलसी गाउँपालिका साथ स्थित साम्बेको खुलामा नयाँ पुल निर्माण भएपछि स्थानीय वासिन्दा र विद्यार्थीहरूले बर्खायाममा भोग्दै आएको जोखिमपूर्ण यात्राको अन्त्य भएको छ। वडा नम्बर 7 को 1,50,000 बजेट सहितमा उक्त पुल निर्माण कार्य सम्पन्न भएको हो। वडा नम्बर 7 का वडा अध्यक्ष भोजराज कार्कीका अनुसार विशेष गरी वर्खाको समयमा विभिन्न मूलको पानी र लगातारको वर्षाका कारण उक्त ठाडो खुलामा पानीको स्रोत अत्याधिक बढ़ने गर्दथ्यो, जसले गर्दा देउसा माध्यमिक विद्यालयमा अत्याधिक अध्ययन गर्न जाने वडा नम्बर 7 को बर्खु तथा रुनका विद्यार्थीलाई विद्यालय पुग्न निकै शास्ति हुने गरेको थियो। खुलामा आउने बाढ़ीका कारण कतिपय अवस्थामा विद्यार्थीको प्रथम प्राथमिक अवरूद्ध हुने यस्तो सूचना हुने गरेकोमा पुल बनेपछि अब विद्यार्थी र अभिभावकहरूलाई राहत महसुस भएको ओडाले जनाएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले ओखलढुङ्गा जिल्ला संगठनको नेतृत्व पुनर्गठन गर्दै अमीर बहादुर गुरूङलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ। यसअघि नेकपा एमाले परित्याग गरेका गुरूङ गत फागुन 21 गते सम्पन्न निर्वाचनमा नेकपाका तर्फबाट उम्मेद्वार बनेका थिए। पार्टीले उनको राजनीतिक सक्रियता संगठन निर्माणमा योगदान तथा जनपरिचालन क्षमतालाई मूल्याङ्कन गर्दै जिल्ला इन्चार्जको जिम्मेवारी दिएको जनाएको ओखलढुङ्गाका समकालीन नेता मध्ये गुरूङ संगठन विस्तार र परिचालनमा अग्रपंक्तिमा रहने नेताका रूपमा परिचित छन्। पार्टीले उनको नेतृत्वमा जिल्लामा संगठनलाई थप सुदृढ बनाउन बनाउने विश्वास व्यक्त गरेको छ। कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले सम्भावित राजनैतिक संकट रोक्न नयाँ सरकारको कोषमा लाग्न नहुने अडान लिनुभएको छ। कंग्रेससँगको सत्ता सहकार्य टुटेपछि साथै प्रदेश सरकार फेर्ने गरी एमाले नेपाली कम्युनिष्ट पार्टीसँग 3 बुधे सहमति गरेको छ। अध्यक्ष केपी शर्मा ओली र नेकपाका समीक्षक प्रचण्ड बीच भएको सहमति बमोजिम कोशी सरकारको नेतृत्व एमाले लिने गर्नेछ, तर ओलीले मुख्यमन्त्री फेर्ने संकेत गरेका छन्। नेताहरूका अनुसार प्रदेश संसदीय दलका उपनेता तिल बहादुर मेनियाङलाई मुख्यमन्त्री बनाउने तयारी भइरहेको छ। दलको उपनेतालाई मुख्यमन्त्री बनाउने गरी छलफल गरिरहनु भएको छ। कोशीका एक नेताले भने तापले जुङ्गे 1 को बाटो निर्वाचित मेनियाङलाई मुख्यमन्त्री बनाएर ओलीले फेरि पार्टीभित्र आफ्नो प्रभाव स्थापित गराउन चाहेको देखिन्छ, तर मुख्यमन्त्री कार्कीले ओलीको चाहना अनुसार राजीनामा नगर्ने अडान लिएका छन्। संविधानको धारा 168(5) बमोजिम मुख्यमन्त्री बनेका कार्कीले आफ्नो राजीनामाले राजनैतिक संकट आउन सक्ने तर्क गरेका छन्। संसदीय दलको नेताका हैसियतले भन्दा पनि उपधारा 5 बमोजिम बहुमत सांसदहरूको स्वतन्त्र हस्ताक्षरबाट मुख्यमन्त्री बनेकाले मैले राजीनामा दिँदा संवैधानिक संकट आउँछ, कार्कीले आफू निकटस्थललाई भन्ने गरेका छन्। यो उपधारा बमोजिम बन्ने मुख्यमन्त्रीलाई विश्वासको मत दिँदा दोलिए हित समेत लाग्ने सर्वोच्च अदालतको आदेशलाई पनि ध्यान दिनुपर्ने उनको तर्क छ। स्रोतका अनुसार एक साता अघि मात्रै ओलीलाई भेटेका मुख्यमन्त्री कार्कीले यसतर्फ सचेत गराइसकेका थिए, तर ओली मुख्यमन्त्री फेरि अडानमै रुवाएका छन्। आईसीसी विश्वकप क्रिकेट लेखमा नेपालले लगातार तेस्रो हार खेल तेस्रो खेल हारेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत गए राति सम्पन्न खेलमा नेपाल नामेबिया शून्य तीन रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछाएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भोटेले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाए। नामिबियाका लागि ज्याक ब्रासवेलले 3 विकेट लिए भने रुबेन ट्रमलन दुले 2 विकेट लिएका छन्। त्यसो गेट सारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। ज्यान फ्रेङ्कलिनले 149 बलमा शतक पूरा गरे। लाउरेन स्टिन काम्पले 59 रन बनाए। नेपालका करण कृष्णले 5 विकेटले यसमै करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बनेका छन्। समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती भरि विदा हुन्छौ। बिहान 10 बजे सुरु हालचाल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि शुरूआत काम सुन्दै रहनुहोला। नमस्कार।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक
2: सूचना
3: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रमण क्षति तथा विद्युत सेवामा अभाव निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26, प्राविधिक प्रमुख 9852 85 32 27, सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03।
3: समयमै महसुल गरौ, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराइन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुमा सबै थुक पाइन्छ त
1: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
0: लसुन बहिनी सुरु दुपकुण्ड नगरपालिका ओडानीमा पासमा भएको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सोलो धुपकुण्ड नगरपालिका पाँच पल्लिरी सुनखुम्बु
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु

0: मैलापाती हातपात गर्ने बात लाग्दैन
1: यसलाई त पुलिस थानामा लड्नु पर्ने नि
2: मलाई पुलिस
0: थाना
1: नलाउनु हजुर अब यस्तो गर्दै गर्दैन मेरो हजुर मिलेर राम्रो काम गरेपछि

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशेष लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Ma tu lo sa dai vari che ti sei rogi

0: देश के देश में हो हम लोग वही रोजाए
1: हिंसा बाटा बचाउ र बचाउ लिङ्गनी हिंसा सामाजिक अपराध हो बालबालिका लिङ्गनी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन बाली बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्पर्क गर्ने गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरु प्राप्त गर्न सकिनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएन राजस्वी अधिकार कार्यालय प्रमुख सुनवाई सम्पर्क राख्न सक्नुहुनेछ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईको दशामा जन्मजात कौतारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एसआरडीसी काभ्रे बनिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 फुनसुनीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लागि सम्पर्क नम्बर 9852555768 अंकमा 9852555768।

0: छट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क 98550179 र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहन चुच्चेपाटी काठमाडौँ
4: आर्थिक वर्ष 2084 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
5: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 भन्दछन् स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक उच्च 2384 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मुख्य 2092 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 घटना प्रणालीको प्रयोगमा सुधार आयोजना प्रस्ताव गर्न हुन पूर्ति प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ
4: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग

0: आजभ उनीहरू सीमामा के भएको छिटो घटन आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौं अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त नागौँसो कोलकातामा देखिने जस्तै लक्षिन्छ त कोटेश्री नागौँसो त भाइ के भएको तिमीलाई निधाती भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्न मौका दिनु
2: बारिशमा लज सृजना गरी दुबैसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिन स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
3: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा कोही भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजसाथी सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित पोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 097 91 97 63 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत माकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार कार्यालय प्रमुख सुझाव सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान
4: उत्पत्तिदेखि आजसम्म कसैको उपनिवेशमा नपरेको इन्द्रको स्वर्गभन्दा महान मेरो देश दुई विशाल साम्राज्यहरू गुलाम हुँदा पनि अटल भएर उभिएको हिमालयको शान मेरो देश
5: आज किन यति विघ्न लाचार छ
4: किन लाचार छ आफ्नै सिमानाभित्र परचक्रीको झण्डा गाडिँदा किन लाचार छ आफ्नै भूगोल पराईको नक्साभित्र पारिँदा अनि किन लाचार छन् यो देशका युवा आमाको छातीमाथि विदेशी बुट बजारिँदा उठौं जागौं जागौं युवा हो र प्रमाणित गरिदिउ कि आज पनि किल्लामा प्याक प्याक हुँदै लड्ने बलभद्र र अमर सिंहहरूको रगत पानी भइसकेको छैन आफू भित्रको मूर्छित गोर्खालीलाई जगाउँ र देश हाँक्नेहरूलाई पनि झकझकाउँ कि हमारा पुर्खा ने तो हमीर विश्व तर्सिने बहादुरी को विरासत छोड़े गए कि हमीर हमारा संतति गुलामी र कायरता को इतिहास छोड़े जाने
5: कुछ जात र धर्म में भाड़िए होना कुछ राजनीति को नारा ने भाड़िए होना हृदय में नेपाल केवल नेपाल राखे संकल्प करूं कि हमारा प्रत्येक सीमा नाका फिरता लिया छाड़ने चाहे तो छिमेकी मिचे होस् चाहे कुछ देशद्रोही बेचे होस्।

जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सोलु एफएम स्टुडियो टाइम
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: स्केवाली देश विदेशको रोजगारी र व्यवसाय रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको मेहनतमा अडिएको छ घर निर्माणदेखि सड़क पुल र अन्य भौतिक पूर्वाधार निर्माणसम्म उनीहरूको श्रम अपरिहार्य छ तर यही श्रम शक्ति धेरै समस्यासँग जुझिरहेको छ धेरैसँग लिखित सम्झौता हुँदैन नियमित रोजगारीको सुनिश्चितता छैन सामाजिक सुरक्षा र बीमाको पहुँच सीमित छ र काम गर्ने क्रममा आवश्यक सुरक्षा सामग्री समेत सबैले पाउँदैनन् औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू विभिन्न ट्रेड युनियन र संघ संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन् तर अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू प्राय व्यक्तिगत रूपमा काम गर्न बाध्य हुन्छन् उनीहरूका समस्या गुनासा र मागहरू सम्बन्धित निकायसम्म पुग्ने वा सुनवाई हुने अवस्था कतिको छ भन्ने प्रश्न अझै पनि महत्वपूर्ण छ आजको देश परदेशमा हामी दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव सुन्छौ पहिलेको तुलनामा अहिले काम गर्ने वातावरण कतिको परिवर्तन भएको छ सुरक्षाको अवस्था कस्तो छ काम अनुसारको ज्याला छ कि छैन मुख्य समस्या र अपेक्षा के छन् र उनीहरूका आवाज सम्बन्धित निकायसम्म पुगिरहेको छ कि छैन यिनै विषयमा केन्द्रित भएर श्रमिकहरूको अनुभव संघर्ष र अपेक्षा समेट्ने प्रयास गर्छौं सबैभन्दा पहिले रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाका टंक श्रेष्ठको अनुभव सुनौ उहाँ अहिले परिवारसँगै ललितपुरको महालक्ष्मी स्थानमा बस्नुहुन्छ र जीविकोपार्जनका लागि विद्युतीय रिक्सा चलाउनुहुन्छ
6: चलाएको त हामी अब पहिला अर्को रिक्सा थियो यो अब भर्खरै किन गएछ त्यो साइकलवाला रिक्सा कि अब पाइडलवाला छ यो बिजुली जस्तो लाग्यो मलाई के फरक हुँदो रहेछ त्यसमा यसमा
7: अटो अब यसलाई अहिले चलाउनु सही छ म चाहिँ अब अलिक अपाङ्ग
6: हुन्छु
7: ए हजुर हजुर
6: भनेपछि कस्तो चल्दैछ काठमाडौँमा महँगी बढ्या बढ्या छ जीविकोपार्जन गर्नु कतिको सहज छ
7: महँगी त धेरै बढ्या छ सर अब यसो भोलि कमाएर परिवार पाल्नु पाले त के गर्नु अब यस्तै छ ठिकै छ
6: जेनातेना चलिरहेछ भन्नु भन्नुपर्छ
7: यो सर खर्च चलिरहेछ बिहान दिउँसो कमायो बेलुका खाने त्यस्तै
6: केटाकेटीलाई पढाउनु पर्ने होला
7: पढौँ पढिरहेछ नि सर अब बिहान अब खाना दिनु पर्यो बेलुका खाना दिनु पर्यो अब स्कुल फी त्यो त नि अब महँगी यस्तै छ त्यसमाथि पनि अब स्कुल फी पनि 3-4% झन्डै झन्डै बढाएको थियो बढिरहेछ नि सर अब यति भयो भन्छ यति भयो भन्छ बिल आउँछ दिनु पर्यो त्यही त
6: कति समय खटिनुहुन्छ यसमा काममा चाहिँ
7: अब हामी बिहान दिनुभएर 7 बजी भएर बेलुका 7 बजीसम्म चोकमा बस्यो अब काम आयो गरे नआयो त्यसो पसलमा छैन हाम्रो अब आयो गरियो नआयो बस्यो
6: कतिको सजिलो पाइन्छ काम पाइन्छ कि भन्नु जस्तो कस्तो छ
7: यसको त कहाँ पाउनु सर अब यस्तै हो अब आफूले बोक्नु सजिलैन यसो हल्का फल्का सामानै बोक्नु हल्का सामानहरू
6: त्यो सजिलै पाइन्छ कि गाह्रो हुन्छ
7: गाह्रो त गाह्रो भइहाल्छ नि सर अब उचालेर हाल्नु भन्दाखेरि अब उनीहरू नसक्ने मान्छे किन बोकेको भन्छ कुनै मान्छेले होइन अब कुनैले है किन नसक्ने चाहिँ अलिक असक्दो रहेछ हामी हालिदिन्छु भन्छ होइन त्यस्तै छ
8: पाउन चाहिँ पाइन्छ भेटिन्छ
7: कहिले काहीँ भेटिन्छ अब छोड्न बस्ने हो अब आए गयो नि आए बस्नु विशेष गरेर अब त चाडपर्वको सिजन सुरु भयो यसपल्ट अब अलिकति बन्नु होला अबको सिजनहरूमा त होइन सामानहरू त अब यस्तै हो अब कुनै बेला हुन्छ अब त्यसरी हामी चाहिँ बाँसहरू बोलिन्छ कहिले कहिले बन्दीहरू बोलिन्छ सिमन्ट जे पाउँछ त्यही

0: रजिस्ट्रेसन पनि काट्नु
1: सिधै हो त अब कार्ड यसले परमानेन्ट केही छैन चिजको कार्ड राख्नु चाहिँ अलि हैरान परिरहेको छ समाजले लाइसेन्स लियो बिल बुझ्यो कागज पत्र लियो अब केही प्रब्लम नभए कसरी चलायो भन्छ होइन त्यसले पनि केयर गर्छ हजुर अब यो न हामी अलि असुविधा छ अब जस्तै अब पहिला अर्को रिक्सा थियो यही रिक्सा चाहिँ जानेर यही चलाएको सर भनिदिन्छ
0: अनि दाजुले यसपालि भोट हाल्नु हो कि हाल्नु भएन
1: भोट हाल्यो सर किनभने हाल्यो
0: होइन अब यो आशै नयाँ सरकार आउँदाखेरि तपाईँलाई चाहिँ कतिको आश थियो नयाँ सरकार आउँदाखेरि
1: चाहिँ अब सरकार त अब अहिले आएको सरकारले नै अब राम्रो गर्दै हुन्थ्यो अब राम्रै भइदियो हुन्थ्यो भन्ने छ हामीलाई पनि
0: जस्तो अब गर्छ कि भन्ने खालको
1: गर्छ कि भन्ने चासो छ हजुर
0: अब रोजगारीकै कुरा गर्दाखेरि अब अनौपचारिक क्षेत्रमा तपाईँले रोजगारी गरिरहनु भएको छ होइन अफिसतिर भएन अब जे पाइन्छ त्यो गरिरहनु भएको छ यसलाई पनि सरकारले व्यवस्थित गर्ने भनेको थियो नि त्यो कुराहरू तपाईँलाई कतिको थाहा छ
1: यसको विषयमा यसमा
0: अरू अफिस बाहेकका अरू क्षेत्रहरूमा भनौँ न जालाबारी गर्ने अनि गाडी साडी चलाउने जो चाहिँ अफिस बाहेक अरू क्षेत्रमा काम गर्छन् सबैले व्यवस्थित गर्ने भनेको थियो पारिश्रमिक बढाउने भनेको थियो होइन त्यो कुराहरू चाहिँ कतिको थाहा छ तपाईँलाई
1: मलाई चाहिँ यो विषयमा थाहा हुन्छ राम्रो राजनीति गरेर हिँड्ने मान्छे पनि परेन त्यही भएर चाहिँ अलिकति थाहा भएन मलाई
0: जस्तो बेसिक स्यालेरी जति चाहिँ मासिक रूपमा उपलब्ध गराउनुपर्छ श्रमिकहरूलाई अनि दिनमन्थीमा पनि जसरी काम जतिजनाले काम गर्नुहुन्छ उहाँलाई पनि अलिकति हेरिदिनुपर्छ भन्ने चाहिँ भनेको थियो पहिला चुनाव जित्नु अगाडि अहिले सरकार गठन भइसकेर पनि झन्डै झन्डै अब चार महिना पुग्नु लागेको छ अनि चार महिनामा चाहिँ तपाईँले यसो महसुस गर्दाखेरि आफूले काम गरिरहँदाखेरि आफूले काम गर्नुभन्दा पहिला र अहिले चाहिँ के फरक पाउनु भएको छ कि छैन
1: पहिलाको र अहिलेकोमा धेरै फरक छ नि अब पहिला अलि सहज थियो भने अहिले फेरि यो माले सरकार आएर चाहिँ अलिक फेरि हाम्रो चाहिँ अलिक टाइट पारिरहेको छ यो काम गर्नलाई होइन अब पहिला चाहिँ अलिक सजिलो थियो फेरि अहिले चाहिँ आएर अलि हामी कहीँ हिँड्दाखेरि अब समात्ने ट्राफिकहरूले समात्ने गर्ने गरिरहेको छ
0: भनेपछि पहिला अलिकति सजिलो
1: हजुर अलिक सजिलो थियो अलि अहिले त गाह्रो छ हामीलाई अब अफिसियल क्याम्पमा यताउता हिँड्नै थिएन अलि गाह्रो छ अहिले
0: भनेपछि ठ्याक्क जति बेला काम गर्ने समय
1: हजुर
0: समय
1: आएको बेलामा चाहिँ अब हामी त्यो ठाउँमा चाहिँ अब चिप आएको बेलामा अब जान सकिँदैन अब अफिस टाइममा चाहिँ ट्राफिकले समात्छ हामी चाहिँ जाँदैन भन्नुहुन्छ कि अब ग्राहकहरूलाई पनि त्यही भन्नुहुन्छ
0: खासै परिवर्तन छैन अलिकति अप्ठ्यारो बनाएको छ
1: अप्ठ्यारै छ सर
0: यो सुरक्षाको कुराहरू गर्दाखेरि होइन सामाजिक सुरक्षामा जोडिनुपर्छ भन्ने कुरा पनि सरकारले गरिरहेको छ त्यसमा तपाईँ आबद्ध हुनुहुन्छ
1: आबद्ध त अब हुनुपर्छ भन्ने छ अब साथीभाइहरू भयो भने हामी पनि हुन्छौँ भइया छैन अब हुन्छु हुनु चाहिँ आएको छ
0: पछिका दिनहरूमा अब हुन सकिन्छ
1: साथीहरू
0: कतिको जोखिम छ हामी यस्तो
1: जोखिम त अब जोखिमै छ नि अब लामो चिजहरू लिएर जाँदाखेरि हामीलाई अब काहीँ खोटिनु हो कि काहीँ के हुनु हो कि भन्ने त गाह्रो छ नि त्यो पनि अब जोखिम भएर पनि अब बाध्यताले नै गर्नु परेको छ बाध्यताले हिँड्नु परेको छ अब के भन्दा अरू काम देखाइ परेको छैन अब दाई खानु सकेन अरू के गर्नु त यही जाने यही अब त्यस्तै गरेर हिँड्नु पर्यो सर अब के
0: अब यसमै पनि अब हामी जस्तोलाई भनौँ सरकारले चाहिँ नि के गरिदिनुपर्छ के व्यवस्था गरिदियो अलि सजिलो हुन्थ्यो भन्ने लाग्छ तपाईँ
1: सरकारले त अब यसलाई व्यवस्था गरिदिए त के थियो नि अब बिल बुक अब लाइसेन्स के छ यसको अब व्यवस्था गरे हुन्थ्यो हामीले पनि अब स भएर हिँड्नु पाए हुन्थ्यो कहीँ जानु सुरक्षित भएर हिँड्नु पाए राम्रो हुन्थ्यो भन्ने छ अब गर्दै हुन्थ्यो अब बाले सरकार आएर पनि हामीले त्यति गरिदियो त हामी पनि ढुक्क हुन्थ्यो भन्ने जान परेर पाल्नुलाई पनि अलिकति कमाएर पनि अब ओछाक तार्नुलाई पनि सजिलो भइदियो हुन्थ्यो भन्ने चाहेको छ बुझेन हजुर सायद झन् अलिक गाह्रो जस्तो पाऱ्यो कि हामीलाई अब के गर्ने अब सरकारले अलिक राम्रो गर्दै हुन्थ्यो भन्ने चाहेको
0: महँगी बढाएको छ अहिले जुन होइन
1: महँगी त बढाएको छ नि सर अब हेर्नु नि अब चामल पहिलाको भन्दा अब 2200 दिन चामल अहिले 2500 भन्छ अब तरकारी त्यति बढाएको अब हाम्रो जम्मा 500-600 कमाउँछ कहिले कहिले 1000 गर्ने कहिले 1 रुपियाँ पनि कमाउँदैन अब परिवार पाल्नुलाई नै अलिक गाह्रै छ सर अब
0: जस काम पाउँदाखेरि त्यो अनुसारको पारिश्रमिकको व्यवस्था पनि गर्नुपर्छ
1: अब भइदियो हुन्थ्यो भन्ने छ अब नयाँ सरकारले के गर्छ होइन हजुर
0: हुन्छ धेरै धेरै धन्यवाद
1: थ्याङ्क यू सर
0: उहाँ हुनुहुन्थ्यो रामेछापको दोरम्बा सैलुङ गाउँ।

0: पालिकाका टंक श्रेष्ठ। अब ललितपुरको धोनीघाट बस्ती मकवानपुरकी आशिका गोपालीको अनुभव सुनौ। उहाँ एक वर्षदेखि सड़क विभागमा रहेर सड़क सफा गर्ने काम गर्नुहुन्छ।
1: अनि काठमाडौँको मंगी अनि सड़क विभागको कर्मचारीको कमाई होइन त्यो हेर्दाखेरि कतिको पुगिरहेछ यसो काठमाडौँमा जीविकोपार्जन गर्न अथवा गुजारा चलाउन
2: तपाईँको अब आमदानी अनुसारको त कहाँ खर्च पुग्दै पुग्दैन नि। तपाईँको अब हजार रुपियाँ कमायो भने 1500 खर्च हुन्छ, तपाईँको आमदानी त पुग्दै पुग्दैन नि। त अनि जस्तै अब सोचेको कहाँ हुन्छ र कहिले कठिन हुन्छ, कहिले सजिलै हुन्छ, कहिले अब आज अब 500 रुपियाँ कमायो भने कहिले कहीँ 2-3 हजार खर्च भइरहेको हुन्छ। सोचेको अनुसार त कहाँ पुग्दै पुग्दैन नि। त्यो त सोचेको अनुसार त
1: यहाँ आफ्नै घर कि
2: भाडामा हो नि। भाडामा 9000-10000 भन्छ, मैले चाहिँ 2 रुम लिएको छु, 14-15 हजार पर्छ। बाबु एउटा बाबु 9 पर्दैछ, एउटा बाबु त भर्खर एलकेजी हो।
1: भनेपछि अब बिस्तारै बिस्तारै झन् खर्च धेरै धेरै बढ्ने बेला हुँदैछ। छोराको एउटा नौमा पर्ने बेटो यसै पनि धेरै छँदैछ। अब एलकेजी पछि अब 1-2-3-4 भइसकेपछि झन् बढी बढ्छ खर्च बाबु। अनि महँगी त महँगी छँदैछ त्यसैमा।
2: हजुर, त्यो त अब महँगी त अब भनौँ न, अब बच्चाहरूलाई अहिलेको अब सोचे जस्तो गरेर पढाउनु पर्ने हुन्छ, लेखे पढाइ गराउनु पर्ने हुन्छ, अन्त गाह्रो हुन्छ नि समस्या त। अब तपाईँको अब आमदानी भयो भने नि अलिकति भयो भने नि त्यसमा थपथाप गर्दै यताउता गर्दै गर्दै गर्दै गर्दा त बच्चाहरूलाई अब भनाइ छु गरेर पढाउनु परिहाल्यो, उनीहरूले सोझो जस्तो गराउनु परिहाल्यो। अब फेरि अब पहिला बेला पनि होइन नि त अहिले त। अब उनीहरूले जुन अक्षरले पढ्छु भन्छ त्यो अक्षर त पढ्नु पढाउनु पर्यो नि त हामीले त। त्यही हो, अब अरू त के हुनु यस्तै त हो नि। अब
1: अनि तरकारी रासन पानी किन्दाखेरि छोराहरूको बाबुहरूको स्कुल खर्च होइन, उनीहरूको लुगा फाटो आफ्नो पनि भयो, अनि सबै कुरा बिजुली पानीदेखि सबै कुराहरू तिर्नुपर्छ यहाँ अठारवटा छ। कति खर्च हुन्छ महिनामा?
2: महिनामा त यति नै भन्नु नै हुँदैन नि। अब कहिले बच्चाहरू बिराम भइरहन्छ, आफू पनि बिराम भएर हुन्छ, खर्चहरू त चाहिँदै चाहिँदैन महिनामा त। ल अब खर्चै चाहिँदैन, 40-50 हजार त खानामै गइहाल्छ नि। जाँदै गएन भने नि कोठोभाग तिर्नै पर्यो, खानै पर्यो, बच्चाको फीहरू तिर्नु पर्यो भने भरिको अब के किन्नु पर्यो भने बच्चाहरूको कपी कलमहरू सकिरहेको हुन्छ, मजा पुच्छाहरू सकिरहेको हुन्छ। त्यसो त अब तपाईँको त सकिहाल्यो नि त, सक्दै सक्यो नि 40-50 हजार सकिहाल्छ नि महिना। अँ कम्ती पनि त्यति त म्याक्सिमम सकिरहेको हुन्छ नि।
1: उहाँको कुरा तपाईँको मिलाउँदाखेरि
2: त्यस्तै छ नि। अब मिलाउँदाखेरि कहिले अब कहिले भएको बेलामा हुन्छ, काम भएको बेला हुने नि कमी भनेको, अरू बेला त हुँदैन नि त। त्यस्तै हो अन्त त अब खर्च बर्च यताउता गर्दाखेरि कमाए खाने त्यत्तिकै सकिन्छ, कोही कोही चाहिँ गाह्रै हुन्छ।
1: जियोस् अलिकति काठमाडौँमा बस्नलाई खानामा घुम्ने गऱ्यो अलिकति छिटो छिटो छ भन्नु
2: खानालाई नआउनले जियोस् सकेसम्म पुगिरहेको छ भनौँ न।
1: कति हुन्छ तपाईँको कर्मचारीको यता आमदानी चाहिँ
2: सडकको अहिले त 24 हजार हो। त्यसले त अब त्यस्तै छैन, अब हजुरको कमान नभइरहेको त गाह्रै पर्छ। अब हाम्रो त महिनावारी हुन्छ, सजिलो ठिकै छ भनौँ न। अब गाह्रो साह्रो यताउता म्यानेज बुढोले पनि गर्दै हुनुहुन्छ, अनि आफूले पनि गरेर ठिकै छ भनौँ न। त्यही खाना नै लाउनले चाहिँ पुगिरहेको छ भनौँ न। अरू भनेको त
1: अब मुख्य विषय के भन्नु त, अब नयाँ सरकार आएको छ, नयाँ सरकार आइसकेपछि विशेष गरी प्रति व्यक्ति मान्छेको आयलाई चाहिँ $3000 पुर्याउने भन्ने अब अलिअलि सुन्नुभयो होला, अलिअलि बुझ्नु पनि भयो होला होइन। झन्डै झन्डै भनौँ न आधारभूत तलबहरू चाहिँ उपलब्ध गराउनु भन्ने सरकारको एउटा घोषणा थियो, पहिला एजेन्डा थियो। अनि स्वदेशमा राम्रो रोजगारी अवसर दिने भन्ने कुराहरू थियो, थुप्रै कुराहरू थियो श्रमको क्षेत्रमा, रोजगारीको क्षेत्रमा। यो अब झन्डै 4 महिना हुन लागेको छ, यो 4 महिना बितिसक्दाखेरि नयाँ सरकारले चाहिँ के गरे भनेर भन्दाखेरि के लाग्छ तपाईँलाई, अलिकति के परिवर्तन देख्नुभयो पाउनुभयो कि छैन?
2: होइन, परिवर्तन त मैले खासै देखेको छैन, तर जस्तै पहिलाको जस्तो चाहिँ हल्का अलिअलि हो कि जस्तो चाहिँ अनुभव गरेको छु। तर यस्तो हुन्छ अब त्यो गरी नगर्ने, अब बिस्तारै बिस्तारै प्रगति होला, अब बिस्तारै परिवर्तन होला त्यो थाहा छ, तर धेरै परिवर्तन पनि पाएको छैन मैले। ठिकै भनौँ न, पहिलाको भन्दा चाहिँ अलिकति हल्का भनौँ न,
1: अलिकति हल्का चाहिँ के के परिवर्तन
2: भनौँ न। अब जस्तै अब यो कामदारी रोजगारमा भयो, अब जस्तै यो बालहरूको अब जस्तै अब यो हुन्छ नि यो बाल हिंसाहरूको जस्तो भयो, त्यसमा पनि अलिअलि हल्का हो कि कारवाही जस्तो भनौँ न एउटा त्यसमा भयो। अब यो बाल आश्रममा भयो, अनि वृद्ध आश्रममा सिकाएको भयो, अनि जस्तै अब यो सरसफाइको अभियानको त लागि भयो। अब जस्तै अब यो जसले जस्तो काम गरेको छ अनि त्यसको अनुसार चाहिँ आमदानी चाहिँ हुनु पर्यो कि। जस्तै अब तपाईँको एसएलजी पढेको, ब्याचलर, फर्स्ट इयर पढेको मान्छेहरूको चाहिँ अनुसारको चाहिँ
1: दक्षता अनुसारको मान्छेले कति पढेको छ त्यसको सिप कति छ त्यो अनुसारको कतै अनुसारको पारिश्रमिक
2: हुनुपर्छ त्यो अनुसार चाहिँ हुनुपर्छ जस्तै अब तपाईँको अब पढे अनुसार पनि आमदानी केही भन्नु तपाईँको अब पढेर भन्नु नि यो डक्टर भयो पाइलट पढ्नेदेखि लिएर भयो इन्जिनियर गरिरहेको दिनुभयो तपाईँको अब दिनमा तपाईँको हुँदै नभए पनि तपाईँको अब म अब 30,000 मात्रै उनीहरूलाई आमदानी स्रोत भयो भने त उनीहरू जहाँ नै जाँदैन नि खर्च बढाउनु धेरै भयो भने तपाईँको अब 20,000 30,000 30,000 दिनेको माथि तलब भयो भने मान्छेहरू बाहिर जाँदै जाँदैन जान्छन् नै जाँदैन नि के हुनु पर्यो अब यस्तो अब यस्तो हो गाह्रो साह्रो भनेको कहिले हुन्छ कहिले हुँदैन त्यसो हुनु पर्यो अब रोजगार अनुसार अब आमदानी खर्च अनुसार यता उता छुट्याउनु भयो भने त बचत त केही पनि हुँदै हुँदैन
1: अनि तपाईँको यो उसको कामको कुरा गर्दाखेरि कतिको सुरक्षित छ कतिको भर पर्दछ
2: यो कामहरू गर्दाखेरि अनि यस्तो आफूले अब गाडीहरू यस्तो हामीले अब यो मेन रोडमा यस्तो रोडमा काम गरेर हुन्छ कुनै बेला गाडीहरू एउटा छुकेर यताउता कारण त चाहिरहेको हुन्छ हामीले चाहिँ एकदम सशक्त भएर काम गर्नुपर्ने हुन्छ नि हामीलाई त किनभने अब त्यसमा चाहिँ कस्तो हुन्छ नि तपाईँको अब यो गाडीहरू आइरहेको हुन्छ कुनै गाडी हो रङ साइडमा चढिरहेको हुन्छ कुनै गाडी सिटी गर्दा तपाईँ गाडीको चढेरमा हुन्छ हामीले एकदम सुरक्षित भएर काम गर्नुपर्ने हुन्छ आफू सेफ्टी होइन हेलमेटहरू यस्तो ज्याकेटहरू अब हामीलाई पानी परेर बेलामा छ हुन्छ भने ज्याकेटहरू के भन्छ ब्ल्याङ्केटहरू हुन्छ होइन बुटहरू पनि हुन्छ घाममा घाम धेरै भयो भने तातिएर लगाउनै सक्दैन नि त अनि अब पानी पानी परेर बेलामा चिसो हुन्छ त्यसो हुँदैन नि त अनि अब रबरको हुन्छ तपाईँको अब घामले तातिएर त पोलेको जस्तो लगाउनै सक्दै सक्दैन नि त्यो त अनि आफूले निकालेर राखेर नि जुत्ता लगाउने
1: अर्को भनेको बिमाका कुराहरू सामाजिक सुरक्षामा आबद्ध हुनुपर्छ भन्ने कुराहरू छन् तपाईँ हुनुहुन्छ कि हुनुहुँदैन
2: म उसमा जीवन म बस्छु भनेर लागिरहेको थिएँ अब चाहिँ गर्छु भन्ने सोचेको छ अनि बिरामी पर्दाखेरि भयो अब आफूलाई गाह्रो पर्दो समस्याहरू यता पर्दाखेरि अरू त केही होइन बिरामी हुँदाखेरि चाहिँ अलिकति छुट हुन्छ भन्ने मात्रै हो
1: आफूलाई पढ्नु उद्धार गर्नु सेवा पाइयोस् भनेर मात्रै हो अब अलिकति तपाईँले कुराहरू त पढाइसक्नु भएको छ होइन तपाईँले आफूले बनाएको पनि अलिकति गाह्रो हुन्छ पुग्यो छैन भन्ने कुरा गरिरहनु भएको छ सरकारले अन्तमा के सुझाव छ होला
2: होइन अब यस्तो अब जस्तै अब मैले भने होइन अब जस्तै अब हामीले गरेको त त्यो त पुग्दै पुगेन तपाईँको बच्चाहरूको स्कुल फिसहरू त्यतिकै महँगो हुन्छ तपाईँको अब काठमाडौँ कोठा भाइ तिरेर बस्नुलाई कति गाह्रो छ अहिले भनौँ न पानीको पैसा भन्यो बत्तीको पैसा भन्यो घरबिटेले अब यति कसैले 10,000 भनेको छ एउटा रुमको कसैले 9,000 भनेको छ त्यही एउटा रुमको कसैले 12,000-13,000 तिरेर पनि बसिरहेका छन् मेन कुरा चाहिँ मैले चाहिँ के भन्न चाहेँ भने मेन कुरा चाहिँ कोठा भाडाहरू अनि यो खानपेटना सामानहरू छ नि त्यसमा चाहिँ अलिकति रकमहरू कम भयो भने चाहिँ एकदम सजिलो हुन्छ कि हामी काम गरेर
1: खानेहरूलाई
2: चाहिँ महँगो घट्यो भनेदेखि सबैलाई सजिलो भयो अनि एकदम कोठा भाडाको जति घरबिटेले तोकेको छ नि त्यसमा चाहिँ कस्तो हुन्छ नि तपाईँले अब तपाईँसँग एउटा घर छ तपाईँले अब अर्कै मूल्य गर्नुभयो फेरि त्यहाँ घरबाट अर्को अर्कै मूल्य भयो भने त फरक हुन्छ नि त किनभने जतिसम्म चाहिँ तपाईँ इक्वली जति छ नि जति चलिरहेको छ नि त्यसमै रेटमा गयो भने चाहिँ अलिक सजिलो हुन्छ कि कोठा भएको घटाउनमा अब कोठा भएको तपाईँको एउटा कोठा अब कसैले त अब महिनाको 10,000-15,000 पनि कमाएर गरिरहेको छ नि त त्यसमा चाहिँ कस्तो हुँदैन तपाईँको अब 6-7,000 कोठा भएतिर हो भने खाने के त उपचार गर्नै पर्यो खानै पर्यो लाउनै पर्यो बच्चाहरू हुन्छ एक दुईवटा हुँदैन भने एक दुईवटा बच्चा हुन्छ उनीहरूले पढाउनु पर्यो खुवाउनु पर्यो स्कुलको मन त्यस्तै छ तपाईँको अब मनहरू त्यस्तै छ अनि कोठो भएको छ अलिकति हल्का कोठो भएर अनि खाते खानेकुराहरूमा अलिकति कम भयो भने सफा हुन्छ
0: धेरै धेरै उहाँ हुनुहुन्थ्यो सड़क विभाग अन्तर्गत सड़क सफा गर्ने आशिका गोपाली अब ललितपुरको सानो ठिमी बस्ने पर्साका राजकुमार चौधरीको अनुभव सुनौ उहाँ मेटल तथा निर्माण क्षेत्रमा गेट ग्रिल रेलिङ र ट्रस निर्माणको काम गर्नुहुन्छ
3: अवस्था त अझ छिटो हुनुपर्थ्यो
1: काम पनि हाम्रो खासै त्यस्तो हुँदैन आज काम पायो भोलि काम हुँदैन त्यो हिसाबले आज काम छ भने काम गरियो होला भोलि त बस्नुपर्छ
0: कतिको सजिलो छ काम पाउनु
1: काम पाउनु त गाह्रै छ
3: ठ्याक्कै महिनाको कुरा गरौँ महिनामा चाहिँ पुग्नु जतिको पाइन्छ कि पाइन्छ
1: अब कुनै महिना काम पाउँछ कुनै महिना बस्नैपर्छ त्यो हिसाबले काम
3: काम नपाउँदाखेरि चाहिँ के भयो अब कामको पैसा त्यही खानु बस्नु त्यही त महँगी बढेर त हजुर हजुर महँगै त लास्ट भइरहेछ
1: त्यहाँबाट पुग्नु पर्यो
3: पुग्छ पुग्छ नपुगेमा अब घरबाट नहुनुपर्छ
1: उसले नआउनुपर्छ
3: नआउनु पर्यो
1: कति वर्ष हुनुभयो त
3: म 35 वर्ष
1: हजुर हजुर
3: विदेश जाने सोच
1: होइन
3: अब विदेश जानु त पहिलादेखि नै सोच छैन अब त्यो अब जे गरौँ आफ्नै देशमा गरौँ भन्ने सोच छ अब त्यही अब काम गरेर के कसो हुन्छ भने हेरौँ
1: के गर्नुहुन्छ हजुरले
3: हाम्रो काम विशेष गरी मेरो सम्बन्धी काम हुन्छ कन्स्ट्रक्सनमा जो फिल्मको काम हुन्छ र मेरो सम्बन्धी भयो प्रसहरू भयो उनीहरू काम हुन्छ एउटा आम श्रमिकलाई जुन पेसाप्रतिको सम्मान हुन्छ नि अरू व्यक्तिले हेर्दाखेरि त्यो सम्मान पाइन्छ जस्तो लाग्छ कि लाग्दैन सम्मान त सम्मानै गर्छ मान्छे राम्रो छ सजिलो राम्रो छ राम्रोसँग कुरा गर्नुहुन्छ त्यही हो त एउटा भगवान् जस्तो काम पाउँदैन त्यति मात्रै हो पैसा चाहिँ आउँछ भन्नु
1: आउँछ
3: काम गरेर गएको पैसा त आउँछ दैनिक हिसाब गर्दाखेरि दैनिक काम पायो भने दैनिक हिसाबमा तपाईँको 2,000 काम मेन काम पाउनु पर्यो काम हुँदैन काम नपाएको पनि छ कि
1: हजुर
3: अहिलेसम्म छु कहिले कहीँ काम नपाऊ
1: हजुर हजुर हजुर छ
3: त्यस्तो पनि
1: छ
3: हजुर छ
1: त्यसले गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो
3: हजुर हजुर अप्ठ्यारो
1: लगभग 25 महिनासम्म नपाएको जस्तो छ
3: अब कुनै बेला पाउँछ कुनै बेला पाउँदैन अब मानौ अब वर्षमा तपाईँको 2-3 महिना जति बस्नुपर्छ
1: वर्षमा 2-3 महिना त
3: हजुर हजुर बस्नुपर्छ
1: त्यसले गाउँ पनि जान्छ कि
3: होइन त्यही बस्छ
1: त्यो अहिले त महँगी पनि बढ्यो
3: हजुर हजुर
1: सरकारले त्यो
3: चार्जहरू सबै कुरा महँगी बढाएको छ ग्यास पनि पाइएको छ
1: हजुर
3: त्यसले गर्दाखेरि त अब त्यो कमाएको पैसा पनि टाइट टाइट हुन्छ
1: हजुर हजुर हजुर टाइटो टाइट हुन्छ
3: अब त्यही घरबाट चामल पनि आइहाल्छ हजुर हजुर त्यही मात्रै हो भन्नु खास त गाह्रो गाह्रो नै हो जस अलिकति
1: हजुर अहिले त नयाँ सरकार
3: हजुर आशा त गरिरहेको छ सबैले गरिरहेको छ
1: हजुर
3: हजुरलाई चाहिँ विशेष गरी अब हामी जस्तो युवाहरू थुप्रो
1: हजुर
3: हजुर युवाहरू अब यहाँ रोजगारीमा बाह्र विदेश आदि भन्ने कुराहरू पनि धेरै ठुलो समस्या
1: छ हजुर
3: अब सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ कस्तो बनाइदिनुपर्छ सरकारले के भन्नुहुन्छ अब सबभन्दा त पहिला हाम्रो जुन जस्तो हामी जस्तो युवाहरू विदेश गएर आयो हो क्या घरमै काम गर्दा राम्रो हुन्छ आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ किनभने अब त्यतिको काम सजिलो गरिदिनु पर्यो हामीहरू जस्तो सिप सिकेको मान्छेहरूलाई अब काम मिलाउनु पर्यो कुन हिसाबले सरकारले दिनुहुन्छ के गर्नुहुन्छ त्यो हिसाबमा हामीहरूलाई काममा लगाउनु पर्यो सिप जानेको मान्छेहरू त नेपालमा त धेरै नै छ
1: धेरै नै हो कि
3: अवसर हजुर अवसर नपाएको र सरकार पनि अब त्यति खासै काम पनि गर्नुभएको छ त्यसको नीति पनि लाग्नु भएको छैन
1: सिटलाई कस्तो कसरी सदुपयोग गर्नु त्यो हिसाबले तपाईँको नलगाउने सिट दिनु पर्यो हजुर हजुर भएकालाई चाहिँ हजुर रोजगार दिनु पर्यो सही ठाउँमा सदुपयोग गर्नु पर्यो त्यो भइरहेको छ
3: सँगसँगै आय आर्जन
1: काम भएपछि त आय आर्जन त भइ नै हाल्छ
3: सम्मान अब एक महिना कमायो अर्को महिना भयो
1: त्यही त भनिरहेको छु कामको चाहिँ उस गर्नु पर्यो मलाई जुन व्यवस्था गर्नु पर्दैन त्यो काम भएपछि त पैसा त भइहाल्छ नि त्यो त गाह्रो नै हुँदैन
3: यो जति पनि सामाजिक सुरक्षाको कुराहरू छन् नि अब स्वास्थ्य बिमादेखि लिएर यो भनौँ न एसएसएफको कुराहरू अलिकति लगाउनु तपाईँ सामाजिक सुरक्षामा राख्नुपर्छ भन्ने कुराहरू त्यसमा तपाईँ आबद्ध हुनुहुन्छ नि
1: छैन त्यसमा
3: सरकारले त्यो पनि गराएछ
1: त्यसमा अब खासै अब गाउँमा जान्छु त्यति खासै टाइम पाउँदैन यता खासै मलाई पनि थाहा छैन जानकारी छैन कतातिर के
3: बचतको
1: आवश्यकको कुराहरू बचतको भन्नाले त्यति मात्र बचत भन्नाले त्यही मात्र इन्सुरेन्स मात्र हो
3: बचत भन्नाले त्यही मात्र धेरै धेरै
0: धन्यवाद उहाँ हुनुहुन्थ्यो मेटल तथा निर्माण क्षेत्रमा गेट ग्रिल रेलिङ र ट्रस निर्माणको काम गर्ने पर्साका राजकुमार चौधरी हामी कार्यक्रम देश परदेशमा छौं आज हामी दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई भेटेर उनीहरूको अनुभव सुनिरहेका छौं श्रमिकहरूका अनुभव सुन्न बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
4: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि छवटा निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ
0: प्रहरी सहयोग चाहिँदा 100
4: दमकलका लागि 101
0: एम्बुलेन्स सेवा चाहिँदा 102
4: ट्राफिक प्रहरीका लागि 103
0: बाल बालिका खोज तलासका लागि 104
4: र विपद व्यवस्थापनका लागि 1177
0: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो खेतीमा पायो बजेट र प्याकेज तपाईँको बुझाइको अब इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पनि खेतीमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 यो 12,000 इन्टरनेट बोनस सम्पर्क 9801000447 क्लासिक टेक जतिमा चाहियो खेतीमा पाइयो
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायस फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
4: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
6: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
7: त्यसका लागि सडकका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
6: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
7: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
6: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 10 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
7: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
6: कार्यक्रम सडक र सवारी
0: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ
7: जमिनका धाराहरू फाट्नु रूख र बिजुलीका खम्बाहरू धल्कनु मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्
0: पहिरोका पूर्व संकेतहरू जानिराख्नु र सावधानी अपनाऊ
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: ஒரே பண்புரா கஷ்டம் ரேடியோ நெட்வொர்க்.
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com/ सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी दैनिक जालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव सुनिरहेका छौं। अब ललितपुरको झंसीखेल बस्ने रामेछापको मन्थली नगरपालिका छका ओम बहादुर श्रेष्ठको अनुभव सुनौ। उहाँ निर्माण क्षेत्रमा सरसफाई डण्डी तथा फर्मा सम्बन्धी काम गर्नुहुन्छ।
2: निर्माण क्षेत्रमा लाग्नु भएको छ कति हो? म निर्माण क्षेत्रमा लागेको अहिले पहिला चाहिँ मेरो आरम्भको थियो सम्बन्धमा अहिले त आएको भएर साथी थियो सदाको भयो राम्रो भन्नुभयो।
1: यहाँ विशेष गरी यो साइटमा चाहिँ के हेर्नु?
2: म सरसफाई पनि यस्तो पनि भर्नाको काम गर्छु।
1: काम चाहिँ कतिको सजिलो आएको थियो?
2: काम त अब गर्न जानु सजिलो हो, नजानेलाई अप्ठ्यारो छ।
1: कस्तो हो गर्न जानेलाई सजिलो, नजानेलाई अप्ठ्यारो
2: छ? त्यो कठिन छ, गर्न गाह्रो हुन्छ, उसलाई असर हुन्छ नि त। त्यो कुरा हुँदैन, अब गाह्रो हुन्छ।
1: हामीले सिप भयो भने चाहिँ
2: गाह्रो हुन्छ, त्यो सिपमा गाह्रो हुन्छ। लेबर काम गर्नु सक्दैन, जति उयो हाइकलेटर लेबरहरू लेबरहरू चाहिँ देख्नु पऱ्यो, उचाल्नु पऱ्यो, मलाई प्रयत्न गर्नु सबै मुस्किलको काम गर्नु। लेबर हाम्रो हाजिरा गर्नु पऱ्यो, लेबरको गर्नु पर्छ, सबै काम गर्नु।
1: सन्तुष्टि
2: मलाई यसैमा सन्तुष्टि छ, राम्रो पचास पचास अब हामी कस्तो विदेश गएको यो

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: हुनुहुन्थ्यो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 6 का ओम बहादुर श्रेष्ठ। अब विगत 20 वर्षदेखि निर्माण तथा श्रम क्षेत्रमा काम गर्दै आउनुभएका ललितपुरको सातदोबाट बस्ने चितवनका साजन अरियालको अनुभव सुनौ।
4: हाम्रो श्रमको लागि त्यस्तो केही आवाज उठ्या जस्तो लाग्दैन, केही छैन। अब हेर्नु न, हामीले अब यत्रो 20 वर्ष भयो हामी यही श्रममै हिँडेको, होइन? अहिलेसम्म यही श्रममै बस्नु परिरहेको छ, हेर्नु होइन? जस्तै अब हामी कतै भोटसोट हाल्न गयो, कतै कसैलाई जितायो, होइन? अगाडि पनि जितायौँ कतिलाई, होइन? पछाडि पनि जितायौँ। अब श्रम गरेर हामीलाई त श्रमै गरेर पनि भाग परिरहेको छ, होइन? हाम्रो चाहिँ त्यस्तो भ्यालुएबल छैन जस्तो लाग्छ,
3: छैन
4: छैन छैन।
3: तपाईँ 20 वर्षदेखि यसमै लाग्यो भन्नुभयो, होइन?
4: यसमै लागेका छौँ हाम्रो 20 वर्षदेखि काम लाग्यो। तपाईँको 12 वर्ष अगाडि पनि हामीलाई ज्याला मजदुरी उति नै छ अहिलेको जति नै, अहिले पनि त्यति नै छ कि
3: त्यो भनेपछि आयआर्जनको बाटो जस्ताको त्यस्तै
4: जस्ताको त्यस्तै छ. अब महँगी बढ्यो हेर्नु है, सबै कुरा बढ्यो. हाम्रो दिनको हजार रुपियाँ कमाएर परिवार पाल्नु धेरै गाह्रो छ.
3: को को हुनुहुन्छ परिवार?
4: परिवारमा छोरा छोरी बुढा बुढी अनि
3: भनेपछि पाँच छजनाको
4: चारजना हामी यहाँ छौँ. गाउँमा हुनुहुन्छ बुढाहरू होइन, हामी घुम्नु चाहिँ यहाँ छौँ. यो श्रम गरेर हामीले यो जति हामीले मिहिनेत गरेको श्रमको हामीले श्रमिक परिश्रम चाहिँ पाएन कि
3: पानीसँग छैन. अनि अहिलेसम्म जतिको भोट हाल्नुभयो?
4: हजुर, केही गरेको छैन. अब यस्तो हो, भोट हाल्यो भने भविष्यमा होला कि भन्ने मात्र, हाम्रो लागि त हालेको होइन, छोरछोरीको लागि हो होइन. अब हाम्रो लागि त हामीलाई त के नै चाहियो, चामलहरू सस्ती दोस् हो कि नै, तेल चामलहरू सबै सुविधा होस्. अब हामीले जुन उपचार हुन्छ नि, अब अहिले हामी केही भइहाल्यौँ, हामीलाई त पैसामा भए त उपचार हुन्न होइन. त्यो उपचारको लागि अलिकति कम होस् होइन. जस आर्थिक अवस्था जुन व्यक्तिको छ त्यो हेरेर गर्नुपर्ने कुराहरू चाहिँ गर्नुपर्ने.
3: राज्यले के हेरेको छ जस्तो लाग्छ?
4: राज्यले अहिलेसम्म चाहिँ हेरेको छैन. अब भन्न भन्न अहिले चाहिँ भन्न सकिन्न होइन. त्यसको आधारमा चाहिँ अब दुई चार महिनामा त फेरिने कुरै हेर्ने नि, उनीहरू त चार्जो पाँचो मिलाउनै टाइम लाग्छ. एक दुई वर्षमा बल्ल थाहा हुने कुरा हो त्यसमा कतिको चेन्ज भयो भन्ने. तुरन्तै चेन्ज त के हुनु केही भएको छैन. अहिले
3: आम व्यक्तिले चाहिँ श्रमप्रतिको सम्मान चाहिँ गर्छन् कि गर्दैनन्? के लाग्छ त्यसलाई?
4: आम व्यक्ति यस्तो हो सर, अब हामीलाई चाहिँ कस्तो छ भने श्रम गरेको अहिलेसम्म यो अवस्थामा अब तपाईँको घरबेटीहरू साउहरू अनुसार हो कि, कोही राम्रा हुन्छन् कोही नराम्रा हुन्छन् होइन. तर काम गर्ने मान्छेलाई त सबैले तपाईँको उयो गर्छन्, सम्मानै गर्छन्, किनभने चोरेर लुटेर ढाटेर खानुहुन्न होइन. काम गरेर त खाना त सबैले सम्मानै गर्छन्. काम भने उस्तो उस्तो भनेर चाहिँ अहिलेसम्म कसैले भन्ने त्यस्तो माध्यम चाहिँ सुनेको छैन. त्यो गिरेर काम चाहिँ गर्नु परेको छैन. आफ्नो आफ्नो जुन काम छ त्यसमा चाहिँ एकदम खुसी नै छन् क्या हामी. भने हामीले परिश्रम गरेको पारिश्रमिक हुन्छ जुन रकम त्यो चाहिँ हामीलाई पुगेको छैन.
3: छोराछोरी उर्काउनु
4: पर्यो, महिनाको मन्थली हाम्रो लगातार काम गऱ्यो भने 30-35 हजार हुन्छ कि लगातार 1200ले. तपाईँको आमदानी गाडीबाट खाजा खर्च गर्दा डेली 2-3 सय त्यसमा खर्च हुन्छ. कोठामा नुन तेल चामल भन होइन, दिनको 2-3 सय कोठामै जान्छ क्या हाम्रो. 600-700 त दैनिक जीवनमा हाम्रो चलिरहेछ क्या, नर्मल्ली पनि खाना साना खानलाई यताउता गर्नलाई त्यो 700-800 दिनको खर्च हुन्छ. 21-22 हजार 25 हजार त हाम्रो परिवार जुन पर्सनल एउटा घरलाई खर्च हुन्छ क्या. सबैजना म मात्र होइन कि, मजदुर गर्ने चाहे भारी बोक्ने होस् होइन, चाहे जुनसुकै काम गर्ने मजदुरहरू छन् उनीहरूको त यही छ अवस्था. मेरो जस्तो छ त्यस्तै छ.
3: ट्रेड युनियनहरूदेखि लिएर विद्यार्थी नेताहरूलाई चाहिँ आन्दोलन गर्ने नारा लगाउने गर्छन् चाहिँ कस्तो लाग्छ तपाईँलाई?
4: यो नारा लगाउनु एक हिसाबले ठिक हो सर होइन. त्यो अब जानु त अब राम्रो हुन्छ भने धाम पनि जान्छ. यो वर्षौले हुँदै आएको कुरा हो जहिले नि, तर यसमा सुनिदिने होइन भनिदिने कोही छैन. यो मेन त अब सरकारले गर्नुपर्ने हो. यो अब यसको लागि छुट्टै अब समिति गठन गर्नुपर्ने हो कि होइन, सङ्घले गर्नुपर्ने हो कि कसले गर्नुपर्ने हो होइन. त्यो एउटा सङ्घले चाहिँ अब एउटा हाम्रो चाहिँ प्रस्ताव राखिदिनु पर्यो कि अब काम गर्ने लेबर मजदुरको चार्ज होइन. अब अहिले भारी बोक्ने लाइन त 1200 छ, मिस्त्री लाइन त्यति नै छ होइन.
3: वर्गीकरण भएन,
4: वर्गीकरण भएन सर.
3: विशेष गरी अब दिनभरि काम गरे मासिक तलब आउँछ, खर्चै आउँछ होला होइन. अनि आइगतेको अब फ्याटेकको बिरामी भइदियो भने पुग्दा
4: यो तपाईँको यो त जीवन चलाउने एउटा माध्यम मात्रै हो. हामीले काम गरेको जुन छ यो त जीवन सघाउँदा सघाउँ जस्तै जीवन चलाउने माध्यम मात्र भएको. भोलि हाम्रो भ्याटो गएर भने 1-1.5 लाख खर्च हुने बिरामी भयो भने 30-40 हजारकै बिराम भए पनि हाम्रो छैन क्या तपाईँको. त्यसमा जोगाउने पनि ठाउँ पनि छैन, जोगिने अवस्था पनि छैन है, जोगाउने पनि विकल्प पनि छैन कि. अब कि परिवारमा 4-5 जना सदस्य भयो कि सबैजना हुनु पर्यो होइन. अब सानसानो बालबच्चा हुनुहरूको त अब काममा जानु मिल्दैन. अनि तपाईँको स्कुल फी, कोठा भाडा यताउता गर्दाखेरि तपाईँको 29-30 हजार जो 25 देखि माथि त हाम्रो पर्सनल व्यक्तिगत खर्च नै छ.
3: अनि वैदेशिक रोजगारमा जाने सोच आएन?
4: म गएन सर,
3: नेपालमै बस्ने.
4: म घरमै बस्ने भन्यो, मैले पासपोर्ट बनाएर जाने भनेर. अब त्यो सोचै भएन किन जाने. अब मेरो साथीहरू धेरै गएको छन्, हामीसँगै काम गर्ने पेन्डरहरू अस्ति पनि गए, 2-3 लाख फसाएर आयो होइन, अगाडि पनि गयो, अहिले पनि अब एउटा काम भनेर गएको, अर्को काम छ. अब त्यो विदेश जान पनि तपाईँको एकदम आफ्नो मान्छे कि चाहियो होइन. त्यतिकै मन पाएर एजेन्सीहरू पक्रेर गएर पैसा फसाउनु, हाँगाएर बेकारमा आइसु भनेर जस्तो किन हुनुभयो भने, वहाँ गएर पनि त्यही 30-35 हजार कमाउने भयो, यहाँ पनि त्यही 30-35 हजार कमाउने भयो. त्यो उता चाहिँ अलिकति बचाउन सकिन्छ भने उहाँ पनि त्यस्तै हो नि. नेपालमा त अब हाम्रो फ्रेस खान पाइयो होइन, किनेर खान सक्छ नि त. एउटा आफू अलिकति हाल्छ, खर्च बढी हुने हो, उता अलिकति कम हुने हो भन्ने मात्र हो. नभए गर्न सक्यो भने नेपालमै छ.
5: अन्तिममा सरकारलाई चाहिँ के भन्नुहुन्छ?
4: सरकारलाई केही भन्नु छैन हाम्रो.
5: जस्तो अरू थुप्रो कुराहरू अलिकति हामी पछि पनि ध्यान दिनु पर्यो.
4: यो अब हाम्रो सन जुन सन श्रमिकहरूलाई हेर्ने जुन हुन्छ नि, सन अथवा केही हुन्छ नि, उनीहरूलाई चाहिँ हामीले भन्ने हो. उनीहरूले एउटा सरकारमा जुन पुर्याउनु हो, हाम्रो सरकारलाई भनेर हाम्रो कुरा त सुनेर कतिजना कुरा सुन्नु होइन. एकजना दुईजना करोडौँ छन्, अब उहाँहरू गर्ने भनेको तपाईँको नगरपालिका नगरपालिकामा गरिदिने उनीहरूले मान्छे पछि व्यक्ति पछि गर्न सक्नुहुन्न होइन. मेरो भन्नु त केही छैन
5: सरकारलाई.
3: उहाँ हुनुहुन्थ्यो सन क्षेत्रमा काम गर्दै आउनुभएका ललितपुरको सातोबाट बस्ने चितवनका साजन अर्याल. अब ललितपुरको धापाखेलमा बस्ने रामेछापको सुनापति गाउँपालिकाका बमबहादुर श्रेष्ठको अनुभव सुनौ. उहाँ विद्युतीय रिक्सा चलाउनुहुन्छ.
5: यता काठमाडौँतिर आउनु भएको छ कति
6: काम गरेर?

0: भयाहरू
1: गाउँ देखि खटिनुहुन्छ यहाँमा अब प्रसार गरिएपछि आए बस्यो आए कुदाए हुँदै जाने आएन भने कुरो चाहिँ बस्ने कहिले काहीँ कहिले काहीँ चाहिँ चुप नपाउनु पनि सकिन्छ नपाउँदाखेरि चाहिँ दिनभरि बसेर बस्यो कमाइ पनि हुँदैन दिनमा कहिले काहीँ त ठिकै हुन्छ नि त चुप
0: फेरि भएन त्यो चाहिँ दस हजार चाहिँ हुन्छ अब त्यसैले अब मेकअप बराबर

नौले दिन चाहिँ के गरिन्छ? अरूतिर विचार गरिन्छ, लागिन्छ कि लाग्दैन नै सङ्घर्ष छ कि सुन्दा चाहिँ अनि अरू काम गर्नु चाहिँ मनमा होइन के भन्नु अब सरल के काम दियो भने गर्ने पहिला आफू तपाईँको 16-15 वर्षदेखि नै आफ्नो सेर्नु भएछ होइन अब अलिक राम्रो अलिकति हुन्छ नि त

0: Kau tu punya.
1: Banyak.
0: Atau satu?
1: Atau satu.
0: Aku saya banyak. Masa ini aku mau diri dia tu. Masih
1: lagi, lebih lagi,
0: lebih lagi. Lebih lagi.
1: Ani, kau mana kau pergi sana? Kau, apa mana kau?
0: I was saying,
2: उहाँ हुनुहुन्थ्यो ललितपुरको धापाखेलमा बस्ने रामेछापको सुनापति गाउँपालिकाका बम बहादुर श्रेष्ठ. देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकसँग अनुभव भोगाई समस्या र अपेक्षाका कुरा गर्यौं. देश परदेशको समय आजलाई सकिन लाग्यो. कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्ट संगे म महेश गेवाली पनि बिदा माग्छु. नमस्कार.

0: सुन्नु त मेरो कपडा प्याकिङ गरिदिउँ त सामाजिक मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
1: हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
0: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध आउँछ किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 0754-93-33 4-93-5-55
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविस्तु सुरक्षा
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
3: साथै सुविस्तु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
3: सुविस्तु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
4: 9 42 8 8 8
5: खाना पकाउने ग्यास सिलिन्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ त्यसैले ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौ
4: कुचिएको पुरानो र मिति गुज्रिएको सिलिन्डर नकिनौ
5: सिलिन्डर रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौं
4: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिन्डर गुडाउने काम नगरौं
5: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाऊ
4: चाल्डुका खुल्ला राखेर ग्यास बाल्ने गरौं
5: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौं
4: ग्यास चुलोको बर्नर सफा राखौं कम्तीमा हरेक 2-2 वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौं
5: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौं
4: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौं
5: ग्यासको बन्द आएमा बल्ने कुरा टाढा राखौं बिजुलीको स्विच अन र अफ नगरौं
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको दिवानगंजमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमी, अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर पुग्यो। अचारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीले सहमति, केसीको अनसन तोडियो, चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। र नामिबिया संघको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आशिकले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा अनिश्चितकालीन कर्फ्यू हटेको छ। यसअघि लागू भएको अनिश्चितकालीन कर्फ्यूको आदेश आज बिहानदेखि हटाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। त्यहाँको अवस्था सामान्य बन्दै गएको छ। स्थानीय प्रशासन 2028 दफा 6 बमोजिम तोकिएको सीमाभित्र आवत जावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको कर्फ्यू हटेको हो। तर निषेधाज्ञा कायमै रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताउनु भएको छ। यसअघि इन्दरवा नगरपालिका 3 र 6 पूर्व सीमा महेन्द्र राजमार्ग अन्तर्गतको गोपाली टोल, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ राजमार्गको 200 मिटरको दूरीमा कर्फ्यू आदेश जारी भएको थियो। निषेधाज्ञाको बेलामा धेरैको संख्यामा भीड़भाड़, जुलुस, सभा गर्न पाइँदैन। यसैबीच सुनसरीको देवानगंजमा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेको छ। गृहमन्त्री शुभम गुरूङको निर्देशन

स्वास्थ्य अवस्था बारे जानकारी समेत लिएको छ। साथै घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन कार्य थालेको छ। समितिले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणको आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानूनी कार्यवाहीका लागि सरकार समक्ष सिफारिश गरिनेछ। गृह मन्त्रालयले निष्पक्ष छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ। देवानगंज गाउँपालिका तीनको कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। घटनापछि प्रशासनले कर्फ्यू लगाएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर अर्थात भ्याट रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउन यता ग्राहकलाई पठाएको थियो। यसको चौतर्फी विरोध भएको थियो। साउन 1 गतेदेखि लाग्ने भ्याट किन असारमै जोडिएको भन्ने प्राधिकरणको आलोचना भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको छ। आन्तरिक राजस्व विभागले बिजुलीको खपतमा लाग्ने मूल्य अभिवृद्धि कर साउन 1 देखि मात्र आकर्षित हुने राय दिएसँगै अनुरोध हटेको छ। आर्थिक ऐन 2083 मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिको सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहकले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छूट पाउने भएका छन्। सरकार र डाक्टर गोविन्द केसीबीच 7 बजे सहमति भएको छ। सहमति समय डाक्टर केसीले आफ्नो अनशन अन्त्य गर्नुभएको छ। प्रतिनिधि सभाका सदस्य पुकार बम तथा

यता स्थित छ दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइने भएको छ। अस्पताल सञ्चालनको लागि आवश्यक जनशक्ति उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ। एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फैकल्टी जनशक्ति पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख छ। यस्तै सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता नियुक्ति लगायतका विषय समेटेर सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनमै बढ़ीमा 3 महिनाभित्र अघि बढ़ाउन सरकार समक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ। चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन नियमावली तथा तोकिएका मापदण्ड अनुसार मात्र निर्धारण गर्ने सहमति भएको छ। निजी मेडिकल कलेजमा सीट संख्या नबढ़ाइने तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकता अनुसार सीट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहनेछ।

0: गरेको संघले आन्दोलन का थप कार्यक्रम सर्वपक्षीय भेला पछि तयार गर्ने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एक साथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजे मित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याल वा अग्ला तार मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी मासिमपाट काठमाडौँ
1: सिन्धाकुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पहाड़ी र तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै आज राति बागमती गण्डकी र लुम्बिनीको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखा आग्रह गरेको छ। देशको हिमाली भागका थोरै ठाउँमा र पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको निम्नचापीय रेखा सरदर स्थानको आसपास रहेको छ। पानी पर्ने क्रम घट्न थालेसँगै गर्मी फेरि बढ़न थालेको छ। रंजिङमा भन्सारमाथि पहिरो खस्दा दुईजनाको ज्यान गएको छ र दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका साथ भागबेसीमा कुलो भत्किएर विष्णुदत्त सुवेदीको दुईतले भन्सार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। भन्सार भत्किँदा त्यहाँ बस्दै आएका नरसिंहली गाउँपालिका एक घन पोखराका टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरीकारले रंजिङले जनाएको छ। भन्सार भत्किँदा घाइते भएका आमा सुख कुमारी विक र अर्की छोरी अस्मिता विकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। टिपर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ। माग्लुङको ढोरपाटन एकका 25 वर्षीय सहचालक तेजेन्द्र कुमारको ज्यान गएको जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। टिपरका

buscarle para el talento no hay cosa. अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेका बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्ध विराम झण्डै दुई हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एकअर्का विरूद्ध भएका घटनापछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले वार्ताका लागि चर्को अर्को मौका दिन ट्रम्पले आग्रह समेत गर्नुभएको छ। अमेरिकाले इरानको नौसेना वायुसेना सैन्य नेतृत्व तथा रक्षाको क्षेत्रमा ठूलो क्षति पुर्याएको दावी गरेको छ। उहाँ ट्रम्पले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिएको बताउनु भएको छ। यसैबीच इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभए पनि आफूले आक्रमण रोकेको जनाएको छ। अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा गैराति सम्पन्न खेलमा नेपाल नामिबियासँग तीन रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो, तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2000 रन पूरा गरे। यसैले नेपालका लागि कप्तान रोहित पौडेलले 2000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा

एसीए एक दिवसीय अंतरराष्ट्रीय क्रिकेट में 100 विकेट लिए नेपाल को दोस्रो नेपाली खिलाड़ी बनेका छन्। करणले नामिबिया संघ को खेल में 29 रन खर्चे 5 विकेट लिदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक विकेट लिने खिलाड़ी भने स्पिनर संदीप लामिछाने हुन्। उनको 154 विकेट रहेको छ। चारभन्दिन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। संसदको दिवानगंजमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर गर्नुभयो। असारको बिजुलीमा भ्याट नलाग्ने, तिनीसक्यो त भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन पढ़ियो, चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। नामिबिया संघको खेलबाट नेपालका करण केसीले 6 विकेट तथा आरसीबीले 2000 रन

0: एल सर्व सुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू यो 2 करोड़सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछ
2: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो
3: ब्याङ्क. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: खुशीको कनेक्सन संयोगको सिल
7: मेरी चोरको काख
6: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
7: शान्ति र आनन्दको अनुभूति
6: सहरबाट
7: नजिकै
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट
1: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81 वेबसाइट झुले.com.np
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्दिङ भित्रका खबरमा तपाईंलाई स्वागत छ. ललितपुरको महंकाल गाउँपालिकामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने 5 जना घाइते भएका छन्. महंकाल गाउँपालिका 2 कदम मुजानमा हिजो भएको दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाण्डु कोटेश्वरका 54 वर्षीय शक्ति प्रसाद अधिकारीको उपचारको क्रममा ज्यान गएको नेपाल प्रहरीले जनाएको छ.

0: गरेका थिए। महाकाल गाउँपालिका तीन गोटी खेलबाट चापा गाउँका लागि घुरिरहेको 46 नम्बरको जीप सड़कबाट झण्डै 50 मिटर तल खसेर दुर्घटना भएको हो। सरकारले पहिलो चरणमा काठमाडौँका विभिन्न 6 रूटमा रहेको अव्यवस्थित तार हटाउने अभियान चलाइरहेको छ। पहिलो चरणमा त्रिपुरेश्वर कालीमाटी कलंकी जोडीबट्टी पेप्सीकोला त्रिपुरेश्वर लाजिमपाट सामाखोशी टाउन पलामिङ गोन्दोबुक किर्तिपुर क्षेत्र र पुरानो बानेश्वर गौशाला चामेल गरी 6 रूटमा अव्यवस्थित तार हटाउने अभियान चलाएको हो। यसैबीच हिजो सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमी सिन्हा र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौँ उपत्यकाका सड़कका पुलमा लोत्रिएका तथा प्रयोगविहीन इन्टरनेट टेलिफोन र टेलिभिजनका तार व्यवस्थापनको प्रगतिबारे संयुक्त रूपमा अनुगमन गर्नुभएको छ। गौशाला पुरानो बानेश्वर जड़ीबुटी लगायत क्षेत्रमा पुगेर मन्त्रीद्वयले तार हटाउने कामको निरीक्षण गर्दै सम्बन्धित निकायका पदाधिकारीसँग प्रगतिबारे जानकारी लिनुभएको थियो। अव्यवस्थित तारको कारण सुरक्षा जोखिम बढ़नुका साथै शहरी सौन्दर्य बिग्रिरहेकोले सरकारले एकीकृत कार्ययोजना बनाएर यसलाई हटाउने अभियान चलाएको हो। काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले चालू आर्थिक वर्षका लागि स्वीकृत नीति योजना तथा कार्यक्रमको प्राथमिकता निर्धारण गरेर 100% कार्यान्वयनको सुनिश्चित गर्ने निर्देशन दिनुभएको छ। हिजो शहरी योजना आयोग विभाग आयोजना सचिवालय र कार्यक्रमका प्रमुख समूहको बैठकमा उहाँले योजना अनुगमन तथा मूल्यांकन इकाइले उपलब्ध गराएको ढाँचामा 1 हप्ताभित्र वार्षिक कार्ययोजना बनाएर पेश गर्न आग्रह गर्नुभएको छ। साथै कार्य सम्पादन सम्झौतालाई सहमतिले सम्पन्न गर्न सार्वजनिक खरिद प्रक्रियामा लैजानुपर्ने योजनालाई असोजभित्र सूचना प्रकाशन गरिसक्न सम्बन्धित विभागलाई निर्देशन समेत दिनुभएको छ। यस वर्षको सेवा पुरस्कार नेपाल मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालालाई प्रदान गरिएको छ। कर्मयोगी बद्री विक्रम थापा स्मृति सेवा गुठीले आयोजना गरेको कार्यक्रममा मुटुरोगको उपचार र बाल चिकित्सा क्षेत्रमा उहाँले पुर्याएको योगदानको कदर गर्दै 2,22,222 रूपियाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको हो। यसै गरी यस वर्षको बद्री विक्रम राष्ट्र गौरव पुरस्कार नेपाल भरतपुर महानगरपालिका एक देवघाट चितवनमा रहेको गार्गिरी कन्या गुरूकुललाई प्रदान गरिएको छ। कार्यक्रममा 80 वर्षको उमेरमा तरकारी पसल संचालन गर्ने पाटनजी नन्नाया लामालाई 25,000 नगद सहित श्रम सम्मान प्रदान गरिएको छ। यसै गरी 8 दशक जीवन पार गरेका ललितपुरका श्यामलाल महर्जनले घर घरमा पुगेर शुद्ध तोरीको तेल बेच्दै आएको भन्दै 25,000 नगद सहित श्रम सम्मान गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न आग्रह गरेको छ। कानून बमोजिम दण्डनीय रहेको पैठारीकर्ता संचयकर्ता र विक्रेतालाई कानूनी तोकी बमोजिमको दायित्व तथा शर्त बन्देज परिपालना गरी व्यापार व्यवसाय सञ्चालन गर्न विभागले आग्रह गरेको छ। यस्तै विभागले हिजो काठमाडौँका विभिन्न 9 व्यवसायिक फार्मको अनुगमन गरेको छ। नियमित बजार अनुगमन गर्दै आएको विभागले ती फर्मलाई सुधारात्मक निर्देशन समेत दिएको छ। बिहान 9 बजेको राष्ट्रिय र 4 बजे मित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुनसरीको देवानगंजमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमी, घटना छानबिन टोली विराटनगर पुग्यो। ललितपुरको महाकालमा जीप दुर्घटना हुँदा चालकको ज्यान गयो, 5 जना घाइते। र काठमाडौँका विभिन्न 6 रूपमा अव्यवस्थित तार हटाउने अभियान चल्दै। बिहान 9 बजेको नेपाल खबर सकियो, बिहान 10 बजे नेपाल भाषामा र 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्ने गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
1: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए। हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
2: भन कुहो त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
3: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाई समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुन्न एफएमले तयार पारेको सामाजिक सन्देश।
4: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
3: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 明を参考にしてください。
1: युनिहिंसा बाटा बचने र बचाओ यौनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा किनकी असन्तोष पाठकलाई परिचित नदिँदा र जसुकी बाटा हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहितमा

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
1: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
0: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
2: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
0: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9833868
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
3: वन जंगल का सीमा घर आतंक पर निर्भय

0: आउँदा आउँदा साथी भाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: पहिला कसैले भनेन
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
4: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
8: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
10: ए बाबु मैन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भैराम बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
11: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त आउँछ दिदी बरु सँगै जाउँ
12: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिस्ताब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843979652 9824417 18 9843449696 र 9861313472 आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
10: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु
1: पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्।
10: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
13: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
14: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन हो।
15: नेपाल में सर्वाधिक बिक्री हुई अंतरराष्ट्रीय हुंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चेतना।
16: हुंडा का विशेषता
17: जापानीज ऊर्जा प्रहरी उत्पादित
16: उत्कृष्ट माइलेज,
17: राम्रो रिसेल मूल्य,
16: टिकाऊ र भरपर्दो,
17: अफ रोड का लागि पनि उपयुक्त,
16: BS6 तथा नयाँ नयाँ भर्सन बजार में लॉन्च भइरहेको,
17: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
16: हाम्रा सेवाहरू
17: ओखलढुंगा र खोटाङ को दिक्चल बजार बाटै फाइनेंस को सुविधा सहित हुंडा का सबै मॉडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने।
16: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा,
17: एक्सपेंस गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने।
16: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
17: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली, सिद्धिशरण नगरपालिका 11, गोरुमारे भुजाङ, ओखलढुंगा।
16: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

0: संस्कृति जीवन मान्यता सबै विशिष्टले आजकल आत्मीयता दिए यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनु होला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला खुल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
6: नेपाल सरकार विज्ञापन
7: अलिकति जोत्न पाक्दैन खत खत खत गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
8: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दशौं वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
7: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
8: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
9: खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528282 साथै 98010208095 मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ
11: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
12: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
11: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
12: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
14: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, लिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
15: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
14: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
16: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
17: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँला र? ल आँखा बन्द गर त।
16: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
17: ल अब आँखा खोला त।
16: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
18: बालक बालिकालाई कानमा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था भएको छ।
19: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
20: किन खोज्नु भएको होला हजुर?
19: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
20: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
19: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
20: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगरौँ न हजुर।
21: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
22: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम हुन शिक्षा दियौ। सरकार विज्ञापन।
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर। हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसो मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु।
0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाने नि है?
1: होइन,
0: यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: कुरा त्यस्तो थियो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
2: नमस्ते, कति टाइमले त आउनुभयो?
1: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
25: फत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौँको ठेक्का फुत्किए।
26: ए के भो, दौडिदिई पो आइस त।
25: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको।
26: भन को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
23: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एसेम्बली तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदत कुंडू नगर पालिक पांच सलेरी सुनखुम्बू विगत देखि नई ग्राहक विश्वास जीती आयो न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवा का साथ में सब संग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालचा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841909250। न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौँ सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेड नेपालको जनहितमा जारी सन्देश।
4: हाम्रो मामुले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र? होइन होला त्यस्तो त।
6: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
5: के होइन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
9: यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुखले घाटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
10: म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
11: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
14: दिनु भएन, औषधि हालेको।
13: लौन शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिसाल्ने?
14: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
13: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
14: विषादीले धेरै जोखिम हुन्छ है किरा नानी?
13: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
14: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
13: सुन्नुहोस् भाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
14: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
15: नेपाल सरकार, विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
16: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
15: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
16: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
15: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
16: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
15: सचेत बनाऊ।
16: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: शुभ प्रभात गुरुआमा।
13: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
17: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
13: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
18: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: हो, अरू भन त।
19: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
20: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
13: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
21: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
20: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
13: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
13: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
20: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
13: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
20: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
13: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: नमस्कार सेन्सेबिका दिदी।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Time check. Sorry, I found the studio time.
2: It's 8 a.m. We have to go dance with it.
0: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा झोलामाई अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका पाँच सोलु खुम्बु

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुलुवा एफएम 101.2 मेगाहर्जबाट देश का विभिन्न भाग र www.sulwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 10 बजेको सुलु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। देशभर पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी बागमती र गण्डकीमा केही ठाउँमा अरू प्रदेशको तुलनामा धेरै पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै काठमाडौँको बुढा नीलकण्ठमा 51 मिलिमिटर र मकवानपुरको मकवानपुर गढ़ीमा 37 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशको हिमाली तथा पहाड़ी भागमा मदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै आज राति बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। गै राति भएको घटनालाई लिएर गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई मन्त्रालयले फिर्ता बोलाएर उहाँको ठाउँमा संखुवा सभाका सीडीओ ईश्वरी प्रसाद अरियालाई खचाएको गृह मन्त्रालयले जनाएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ बोलाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक एसपी केशव थेबेलाई भैरवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खताइएर थेबेको ठाउँमा भैरवा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाइने भएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत प्रहरी नायक उपरीक्षक एसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाएर उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँ कार्यरत एसपी मदननाथलाई पठाइएको छ। सरकार र डाक्टर गोविन्द केसी बीच 7 बुँदे सहमति भएको छ। सहमतिसँगै डाक्टर केसीले आफ्नो अनशन अन्त्य गर्नु भएको छ। प्रतिनिधि सभा सदस्य पुकार वन तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको रोहबरमा सरकारी वार्ता टोली र डाक्टर केसी बीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 सयको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अगाडि बढ़ाइने भएको छ। अस्पताल सञ्चालकका लागि आवश्यक जनशक्ति उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ। एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी जनशक्ति पाठ्यक्रम स्वीकृत लगायतको तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्ध विराम झण्डै 2 हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एकअर्का विरूद्धमा भएको घटनापछि आएको हो। अन्तिममा खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत गए राति सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भयो। 212 रनको लक्ष्य पछाएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। तपाईं
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385216 फोन वा फुल वा फ्याम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई हालचाल सकियो। अपरान्ह 4 बजेको सुन हालचालमा फेरि भेट हुनेछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुन्दै रहनुहोला। नमस्कार।

0: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि।

0: कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर,
3: हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43।
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर
3: तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल पम्प स्टोर सँगै न्यू आइसमा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46।
2: नमुना दुधकुण्ड आयल पम्प स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सोलुखुम्बु।
4: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो किन नि, के भयो सन्चो भएन?
4: होइन यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए कुरा त्यस्तो पो, ल हेरा म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
8: ए के भो दौडिदिए पो आइस त
7: दाई, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
8: भन को थियो अर्काको भाग खोज्ने? त्यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
9: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो?
3: विकासका कार्यमा राजनीति नगरौ, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरुपयोग नगरौ। जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सोलुदूत कुण्ड नगरपालिका पाँच सल्लेरी सुलखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग
2: हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रो ओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ
3: हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर नुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ
1: यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
4: हाम्रो के दोष र पक्रिनु भएको सर
5: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
6: हामी त जन्ती गएका त हौ नि सर
5: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
4: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
5: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
6: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
5: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी रेट नेपालको जनहितमा जारी सन्देश

0: ओइस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
1: हो र, होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
0: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
10: देख्नु भएन, औषधि हालेको।
9: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: بعد گروه همه
1: صبح بعد باسه از امی کی بیسه ما چلپل گرسو؟
0: بایدیسیک روزگاری کو بیسه ما گروه همه
1: بایدیسیک روزگاری ما زنو آگی دین دینو پانی کورا رو کی کی هون؟ الهی پالو بانه تا؟
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरु भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
1: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्
6: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन
1: हो खिचौ खिचौ केटा केटी सबैको सामूहिक खिचौ न
6: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
1: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन् यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानूनी समेत हुन्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमस्कार सेन सेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीव को भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढ़ी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचपछि नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: स्मार्ट हुनुहोस् सधैँभरि एसियन पेन्ट्स नै रोजी।

0: सबै एसियन गेम्स नै हो हाम्रो पहिलो रोजाई।
1: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ध्यान राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9833684 18।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जङ्गलको छेउमा घर आँगन पर्ने भए होसियारी अपनाउनु जोखिम टार्ने भए वारिपारि झाडी बुट्यान घाँस राख्नुहुन्न साँझ पर्दा घर छोडी गाउँ घुम्न जानुहुन्न बाघ भालु गैंडा हात्ती चितुवा पसेपछि धन जनको क्षति हुन्छ।

0: साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदर्ता दिनुस् त
3: जन्मदर्ता गरेको छैन नि म्याडम
2: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेनन्
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
1: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु रुत्कुना नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो युरोप पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
9: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी बरू सँगै जाउँ
10: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग डम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको

0: LED bulb, power socket, panel light, tube light, premier company ko sabai khalka tar haru paincha. CV company ka sampurna saman haru company ke mulle ma bikri bitran gari de aayeko cha. CG company ko fridge, deep freeze, washing machine, micro oven, nuhaune geyser, gas chulo, vacuum tatha kitchen ko sampurna saman haru upalabdha cha. LED TV, computer, laptop, color printer, photocopy machine, jhyal dhoka ma lagaune moto tatha patalo rangin sisa, photo frame, wholesale mulle ma bikri bitran garincha.
1: Hardware ka sampurna saman haru kaati, kabza, cheskini, talcha. वाल, मिक्सर, नुहाउने सावर बेसिन, धारा, कमोड, पेन सेट, पीवीसी पाइप, सीपीवीसी पाइप, पाइनु का साथी, फ्रीज, डीप फ्रीज, वाशिंग बेसिन, कंपनी के मूल्य में पाइन्छा, अनि ये सबै मर्मत पनि गरिन्छ, र ग्यास वेल्डिङ, इलेक्ट्रिक वेल्डिङ, साथै बाइक को ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203069 मोबाइल नम्बर 9860324426 र 9841902549 न्यू स्टार कलर ल्याप तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस कल्लेरी सुलुखुम्बु
2: हाम्रो के दोस्तर पक्रिनु भएको सर
3: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
4: हामी त जन्ती गएका त हौ नि सर
3: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
2: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
3: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
4: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
3: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
1: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश
5: इस्वाना सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
6: सोइता तिनीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
7: केही भएन मिस
6: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
7: हुन्छ
8: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
12: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वासमै समस्या देखियो
13: धुमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
16: देख्नु भएन औषधि हालेको
15: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
16: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
15: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव

0: जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: प्रभात गुरु आमा।
1: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
8: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
7: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
8: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
7: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
8: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नमस्कार सेन्सेविका दिदी।
10: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
10: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
9: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
10: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
11: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
12: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
11: 45 किलो भन्दा बढी तौल भएका 18 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
12: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
13: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
12: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
13: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
12: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
14: यता नआऊ है बुहारी, चलै बस, छाछुक नगर। आज कति दिन रे?
15: 3 भयो।
14: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
15: केही हुँदैन, सुन्नु नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
14: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
15: महिनावारी भएको बेला खाना नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्न नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
16: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन नै हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
14: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
7: नेपाल
17: सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्या का लक्षण
13: डर लाग्नु निद्रा नलाग्नु
17: अनौठा विचार आउनु
13: निराशा बढ्नु खुशी नहुनु
17: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
17: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
13: छटपटी हुनु चिटचिट पसिना आउनु
17: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
17: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
13: त्यस्ता लक्षण देखि तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
17: नेपाल सरकार विज्ञापन
18: डाँडा पखालाले धेरै दुःख दियो तीन दिन भइसक्यो निको भएन डाक्टर साहब
19: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
18: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
19: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
18: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
19: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
18: हजुर
19: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
18: हस् डाक्टर साहब हजुरले भने जसरी गर्छु
17: नेपाल सरकार विज्ञापन

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
2: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा गुरुहितमा सारी सन्देश।

0: मरेंगे क्या
1: ये तो रगत ही रगत बो चामो तो तेज़ से यार नहीं पाल दीना
0: तेरी क्या कस्तो जिब्रा क्रॉस बाटो बाटो काटो पर रे क्रॉस दीन बाटो वो बाटो काटे को
2: जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्मदाता दिनुस् त?
0: जन्मदाता गरेको छैन नि म्याडम।
1: जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
0: मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
0: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नागरिक सहायता कक्ष संचालन हुन सम्बन्धी सूचना। अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कोटीको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा हुनासो सुने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
6: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
7: साथी हेर न, किन खतरा समाचार आइसक्यो? बाप्रे, अब चाहिँ के हो यो?
8: खै के आयो त्यस्तो? यत्तिकै पत्याइसक्यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाथेन, यसो त जसले पनि लेखिहाल्छ नि।
7: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: नमस्कार, म सम्झना महर्षन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुक्खा पहिरोले नारायणगढ मुगलिन सड़क अवरूद्ध, खुलाउने काम चल्दै। यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै, राजमार्गको कर्फ्यू हट्यो, 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोडो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबिया संघको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आशिषले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। नारायणगढ़ मुगलिन सड़क खण्डको मुगलिन नजिकै फेरि पहिरो खसेपछि सड़क आज बिहानदेखि अवरूद्ध छ। चितवनको इच्छा कामना गाउँपालिका 7 आज बिहान 9:45 पहिरो खसेको हो। डिभिजन सड़क कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फीले गाड़ी बन्द छन्। बिहान 9 बजेदेखि पहिरो पछ्याउन थालिएको छ। पहिरो हटाउने काम भइरहेको र सड़क नखुल्दासम्म यात्रुलाई धैर्य गर्न कार्यालयले आग्रह गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामा भएका कुपित तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्य कर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नु भएको हो। चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि धरपकड़ र दमन भएको भन्दै नेपाल चिकित्सक संघले विरोध स्वरूप आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। गएको साल 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि आक्रमण र अस्पतालमा तोड़फोड़ भएको घटनामा संघले संलग्नलाई कार्यवाहीको माग गरेको छ। संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने समेत जनाएको छ। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासनले हिजो केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा लगाएको थियो। आज पछिल्लो अवस्थाको मूल्यांकनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएको सुनसरी प्रशासनले जनाएको छ। देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा आज बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म 5 जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगरा बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ। प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद कार्यालय अरियालका अनुसार आज बिहानदेखि शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। परिस्थितिको मूल्यांकन गरेर थप निर्णय गरिने पनि वहाँको भनाइ छ। हरिनगरा, देवानगंज, कप्तानगंज, इनरुवा तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न समेत आग्रह गरेको छ। देवानगंज गाउँपालिकाको कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। आज काठमाडौँ उपत्यका सहित 21 जिल्लाका ससाना नदीमा बाढ़ीको जोखिम रहेको छ। आज काठमाडौँ उपत्यका सहित ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलडुंगा, रामीछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, पलाञ्चोक, बर्दिया, दारचुला, बजाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बढ़ने, ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। साथै आज देशको हिमाली र पहाड़ी भागमा बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै आज राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापामा विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव भेटियो, श्रीमान सम्पर्कविहीन, आज सुनको भाव तोलामा 4,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-3590, 98578-3584। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

को शव भेटिएको छ। सलाई लालबन्दी दुईकी 29 वर्षीय कविता कुमारी ढुंगाना को शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ढुंगाना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसर भित्र रहेको आवासीय कोठामा बस्दै आउनु भएको थियो। गुप्ता पर्साको वीरगंज 16 निवासी हुनुहुन्छ। दुवै जनाले गएको वैशाखदेखि विद्यालयमा अध्यापन गर्दै आउनु भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन अवालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुहुन्छ। स्थानीय बासिन्दाले गुप्तालाई आइतबार बेलुका दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको बताएका छन्। त्यस यता उहाँ सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अवाले बताउनुहुन्छ। दैलेखको नारायण नगरपालिका 11 विन्द बासिनीकी 30 वर्षीय विष्णु कुमारी शाहीको ढुंगाले लागेर ज्यान गएको छ। नौमुले गाउँपालिका टोली माइती घरमा खेतको काम सकेर हिजो बेलुका घर फर्कदै गर्दा भूते खोला नजिक पहिरोले बगाएको ढुंगा खसेर शाही घाइते भएको र उपचारका लागि दैलेख अस्पताल पुर्याउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज लोकायले जानकारी दिनुभयो। शाही कृष्ण प्रावि रायलीमा शिक्षिका हुनुहुन्थ्यो। हिजो बढ़ेको सुन चाँदीको भाव आज घटेको छ। सुनको भाव आज 4,300 रूपियाँले घटेर तोलाको 2,84,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,88,500 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 135 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,445 रूपियाँ थियो। अब विदेशको खबर। फ्रान्सका विभिन्न ठाउँमा फैलिएको डढेलो मध्येको एक दक्षिण पश्चिमी शहर बोर्डो नजिक पुगेको छ। बोर्डो शहरबाट केवल 15 किलोमिटर जतिको दूरीमा डढेलो आइपुगेपछि बोर्डोका मेयरले आफूहरू सबै सम्भावित अवस्थाका लागि तयार रहेको बताउनु भएको छ। थप ठाउँहरू खाली गराउने आदेश जारी भएमा ठूलो संख्यामा मानिसलाई आश्रय दिन सक्ने गरी तयारी गरिएको मेयर थुमा काजनबले बताएको बीबीसीले जनाएको छ। जिरोन्ड क्षेत्रको डढेलो प्रभावित क्षेत्रको भ्रमण गर्नुभएका फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले देशको पूर्ण रूपमा अभूतपूर्व डढेलोको सामना गरिरहेको बताउनु भएको छ। उहाँले यसलाई दोस्रो विश्वयुद्ध ताकाकै कठिन डढेलोको अवस्था भन्नुभएको छ। अहिलेसम्म फ्रान्समा 2,20,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै स्पेनमा मड्रिडको पश्चिमी क्षेत्रमा नियन्त्रण बाहिर गएको डढेलोका कारण 1,00,000 भन्दा धेरै मानिस विस्थापित भएका छन्। तीव्र उष्ण लहरले डढेलो नियन्त्रणको प्रयासलाई अझ कठिन बनाउने ठानिएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो। तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2,000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2,000 रन पूरा गरे। यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले 2,000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2,000 रन पूरा गरेका छन्। त्यस्तै तीव्र गतिका बॉलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालका दोस्रो नेपाली खेलाड़ी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक विकेट लिने खेलाड़ी बने स्पिनर सन्दीप लामिछाने हुन्। उनको 154 विकेट रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुक्खा पहिरोले नारायणगढ़ मोगलिन सड़क अवरूद्ध खुलाउने काम चल्दै यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै राजमार्गको कर्फ्यू हट्यो 5 ठाउँमा कायमै। फ्रान्सको डढेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार।

0: कार्मीय को भनाई र नामीबिया संघ को खेल नेपाल का करण केसी ने 100 विकेट तथा आसिफ ने 2000 रन पूरा करे। 212 बजे को नेपाल खबर सकियो। 203 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धति को सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारी का लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690 41106690।
3: स्वस्थ जीवन का लागि आयुर्वेद अपनाओ।
4: क्लासिक टेको 60th एनिवर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँको रोजाई।
5: सधैँभरि रोजे।

0: बहादुर पुरस्कारीय रचिकार यी सब एसियन गेम्समै हो हाम्रो पहिलो रोजाई।
1: आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सूर्य एफएम। सूर्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू।
0: तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल हुन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मार्फत दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याच सकी मुख्य गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: आर्थिक वर्ष 2084-84का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना दण्ड सूचना प्रणालीमा प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते घटनामा प्रणालीको प्रयोग नगर्दा आयोजना प्रस्ताव गर्न हुन कोशी प्रदेश सरकार मार्फत कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखि हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.coshi.gov.in हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट

0: आशा बहिनीहरूसँग के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुन् के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के हुनु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै सत्य छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुझाउ मौका दिनु
2: बारिशमा लस सिर्जना गरी दुबैसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो लागु औषध उपका समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफिकको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
3: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको अर्को पुस्त 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी गर्नको लागि यस सूचना मार्फत जानकारी गराइन्छ चालु आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभकारी हुने आफ्नो कागजातले सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त पुस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ सामाजिक सुरक्षा भत्ता वितरण नीति यही कारण 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98 92 97 91 97 63 97 104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका सोलुखुम्बु नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कोटीको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुने अधिकार कार्यालय प्रमुखहरूमा कोही सम्पर्क राख्न सक्नुहुनेछ कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय

भएको जनहितमा जारी सन्देश स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बालबालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो? धत बहन, तिमी पनि कस्तो समानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
0: नसुने बहिनी, सुनु दुपकुण्ड नगरपालिका ओडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु।

0: का सभी को सरोकार आज का बाल बालिका भोलि का सजनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश

0: सरकारी तहमा दर्ता भएका यी व्यक्तिको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी व्यक्तिका पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र राखी प्राविधिकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटोकपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटोकपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउण्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।

0: मानव देश विघटनका ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: देश विघटन र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघटन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बाल बालिकालाई लागू औषध दुरूपयोग गर्दै छौं।
4: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बाल बालिकाको संगतमा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बाल बालिकासँग नियमित संवाद गर्ने गरौं। बाल बालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुची प्रदीपद्वारा जनहितमा सारी सन्देश।
6: बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विगत 34 वर्षदेखि योग्य दक्ष अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
6: भर्ना कार्यक्रम हुने मिति
7: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
6: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-37 र 0385-24-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: lungo, colpo nel cuore di tu. Ci tocchi portando chi un latino, un buono portino.
1: দিদি ইমাই ঘরবনা নাই বিজুলী সামান কিংবা বজার তো চার চারটা পসল চারে কতই পাই অব সামান দিন কাঠমান্ডৌ জানু পর্ কি কেউ ধত বহন তুমি কষ্ট সমানা মাছ বিজুলী সামান লিন কাঠমান্ডু কিন জানু আমি সুরুকুমা সব থুক পাইছ ত ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुन बहिनी सुरु दुखुमा नगरपालिका वडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एन्ड सप्लाई खाने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुन्द नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुखुन्द नगरपालिका पाँच चौधरी सुनु खुम्बु
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 58 78 3 5 र 98 61 34 213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच समेरी सोलुखुम्बु
5: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट कृषि पुगे क्षतिपूर्तिमा गौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: 모두 불러서 열었다. 이사도의 대신 요새호 함부로 퍼지도록하이.
1: हिंसा बाटा बचन र बचाओ यौनचनी हिंसा सामाजिक अपराध हो बाल बालिका यौनचनी हिंसा को भूखी में हुन सक्छन् हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदीबाट जोसुकी बाट हुन सक्छ अभिभावक ले आफ्ना छोराछोरी को व्यवहार ख्याल राखौं बाल बालिका को चाल चलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिका सँग नियमित संवाद गर्ने गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहितमा जारी सन्देश।

0: एसिस्टेन्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809590094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु कुम्बु,
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
2: जंगल को सोना घर आंगन पर।

0: जान छोड्नु मन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति
4: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन
7: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भए जाउँ न मेरो साथी
8: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
9: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखु ठुलो नगरपालिका 5 सल्लेरी सोलुखु
10: ए बाबु लैन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ तिनासले भैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला

0: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी अरू सँगै जाउँ।
1: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843-89-80-86-52, 9824-74-17-18, 9843-43-59-96 र 9861-23-14-72। आमजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
2: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार विज्ञापन हो।
7: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटर साइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा।
8: होन्डाका विशेषताहरू:
9: जापानिज उच्च प्रविधिबाट उत्पादित
8: उत्कृष्ट माइलेज,
9: राम्रो रिसेल मूल्य,
8: टिकाउ र भरपर्दो,
9: अफरोडका लागि पनि उपयुक्त
8: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
9: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
8: हाम्रा सेवाहरू:
9: ओखलढुङ्गा र खोटाङको विक्टल बजारबाटै फाइनेन्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
8: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाल्नुका साथै सर्भिसिङ सेवा,
9: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
8: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
9: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारे भुजाङ, ओखलढुङ्गा।
8: सम्पर्क नम्बर 0375902222, 9852988022 र 9842803000।

0: जीव मान्यता सब विशेषज्ञ आजकल आत्मता यूनिटी कार्पेट में हो विगत तीन दशक देखी को सुंदर साथ यदि कार्पेट के अंदर कार्पेट को पसारे यदि को लोग हमें न बिस्म होला यदि कार्पेट कार्पेट को शिवसा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
1: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या सुन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
5: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
5: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोप गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन
8: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भन्ने बजारमा
9: चिन्ता किन लिनु हुन्छ एकपटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
8: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाट मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
10: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिटर्पोज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528880222 साथै 98010208895 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
11: भनेर पो बसेछ त
12: बिरामी हो क्या हो
11: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
12: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
11: हो र के डेन्टल रे
13: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
12: हाम्रा सेवाहरू
13: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
14: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपजेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129090 र 9746853487।
16: गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
17: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल, आँखा बन्द गर त।
16: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
17: ल, अब आँखा खोला त।
16: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोनी दुत्कुन्दा नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
18: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
19: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
20: किन खोज्नु भएको होला हजुर?
19: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
20: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
19: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
20: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उमेरकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
21: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
22: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता।
0: यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43
1: नमुना दुतकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुतकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46
2: नमुना दुतकुण्ड आयल फर्म स्टोर सोलु दुतकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलुखुम्बु
3: बाबा म आज स्कुल जाने मन छैन आज जाँदिनँ नि है
24: सन्चो भएन
3: होइन यतिकै जाने मन लागेन
24: यतिकै पनि हुन्छ
3: मैले साइन्सको कन्ट्री गर्न सकिनँ सरले कुट्नुहुन्छ
24: कुरा त्यस्तो हो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
25: नमस्ते कति टाइमले पाल्नु भयो
24: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ट्री गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
25: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
26: हस् म्याडम
27: नेपाल सरकार विज्ञापन बोर्ड
28: पत्तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकिएन
29: ए के भो दौडिदिए पो आइस त
28: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
29: भन् को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
30: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनुदूत खुम्बी नगरपालिका पाँच कलेरी सुलुखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेस्किनी तालछा वाल मिक्सर मोनो सर्भर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सिपी भूसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोस्तो पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टो जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: सुन हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
5: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
4: के भएन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुखले घाटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुङ्गे भयो
9: अलिकति पनि हिँड्न सक्दिन। स्वास्थ्य श्वासमै समस्या देखियो।
10: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
11: देख्नु भएन, औषधि हालेको।
3: शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै गोद बिरुवामा दिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाम्रो त पऱ्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
12: नेपाल सरकार, विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
12: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
12: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
13: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
12: सचेत बनाऊ।
13: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: सुप्रभात गुरुआमा।
3: सुप्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौं?
14: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
15: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
16: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
17: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: च्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
18: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
17: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
19: यस्तो खुसीको बेला छ, हुनेवाला सङ्गी सङ्गिनीको फोटो खिच्नु परेन?
3: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामान खिचौ न।
19: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: नमस्कार,
20: नमस्कार स्वयंसेविका दिदी।
21: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
19: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
21: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
19: हो त, हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
21: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापनको
13: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
18: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
13: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
18: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
13: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
18: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
13: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
18: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
22: यता नआऊ है भुवरी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
23: 3 दिन भयो।
22: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
23: केही हुनु सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
22: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
23: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
24: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
22: हो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र। अहिले
13: महिनावारीलाई मर्यादित गर्न
18: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
18: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुसी नहुनु,
18: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
18: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
18: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
18: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
25: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
26: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
25: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
26: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
25: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
26: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
25: हजुर।
26: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
25: हवस् दाल साहब, हजुरले भने यसरी गर्छु।
0: नेपाल सरकार विज्ञापन।
1: मरेँ के हो?
0: हेर त रगतै रगत भयो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
0: हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो केही ठेगान छैन।
1: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
13: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ।
21: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
26: खै जन्मदाता दिनुहोस् त।
25: जन्मदाता गरेको छैन नि म्याडम।
26: जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
25: मलाई त थाहा नै थिएन म्याडम।
26: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
25: पहिला कसैले भनौँ
21: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
21: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: साथी हेरौँ नै के खतरो समाचार आइसक्यो। भेट फेरि अब चाहिँ के हुनु
26: खै के आयो त्यस्तो? यत्तिकै पत्याइसक्यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नाथेन यसो त जल्ले लगिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
26: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
26: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
26: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाउ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ।
7: नमस्कार उपप्रमुख ज्यू।
9: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए अच्छो, पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ, रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है। अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
7: होइन के भन्नुभएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन ठिकै त भने नि, काम त के गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
11: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
14: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
23: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ, जात लिंग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
7: ए बाबु हजुर सच बालेर जाऊ।
20: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि,
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
20: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
20: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
15: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
7: नेपाल सरकार विज्ञापन।
27: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोग्नु शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वाचसम्म नलाग्ने, आत्मविश्वास सुन्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
28: बाल बालिका
27: का सभी को सरोकार आज का बाल बालिका भूल का सदनहार
3: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
27: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
3: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
6: हेलो
12: बहिनी सन्चै छौ
6: हजुर सन्चै छु हजुरलाई कस्तो छ
12: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
6: अनि हुलाकमा त जान
12: हो नि हुलाकमा जाऊ न
6: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र
12: हेट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
6: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
12: सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
6: ए सहरमा मात्र होला नि
12: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
6: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको सहयमा निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार।

0: गत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बू बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
0: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्ष सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556, 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: जिल्ला विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना
1: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852-85-32-26, प्राविधिक प्रमुख 9852-85-32-27, सूचना अधिकारी 9852-85-12-26 र काउन्टर 0382-54-03।
1: समय नै महसुल गरौं, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईको दशमा समस्या पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कुनिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लगी संपर्क नंबर 9852555768 अंक 9853055768।

0: सबै साजन लाग्यो जाँदैन बाँचाखेर पर्ख लिन आउला
1: होइन एक अंशा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपीए ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति छिटो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू सिट सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौतला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन टिचेपाटी काठमाडौँ

0: छ। न्यातो सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। न्यात नागिसकेपछि ढिला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कस्तो प्रतिस्पर्धा

0: और प्रिंट मुजुकर को रकम भर तबारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: बाल बालिकालाई लागू औषध दुरूपयोग घटेको छ।
5: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौ, बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौ, बाल बालिकाको सुंगतमा ध्यान दिउ, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको इन्जिन र ट्राफिक रूपकरण सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
0: सड़क प्रयोग गर्दा ध्यान दिउ,
4: सड़क सीमा अतिक्रमण नगरौ, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौ, सड़कको नाली थल तथा पानी निकास बन्द हुन नदिउ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं,
1: सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं,
4: जेब्रा क्रसिङबाट मात्रै बाटो काट्ने गरौं, सड़कको तत्काल मार्गसुधार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ,
1: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं,
4: प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ,
1: जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ,
4: वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ,
1: ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ,
4: वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ,
1: वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ,
4: यौनसन्य हिंसा सामाजिक अपराध हो, बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्,
1: हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ,
4: अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ,
1: बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ,
4: त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ,
1: बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना
0: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ।
4: सेवा प्राप्ति में कसई को प्रलोभन नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कने गुनासो आईना गुनासो सुनने अधिकार कार्य प्रमुख सोझे संपर्क राख सकने
2: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
4: दीदी आज बहुमीर सामान के छिटो घर पर आने एक्ल बस् रुचा दुब्राउंडे जानू पैला खूब पढ़ने मं अब हेन मन पैला तो तस्त मं हेन के दुख कर कमा को पैसा बैंक में अलिअल जमा करते थो अस्थि घर को लगी कहीं सामान किन्न पर्यटन निकलने गो पैसा नहीं सामो सामो कुरा में किचकिच मत कर घर बारे बिग्रने जस्त पो हो सको लौना दीदी समझाई दून पर्यो यह तो लगाऊस कोलकाता में देखने जस्ते लक्ष्य कटेश लगाऊस तो भाई के भाई तिमी भन त
6: खे दीदी साथी गांजा खाने जबरदस्ती करे मैं नाम भन्न सकिन खाए तेस पी बिस्तार बारी हो गए अलग तो लड लगे छाटने सकिन
4: गाड़ो सारो मैं कहीं ठा छ अब खुरुक्को हिस्सा तू छा पर्च तिमी तो हम सहारा हो किसरी बर्बाद होने काम करते समझ त हम आमा बुआ ने समाज में बनाने गए पीछे प्रतिष्ठा छुट्टी इसको संरक्षक तिमी तो
6: हो दीदी धन्यवाद अब मैं सदैं छाड़े एक असल नागरिक बनने प्रयास करने श्रीमती दुख दिए मेरे सब थोक परिवार हो मैं माफ कर
4: बारिश में लज सृजना करी धुबेसरी तुलाने वस्तु व पदार्थ लागू पदार्थ व लागू औषध हो विश्व स्वास्थ्य संगठन ने लागू पदार्थ स्वस्थ शरीर को लगी प्रयोग आवश्यक नदार्थी परिभाषित यस्ता पदार्थ ने बारिश को केन्द्रीय स्थानीय प्रणाली में प्रभाव पार्न का साथ ही उसको भावना और सोचाई में परिवर्तन ल्याद त्यसैले लागू औषध को प्रयोग प्रसार प्रसार रोकथाम नियंत्रण में जोड़ दी स्वस्थ जीवन और सभ्य समाज निर्माण में हाथी बालो लागू औषध मुक्त समाज निर्माण का लगी जिला प्रशासन कार्यालय सुनो खगो रुनो एफएम को संयुक्त प्रयास में जनहित में जारी संदेश
2: सामाजिक सुरक्षा भत्ता निकासमा गरिएको सम्बन्धी सूचना महकुम गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082/83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राप्तहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिली नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी गर्नको लागि यो सूचना मार्फत जानकारी कराई चालू आर्थिक वर्ष भर एकपटक रकम भुक्ता नलिने लाभदायी होने आपापो कागजाथी संबंधित बैंक में भुक्ता लिने नाक खंड में उक्त किस्ता को रकम संबंधित कोष का लेखा निंत्रण के कारण में फिर्ता होने दौरा इसी सूचना मार्फत जानकारी कराई सामाजिक सुरक्षा भत्ता वितरण होती यही साउन 11 गते 12 गते 13 गते 14 गते 15 गते थप जानकारी को लगी संपर्क नंबर पंजीकरण शाखा 98 92 07 91 97 65 97 104
7: सुमन राय प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।

0: भएको जनहितमा जारी सन्देश
1: पोषणयुक्त खानेकुरा जीवनका रङ्गहरू पूरा मनमा ताजगी तन्मा
0: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौ। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त
1: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
0: ल सुन बहिनी सुरु दुखुमा नगरपालिका ओडामिना पासमा भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862820000 सुन दुखुण्ड नगरपालिका पाँच कैलेरी सुनखुम्बु
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँगो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9861034213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु
5: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: Fashion y el espejo, Alejandro Polido Rosay.
1: हिंसा बाट बचौ र बचाऊ यौनचन्नी हिंसा सामाजिक अपराध हो बाल बालिका यौनचन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बाल बालिकाको चालचलन पानी बेहोरा औषधिक परिवर्तन आएको हुन सक्छ त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्पाद गर्ने गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुस्ती प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: ना अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809090094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
3: जन्मदाता गरेको छैन नि म्याडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
3: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
1: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
7: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल एउटा नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ
9: स्टुडियो टाइम
10: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुन्द नगरपालिका 5 सोलु खुम्बु

0: डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, संसारिक घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी, पहिलो प्रकारमा अवरोध नारायणगढ मुनि सड़क खोल्यो, मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय, पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ़्दो, अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालको मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव, झण्डै 69,000 मुद्दा टुंगिने दावी, र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कृतिमान बलिङ, लगातार 5 मेरन ओभरमा विकेट लिए। नेपाल खबरमा अब पूरा खबर। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग ओपीडी लगायत नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। देशका विभिन्न अस्पतालमा ओपीडी सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरू मर्कामा परेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पताल सहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा नियमित उपचार सेवा प्रभावित भएको छ। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कड़ा कार्यवाही नगरसम्म आन्दोलनका कार्यक्रमलाई थप र सशक्त बनाउने चेतावनी दिएको छ। भएको शनिबार दुर्गंजको नारायण अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राम सहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र उहाँको अहिले राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कार्यवाही गर्न माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्ने र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको आइतबार भएको घटनापछि सुनसरी मोरङ क्षेत्रको सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। घटनाको विरोधमा उत्रेका प्रदर्शनकारीहरूले आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गर्दै सड़क अवरूद्ध गरेका छन्। अवस्था थप तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले इटरीबाट पश्चिमतर्फ जाने गाड़ी सञ्चालनमा रोक लगाएको छ। यता नारायणगढ़ मुनिङ सड़क खण्ड अन्तर्गत मुगलिङ नजिकै इच्छा कामना गाउँपालिका 5 खहरे खोलामा सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको सड़क सञ्चालनमा आएको छ। आज बिहान झण्डै 8:30 बजे ढुङ्गा सहितको सुक्खा पहिरो सड़कमा खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरो हटाउने कार्य सम्पन्न भएपछि सड़क 12:15 बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो। सड़क खुलेसँगै पहिरोका कारण दुवैतर्फ रोकिएका गाड़ी गन्तव्यतर्फ अघि बढ़ेका छन्। यात्रु तथा चालकलाई भने वर्षायाममा पहिरोको जोखिम कायम रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। देशका विभिन्न भागमा मनसूनी गतिविधि सक्रिय रहँदा पश्चिमदेखि मध्य नेपालका धेरै जिल्लामा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको 2 घण्टामा सबैभन्दा बढ़ी वर्षा परासीको बर्दघाट क्षेत्रमा मापन गरिएको छ। त्यहाँ 19 मिलिमिटर वर्षा भएको छ। त्यसै गरी अहिले बाँके, दाङ, गुल्मी, अरखाँची, पाल्पा, रूपन्देही, नवपरासी, नवलपुर, सिन्धुपाल्चोक, काठमाडौँ र सिन्धुली लगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने सम्भावना पनि रहेको छ। मनसूनी प्रणाली अहिले पनि नेपालभर सक्रिय रहेकाले आउँदा केही दिनसम्म क्षेत्र सहित आसपासका जिल्लाहरूमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। मानव बेचबिखनको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग गर्दै मानव नै तस्करीको प्रमुख माध्यम बन्दै गएको छ। विश्व मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मानव बीजविज्ञान अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नकुल पोखरेलले प्रस्तुत गरेको कार्यपत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय मानव बीजविज्ञानका नयाँ प्रवृत्ति र चुनौतीहरूबारे जानकारी गराएको छ। कार्यपत्र अनुसार नेपालभित्र मनोरञ्जन क्षेत्रमा हुने यौन तथा श्रम शोषण प्रमुख समस्याका रूपमा देखिएका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बीजविज्ञानका मुद्दामा 21 पीड़ित रहेकामा 19 बालबालिका रहेका थिए। पीड़ित मध्ये विशेष गरी 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्तिको संख्या उल्लेख रहेको ब्यूरोले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि मानव बीजविज्ञानको स्वरूप परिवर्तन भएको देखिएको छ। भारतमा पिरामिड शैलीको नेटवर्किङ थाली किशोरीहरूको अण्डा निकाल्ने कार्य तथा चीनमा विवाहको प्रलोभन देखाएर हुने ओसार पसार सक्रिय रहेको कार्यपत्रमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-3590 98578-3584 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: मेरो कपडा प्याकिङ गरिदिन्छ सामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्दैन।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध आन्सरको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333 493-555
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा मध्यमेघाहरू नेपाल खबरमा अब थप खबरहरू। यस वर्ष हिजो साउन 11 गतेसम्म देशभर कुल 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार रोपाई हुने 13,70,692.13 हेक्टर क्षेत्र

0.97% रोपाई भएको कृषि विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी दिएको छ। प्राधिकरणका अनुसार पहिरोमा परे 3 जनाको ज्यान गएको छ। यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, ठूलो वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको घटना भएका छन्। ती घटनाबाट 34 जिल्ला प्रभावित भएका प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, ठूलो वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 गरी 21 जना घाइते भएका छन्। दुर्घटना घटनाबाट अनुमानित 1,22,45,000 बराबरको क्षति भएको छ। त्यसै गरी देशभर 9 सड़क खण्ड अवरूद्ध छन् भने 22 चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ। अब विदेशको खबर। अमेरिकी बहुराष्ट्रिय स्वास्थ्य सेवा कम्पनी जनसन एण्ड जनसनले ट्यालकम बेबी पाउडरका कारण डिम्बाशय क्यान्सर भएको भन्दै दायर गरेका हजारौं मुद्दा टुंग्याउन 5.5 अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ। यो भनेको नेपाली मुद्रामा 8,45,000,000,000 रूपियाँ हुन्छ। कम्पनीका अनुसार यो सम्झौताले अमेरिका भएका संघीय राज्य अदालतमा रहेका झण्डै 69,000 ट्यालकम सम्बन्धित मुद्दा समेत दिन्छ, जुन बाँकी रहेका यस्ता मुद्दाको 69.75% हो। तर यो सम्झौता अन्तिम रूपमा लागू हुनका लागि मुद्दा दायर गरेका 95% दावीकर्ताले स्वीकृति दिनुपर्नेछ। ट्यालकम एक नरम खनिज हो। यसको प्रयोग लामो समयदेखि बेबी पाउडर र विभिन्न सौन्दर्य सामग्रीमा गरिँदै आएको थियो, तर यसले क्यान्सरको जोखिम बढ़ाउन सक्ने चिन्तापछि यसको प्रयोग क्रमशः घट्दै गएको छ। अब खेल खबर। वेस्ट इण्डिजका अलराउण्डर जस्टिन ग्रेव्सले लगातार 5 मेडन ओभरमा विकेट लिँदै टेस्ट क्रिकेटमा कीर्तिमान बनाएका छन्। पाकिस्तान सहको पहिलो टेस्ट तेस्रो दिनमा उनले यो कीर्तिमान बनाएका हुन्। 32 वर्षीय ग्रेव्सले पाकिस्तानको पहिलो पारीको 64, 66, 68 र 70 त्यसै गरी 72 ओभरमा मेडन राख्दै 5 विकेट लिएका हुन्। त्यो दिन यसअघि 6 ओभर गरेका ग्रेव्सले 27 रन दिएर कुनै विकेट पनि लिएका थिएनन्। ग्रेव्सले 2016 जोहानसबर्गमा घरेलु टोली दक्षिण अफ्रिकासँगको खेलमा इङ्ल्याण्डका तीव्र गतिका पूर्व बलर स्टुअर्ट ब्रोडले बनाएको लगातार 4 विकेट मेडन ओभरको कीर्तिमान तोडेका हुन्। एक समय 4 विकेट गुमाएर 244 रन बनाएको पाकिस्तानले 282 रन बनाउँदै 7 विकेट गुमाउन पुग्यो। पाकिस्तानका साम मसूदले 109, इमाम उल हकले 63 रन बनाए। त्यसगरी वेस्ट इण्डिजले पहिलो पारीमा साई हफको 92, कार्भन हल्सको 84 रनको मदतमा 311 रन बनाएको थियो। त्यसै दोस्रो पारीको ब्याटिङ थालेको वेस्ट इण्डिजले तेस्रो दिनको खेल सकेर 7 विकेट गुमाएर 126 रन बनाएको छ। वेस्ट इण्डिजले 155 रनको अग्रता लिएको छ। 4 भन्जन भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। संसारी घटना लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोको कारण अवरूद्ध नारायणगढ मुर्लिङ सड़क खुल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसुन सक्रियो। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिल भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ़्दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालकम मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव स्वीकृत। झण्डै 69,000 मुद्दा डुङ्ग्याउने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कीर्तिमान।

0: दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुनखुमा सबै थोक पाइन्छ त
1: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
0: ल सुन बहिनी सुन दुखुम्बा नगरपालिका ओडा नम्बर पाँचमा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार
1: लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाई सोनु

0: सुनसान नगरपालिका वडा नम्बर 5 सल्लेरी स्कूल खुम्बु। यहाँ बिजुली का सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुन ढुकुण्ड नगरपालिका 5 सल्लेरी सुनु खुम्बु। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनु खुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 13।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।

I'm not going to be able to do that.

0: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशुक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: Not the little stuff they've already made, it's my rosy.

0: 月曜日月明後サンドローポジティブロザイ
1: यौन हिंसाबाट बचन र बचाउ यौन हिंसा सामाजिक अपराध हो बालबालिका यौन हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ बालबालिकासँग नियमित सम्वाद पनि गरौ
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाजा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको सुन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। फट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809590094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: साजन छोड्नु मन भित्र जाँदा आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्म दर्ता दिनुहोस् त
3: जन्म दर्ता गरेको छैन नि म्याडम
2: ल जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: मलाई त थाहै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति
4: मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन
6: बोर्ड राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
7: म पनि राईको साझा स्टोर्समा नै जान लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु ठुलो नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
9: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भुइँदान बनायो यो रोग पनि के हो के खै यो एक बाको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
10: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हिरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी बरु सँगै जाउँ
11: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाज कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986852 9824417718 9843449096 र 9861313472 आन्जी औषधालय सोलो दुतकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन हो।
5: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
6: होंडा का विशेषता
7: जापानीज ऊर्जा प्रविधि उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाऊ र भर पर्दो,
7: अफ रोड का लागि पनि उपयुक्त,
6: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको,
7: सबै उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू
7: ओखलढुंगा र खोटाङको डिक्टल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
6: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा,
7: एक्सपेन्स गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
6: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
7: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारी भुजाङ, ओखलढुङ्गा।
6: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842380300।

0: आत्मीयता सबसे विशिष्ट की आजकल आत्मीयता यूनिटी कार्पेट नहीं हो विगत तीन दशक देखी को सुंदर साथ यदि कार्पेट किंतु कार्पेट को पसारे यदि को लोगों हमें ना बिस्मिल बना यदि कार्पेट कार्पेट को शिंसा
1: ये क्यों भाइयों क्यों को हमला करना हो यो
2: क्यों नो डोजर चले को नहीं अब तो हमरा दुख का दिन सकिए के सकिनु नि गांव में सड़क बने पनि बसा हिन्नु पर्ला भन्ने डर छ रात भरी सुत्न सके हैन
1: हैन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या हिन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नि माग गर्नु पर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन

0: रत्न पास होइन खट खट खट गरेर डिग्री हाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने तुलना छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छ नै छ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ। खेतबारी जोत्न, छोटाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मर्केटर पोर्ट सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208।

0: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583087
5: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँला र ल आँखा बन्द गर त
5: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742284056 र 9867030620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: बालक बालिकालाई काममा लगाएको पाइमा कानुन अनुसार खोला खाँदै मेजर
8: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
9: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
8: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ

0: अङ्गमा एकजुट हौ, बालश्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा, फोर बौद्ध सुलुखुम्बु।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाने नि है?
3: होइन,
2: यतिकै जाने मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो थियो, लाएर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना दिदी।
4: नमस्ते, कति टाइमले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो।
1: ए के भो दौडिदिई पो आइस त।
0: नाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: अनि को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदूत कुंड नगरपालिक पांच सलेरी सुलखुम्बू विगत देखि नई ग्राहक विश्वास जित्ती आयो न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: सुन्न हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
5: सरिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
4: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: धूमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुखले घाँटेको क्यान्सर चाहिँ बाँचेर पनि मलाई तुल्य भयो म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो
9: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
3: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
10: देख्नु भएन औषधि हालेको
3: नौना शरीर ढाक्ने कपडा मास्क छ पन्जा खोइ यत्तिकै बोट बिरुवामा विसाल्ने
10: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
10: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
10: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
3: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
10: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
11: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
12: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौ
11: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
12: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
11: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
12: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
11: सचेत बनाऊ
12: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
11: नेपाल सरकार विज्ञापन
3: सुप्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: हो अरू भन त
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
3: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
3: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ
11: गुरुआमा
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमस्कार सेनसेनीका दिदी।
4: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
2: नेपाल सरकार विज्ञापन हो।
5: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: यता नआउ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
7: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुनु सुन्नु नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
7: जेसुकै भन, म छुन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
1: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
7: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन हो।
9: डाँडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
9: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो के, दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
9: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
9: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
9: हवस् डाक्टर साहब, हजुरले भने जसरी गर्छु।
6: नेपाल सरकार विज्ञापन।

0: ಮರಿ ಕೇ
1: ಇರುತ್ತೋ ರೋಗತಿ ರೋಗದ್ವು ಚಾಮತ ಕೆಸು ಎರ್ನಿ ತಾಗ್ದಿನ
0: ಕಷ್ಟ ಜಿಬ್ರಾ ಕ್ರಾಸ್ ಬಾಟ ಬಾಟು ಕಾಟು ಬರ್ರೆ ಕ್ರಾಸ್ ದಿನ ಬಾಟ ಬಾಟು ಕಾಟಕು
1: अरे हेर त भन्नु हुने तुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मरियो कि बाँच्यो केही ठेगान छैन
0: क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
0: जन्मदाता गरेको छैन नि म्याडम
1: जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
0: मलाई त थाहा नै थिएन मेरो
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: साथी हेर्नु नि के खतरो समाचार आइसक्यो भेट्ने अब चाहिँ के हुने हो
5: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आएछ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नाथेन यसो त जसले पनि लगिहाल्छ नि
4: मिथ्या भ्रामक भन्छ के हुने उनीहरूको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयरलाई गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिलिसके मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

नमस्कार। पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुनवा एफएम 102.2 मेगाहर्ज बाट देश का विभिन्न भाग र www.sunwafm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको साँझ 5 बजे को सुनु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। नेपाली कंग्रेसका वरिष्ठ नेता तथा गोपाल सरकारका पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। आज काठमाडौँको जावलाखेल स्थित हेली अस अस्पतालमा निधन भएको गण्डकी प्रदेशका पूर्व मन्त्री मेघलाल श्रेष्ठले जानकारी दिनुभयो। स्वर्गीय श्रेष्ठप्रति अन्तिम श्रद्धांजलि अर्पणका लागि उहाँको पार्थिव शरीर भोलि बिहान 8 बजेदेखि 11 बजेसम्म नेपाली कंग्रेसको केन्द्रीय कार्यालय सानितामा राखिने उहाँले बताउनुभयो। श्रद्धांजलि कार्यक्रम सम्पन्न भएपछि पार्थिव शरीरलाई सब यात्रा सहित पशुपति आर्य घाट लगेर अन्त्येष्टि गरिने कार्यक्रम छ। श्रेष्ठ विगत 1 वर्षदेखि क्यान्सरबाट पीड़ित हुनुहुन्थ्यो। सुनसरीको देवानगंजमा अनिश्चितकालीन कर्फ्यू हटेको छ। यसअघि लागू भएको अनिश्चितकालीन कर्फ्यूको आदेश गई राति 12:15 बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। स्थानीय प्रशासन ऐन 2028 को दफा 6 क बमोजिम तोकेको सीमाभित्र आवत जावत गर्न भेला हुन जुलुस प्रदर्शन सभा बैठक तथा घेराउ गर्न नपाउने गरी जारी गरिएको कर्फ्यू हटेको हो। तर निषेधाज्ञा कार्यालयको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले बताउनु भएको छ। यसअघि मरुवाग नगरपालिका 3 र 6 को पूर्वी सीमा महेन्द्र राजमार्ग अन्तर्गतको भोपाली टोल पश्चिमको सी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ राजमार्गको 200 मिटरको दूरीमा कर्फ्यू आदेश जारी भएको थियो। निषेधाज्ञाको बेलामा धेरैको संख्यामा भीड़भाड़ जुलुस सभा गर्न पाइँदैन। यसैबीच सुनसरीको देवानगंजमा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्च स्तरीय समिति विराटनगर पुगेको छ। गृहमन्त्री सुदन गुरूङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित 5 सदस्यीय समितिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढ़ाएको हो। असुरक्षा बढ़ेको भन्दै नारायणी अस्पतालका चिकित्सकहरूले सामूहिक राजीनामा दिएका छन्। गत शनिबार अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण तथा त्यसपछिको घटनामा प्रशासनले कार्यवाही गर्नुको साथो आफूहरूमाथि दुर्व्यवहार गरेपछि असुरक्षित महसुस गरी सामूहिक राजीनामा दिएको चिकित्सक डाक्टर उदय नारायण सिंहले बताउनुभयो। उहाँका अनुसार सरस्वती चिकित्सकले सामूहिकमा मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर चित्तरञ्जन शाह समक्ष राजीनामा बुझाउनु भएको छ। बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उहाँले बताउनुभयो। उनीहरूले आफूहरूमाथि दुर्व्यवहार गर्ने प्रमुख जिल्ला अधिकारी सीडीओ र जिल्ला प्रमुख प्रहरी एसपीको समेत राजीनामा माग गरेका छन्। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युरो युद्ध विराम झण्डै 2 हप्तासम्म दैनिकी अमेरिकी आक्रमण र एक अर्का विरूद्धमा भएका घटनापछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले उहाँलाई वार्ताका लागि अर्को मौका दिन आग्रह समेत गर्नुभएको थियो। अन्तिममा खेल समाचार। वेस्ट इण्डिजका अलराउण्डर जस्टिन ग्रिव्सले लगातार 5 वटा मेडन ओभरमा विकेट लिँदै टेस्ट क्रिकेटमा कीर्तिमान बनाउनु भएको छ। पाकिस्तानको पहिलो टेस्टको तेस्रो दिनमा उहाँले यो कीर्तिमान बनाउनु भएको हो। 32 वर्ष ग्रिव्सले पाकिस्तानको पहिलो पारीको 64, 66, 68, 70 र 72 ओभरमा मेडन खोज जाग्दै 5 विकेट लिनुभएको हो। योसँगै 17 टेस्ट खेलिरहेका उहाँले एकै टेस्टमा पहिलो 5 विकेट लिनुभयो। त्यही दिन यसअघि 6 ओभर गरेका ग्रिव्सले 27 रन दिएरै कुनै विकेट पनि लिएका थिएनन्।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385216 फोन वा सोलुवास्था न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु भाषा सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवास्थान सुन्दै रहनुहोला। नमस्कार।

0: उसे कार्यालय को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता के तन
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमुमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुनु खुम्बु।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाफ्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
4: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदिऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचदेखि नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं।

0: नै हो हाम्रो पहिलो रोजाई।
1: यौन हिंसाबाट बचौ र बचाऊ। यौनसन्नि हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्नि हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकैबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन।

0: आउँदा आउँदा साथीभाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदर्ता दिनुहोस् त
3: जन्मदर्ता गरेको छैन नि म्याडम
2: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
3: हो र मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: पहिला कसैले भनेन
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले

0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु दुत्कुना नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
5: ए बाबु, लौ न, मेरो त हात खुट्टा अरि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउन भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
7: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879852, 9824417718, 9843449696 र 9861323472। आन्जी औषधालय, सोलु दुत्कुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार
0: विज्ञापन बोर्ड।
12: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
13: होंडा का विशेषता
14: जापानीज उच्च प्रविधि उत्पादित
13: उत्कृष्ट माइलेज
14: राम्रो रिसेल मूल्य
13: टिकाऊ र भरपर्दो
14: अफरोड का लागि पनि उपयुक्त
13: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
14: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
13: हाम्रा सेवाहरू
14: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होंडा का सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
13: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
14: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
13: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
14: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुंगा।
13: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: के भयो? केको हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
7: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
8: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
7: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
7: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
8: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
6: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा?
11: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्षे वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
10: यो कहाँ किन्न पाइन्छ? अनि 5 किलो सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
11: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
12: खेतबारी जोत्न, रोपाई गर्न, ड्याङ बनाउन, उकेरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
13: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98582882, साथै 98010208095 मिस कल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।
14: आया, आया भनेर पो बसेछ त। बिरामी भयो क्या हो?
15: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
14: कति पीर मानेको केको काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त। बरु जानुस् त्यही।
15: हो र, के डेन्टल रे?
16: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डी नगरपालिका 5, बसन्त बजार, सल्लेरी, सुलुखुम्बु।
14: हाम्रा सेवाहरू
16: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने।
13: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेराइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
17: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
18: गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
19: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नु? ल आँखा बन्द गर त।
18: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल आँखा बन्द गर।
19: ल अब आँखा खोल त।
18: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने व्यक्ति प्रचलित गहना ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राष्ट्रिय अञ्चलको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोनु भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
20: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार खोला खाँदा निर्देश सम्बन्ध छ।
21: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
20: व्यक्ति वा संस्थालाई
21: किन खोज्नु भएको होला हजुर? रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
22: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु।
21: हजुरहरूलाई के मतलब हो र यस्तो कुरा? हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
22: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उमेरकै लागि गरेको। यसरी बोल्नु न हजुर।
13: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
23: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
13: नमुना दुधकुण्ड आयल फर्म स्टोर। हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 98-47-87-35-19, सम्बन्ध साक्य 98-61-83-35-34, टेलिफोन 0-38-5-20-243। नमुना दुधकुण्ड आयल फर्म स्टोर। प्रोपाइटर तरण कुमार श्रेष्ठ।
18: 98-62-13-87 नमूना दुधकुण्ड आयलपम्प स्टोर सँगै यूआई सम मोटर पार्ट्स एन्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 98-62-93-46। नमूना दुधकुण्ड आयल पम्प स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गार्मा जोरबौद सुनु
0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: सुन्छु भाइ
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
1: कुरा त्यस्तो हो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना बिमा
2: नमस्ते कति टाइम निकाल्नु भयो
1: आज रिनाले यसको जान्न भन्यो साइन्सको कण्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै
2: हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई खोज्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजायहरू एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
18: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
3: फटेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो
24: के भो दौडिदिई पो आइस त
3: नाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
24: भन कुहोसियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
10: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: भारत सरकार विज्ञापन बोर्ड स्टार कलरिया तथा छोरालाई अपसेट प्रिन्टिङ प्रेस सुनुदुत कुम्बी नगरपालिका पाँच कलेडी सुनखुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्ति आएको न्यू स्टार कलरिया तथा छोरालाई अपसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू यस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिपी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्चा वाल मिक्सर मैनो सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0358239 0358209 मोबाइल नम्बर 9860324426 र 9841909 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु
1: हाम्रो के दोष छ पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्तीको कता हुन् सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबाआमालाई पक्रिन्न सर हामीलाई छाड्दैनौ
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि होइन त्यस्तो त
5: सोहिता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त
4: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: धूमपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुखले भेटेको क्यान्सर छ बाँचेर पनि नमरे तुम्ले भने
8: म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वासमै समस्या देखियो
9: धूमपान गर्न छोड स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
10: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
11: देख्नु भएन औषधि हालेको
10: नाना शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने
11: एकैछिन त नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
10: हेर्नुहोस् दाई यसरी बाली नालीमा विष आदिको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
11: विषादीले धेरै जोखिम हुन्छ
10: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
11: अनि नानी विषादी प्रयोग नगरे अन्नधारी नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
10: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
11: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
12: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
13: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
12: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
13: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
12: अरूलाई होच्याउने न्यूज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
13: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
12: सचेत बनाऊ
13: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
12: नेपाल सरकार विज्ञापन
10: आज हामी के विषयमा छलफल गर्छौ
14: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
10: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
15: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
10: हो अरू भन त
16: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
17: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
10: स्याबास कति राम्रो र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
17: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
10: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ
13: नेपाल सरकार विज्ञापन बोर्ड
11: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो
10: राम्रो जोडी छ दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ
11: यस्तो खुसीको बेला छ हुनेवाला सम्झी सम्झिनुको फोटो खिच्नु परेन
10: खिचौ खिचौ केटाकेटी सबैको सामु खिचौ न
11: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला कसो गर्ने होला हजुर
10: यो दाइजोको कुरा चाहिँ नगरौं तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौँ योभन्दा ठूलो उपहार अरू के हुन सक्छ आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ
13: नेपाल सरकार विज्ञापन
18: नमस्कार सुनिता दिदी
19: नमस्कार नमस्कार दुईजी को भएपछि स्वास्थ्य चौकी गए जांच गराइरहेकी त छौ नि
20: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
19: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अंडा माछा मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
20: हो त हामीले बच्चाको नामसँग जुराइसक्यौं नि दिदी
19: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छर छिमेकका अरूलाई पनि बताउनुपर्छ
21: नेपाल सरकार विज्ञापनको
22: एक युनिट रगतले तीनजनासम्मको ज्ञान बचाउन सकिन्छ
23: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
22: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
23: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
22: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
23: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
22: रक्तदान जीवनदान मात्र होइन यो त दानहरूमध्येकै ठूलो दान महादान हो
23: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
24: यता नआउ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
25: तीन दिन भयो
24: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
25: केही हुनु सुन नहुनु होइन कि सफा गरी भइहाल्यो नि
24: जेसुकै भन म छौन्जेल चाहिँ चार दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
25: महिनावारी भएको बेला खानु नदिनु भन्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
26: हो तिमीले ठिक भन्यो बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
24: हो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ
23: नेपाल सरकार विज्ञापन बोर्ड
19: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
22: डर लाग्नु निद्रा नलाग्नु
19: अनौठा विचार आउनु
22: निराशा बढ्नु खुसी नहुनु
19: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
22: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
19: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
22: छटपटी हुनु चिटचिट पसिना आउनु
19: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
22: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
19: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
22: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
23: नेपाल सरकार विज्ञापन
11: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन नि डाक्टर साहब
25: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
11: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
25: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
11: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा भरौँ होला जस्तो भएको छ डाक्टर साहब
25: म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
11: हजुर
25: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
0: नेपाल सरकार विज्ञापन।
1: मरेँ के हो
2: हेर त रगतै रगत भयो चामो त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने खराब बिच बाटोको बाटो काटेको
2: हेर त धन्य हुनु तुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने हो केही ठेगान छैन
1: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड
25: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
25: बाउ जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि
1: मलाई त थाहा नै थिएन
25: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: साथी हेर नि के खतरो समाचार आइसक्यो
27: भाइ
6: अब चाहिँ के हुनु
27: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नाथेन यसो त जन्म लगिहाल्छ नि
6: मिथ्या भ्रामक हुन्छ के हुनुको चाहिँ
27: तिमीलाई थाहा थिएन
6: थाहा थिएन
27: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
6: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
27: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
5: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
28: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
29: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
28: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ
29: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न
28: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
29: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
28: कहाँ जाने दिदी उपप्रमुखलाई
7: नमस्कार उपप्रमुख ज्यू।
8: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकियो छ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
8: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा, हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ,
29: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो,
8: बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
29: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
7: अनि के गर्नु त, अब उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
7: होइन के भन्नुभएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अड्का भन्न पाइन्छ?
8: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
10: अंकल, अंकल, अंकल।

0: उज्जवल एफएम 101.2 MHz उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: Soundcheck. Studio time. The studio time.
2: It's 6 p.m.
1: टाइमचेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतको नगरपालिका 5 सोलु खुम्बु
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: पारदर्पण सबरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन भारी खोलामा पहिरो खस्दा नारायणगढ़ मुगिन सड़क खण्ड अवरूद्ध सञ्चालनमा ल्याउन समय लाग्ने भोलि बिहानमा धौलीगंगा बाँध खोलिँदै महाकाली किनारमा सतर्क रहन आग्रह असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने तिरिसकेको शुल्क घरको बिना मिलाउने प्राधिकरणको तयारी
7: उहाँहरूले चिरिसकेको घाटलाई अग्रिम भुक्तानी मानेर अब घरको बिनिरकम समाहरिन्छ
6: जापानमा शक्तिशाली भूकम्प एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे सुनामीको चेतावनी फिर्ता
8: र काबा भलिबल च्याम्पियनशीपमा छवटदेखि भारत नेपाल अन्तिम स्थानमा फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त
9: मेरो कपडा प्याकिङ गरिदिन्छ सम्झीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
10: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
9: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर सिएमसी क्यान्सर इन्स्टिच्युट
11: फोन 0 97 494 3 5 55
6: नेपाल दर्पणमा अब खबरको सिलसिला स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनको कारण आज देशभरको नियमित स्वास्थ्य सेवा प्रभावित बनेको छ सरकारी निजी तथा गैर सरकारी अस्पतालहरूमा आकस्मिक सेवा बाहेक धेरैजो सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन् वीरगंजको नारायणी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको दुर्व्यवहारको विरोधमा चिकित्सक संघ देशभर आकस्मिक बाहेक सेवा ठप्प बनाएर आन्दोलनमा आएको हो आन्दोलनका कारण देशभरका अस्पतालमा सबैभन्दा बढ़ी असर बहिरंग अर्थात ओपीडी सेवामा परेको छ विभिन्न अस्पताल पुगेका धेरै बिरामीहरू उपचार नपाएर फर्कनु परेको छ विशेष गरी दीर्घरोग भएका बिरामी नियमित फलोअपमा आउने बिरामी परीक्षणका लागि समय लिएका बिरामी तथा शल्यक्रियाको तयारीमा रहेका सेवाग्राहीहरू बढ़ी प्रभावित भएका छन् आन्दोलनको असर काठमाडौँ उपत्यका ठूला अस्पतालदेखि देशका विभिन्न जिल्लाका अस्पतालसम्म परेको छ स्वास्थ्य विभाग खाद्य स्वच्छता मन्त्रालयले आन्दोलनका कारण सर्वसाधारणको उपचार प्रभावित हुन नदिन अस्पतालहरूलाई सेवा निरन्तर राख्न आग्रह गरेको छ मन्त्रालयले चिकित्सक संघसँग संवाद मार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको छ नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि पटक पटक आक्रमण हुँदा पनि प्रभावकारी सुरक्षा व्यवस्था हुन नसकेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताएको छ गएको शनिबार नारायण अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राय सहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रीय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको संयोजन आएको छ।
8: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द भएको प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। आयोगले आज विज्ञप्ति निकालेर नारायण अस्पताल दरगंजका डाक्टर प्रमोद अग्रवालमाथि कुटपिट र तोडफोड भएको विरोधमा देशभर नियमित स्वास्थ्य सेवा ठप्प पारेको प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो। चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएको र यसले नागरिकको मौलिक हक हनन भएको आयोगको ठहर छ। चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय र कानूनी शासनमाथिको चुनौती भए पनि स्वास्थ्य जस्तो अत्यावश्यक सेवा रोक्न नमिल्न आएको भनाइ छ। आयोगले कुलपीठमा संलग्न दोषीलाई तत्काल कानूनी कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको छ। साथै लाखौं बिरामीको जीवन जोखिममा नपारी तत्काल सेवा सुचारू गर्न र वार्ताबाटै समस्याको समाधान खोज्न सरकार आन्दोलनरत चिकित्सक तथा संबन्धित सबै पक्षलाई आग्रह गरेको छ।
6: संसदीको दिवानगंज गाउँपालिका वडा नम्बर तीन कप्तानगंजमा अस्ति आइतबार भएको घटनापछि सुनसर र मोरङ क्षेत्रको सुरक्षा अवस्था अझै सामान्य बन्न सकेको छैन। घटनाको विरोधमा प्रदर्शनकारीहरू सड़कमा निस्किएपछि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा आज पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेपछि सुनसरी खण्डको यातायात सेवा प्रभावित बनेको छ। विशेष गरी पकड़ेदेखि कोशी ब्यारेजसम्म र विभिन्न क्षेत्रमा गाड़ी आवागमन प्रभावित बनेको छ। अस्ति दिवानगंज गाउँपालिका तीन कप्तानगंजमा दुई समूह बीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदै एकजनाको ज्यान गएको थियो। तीन दोषीमाथि कार्यवाही र सुरक्षाको माग गर्दै प्रदर्शन भइरहेको प्रदर्शनकारीहरूले बताएका छन्। लगातारको प्रदर्शनका कारण स्थानीय क्षेत्रमा जनजीवन समेत प्रभावित बनेको छ। सुरक्षा अवस्था बिग्रदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दक्षिणी क्षेत्रका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो। प्रशासनका अनुसार अहिले पनि संवेदनशील क्षेत्रमा

0: का धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगर बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र दिवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा भनिएको छ। प्रदर्शनका कारण यातायात व्यवस्थापनमा चुनौती देखिएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ चल्ने गाड़ीमा समेत रोक लगाएको छ।
1: यता धनुषामा सामाजिक सद्भाव र धार्मिक सक्रियता कायम राख्दै आपसी भाग्य र मजबूत बनाउने उद्देश्यले सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ। बैठकले कुनै पनि वाहनामा धार्मिक, सामाजिक तथा सामुदायिक सद्भावमा खल्ल पुर्याउने गतिविधि हुन नदिन प्रतिबद्धता व्यक्त गरेको छ। पछिल्लो समय छिमेकी जिल्लामा भएका केही संवेदनशील घटनापछि धनुषामा समेत त्यस प्रकारका गतिविधि रोक्न देखिन थालेपछि सम्भावित जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा सर्वपक्षीय बैठक आयोजन गरिएको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधि, पालिकाका जनप्रतिनिधि, हिन्दू तथा मुस्लिम समुदायका अगुवा, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले विरोध प्रदर्शनका नाममा हुने तोडफोड, आगजनी, हिंसात्मक गतिविधि तथा व्यक्तिगत र सरकारी सम्पत्तिमा क्षति पुर्याउने कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्ने निर्णय गरेको छ। यस्तै फेसबुक, टिकटक लगायत सामाजिक सञ्जाल मार्फत कुनै समुदाय, धर्म वा समूहप्रति घृणा फैलाउने, धार्मिक द्वेष उत्पन्न गर्ने तथा सामाजिक सद्भाव बिगार्ने किसिमका सामग्री प्रकाशन वा प्रसारण गर्ने गतिविधिलाई नियन्त्रण गर्ने निर्णय पनि भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले मेला महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेस्टुरेन्ट एवं क्लबहरूमा प्रयोग हुँदै आएको डीजे निषेध गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज गोरेडाले आज विज्ञप्ति निकालेर जिल्लाभित्र कुनै पनि मेला महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण लगायत कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डीजे प्रयोग गर्ने निषेध गरिएको जनाउनु भएको छ। यो सूचना विपरीत कसैले डीजे प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कार्यवाही हुने विज्ञप्तिमा उल्लेख छ।
0: नारायणगढ़ मुगली सड़क खण्ड अन्तर्गत मुगली नजिकै इच्छाकामना गाउँपालिका वडा नम्बर पाँच खहरे खोलामा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको छ। पटक पटक पहिरो खस्ने त्यस क्षेत्रमा आज बिहान खसेको सुखा पहिरो हटाएर दिउँसोदेखि दुईतर्फी गाड़ी चलाइएको थियो। पहिरो पन्छाएर गाड़ी चलाएको केही समयपछि बेलुका पौने पाँच बजे त्यही ठाउँमा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। डिभिजन सड़क कार्यालय चितवनका अनुसार झण्डै 40 मिटर माथिबाट ढुङ्गासहितको सुखा पहिरो खसेको छ। पहिरो पन्छाउन काम शुरू गरेको भए पनि सड़क पूर्ण रूपमा सुरक्षित बनाएर सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो हटाउन कम्तीमा 2 घण्टा लाग्ने अनुमान छ। यद्यपि पहिरो खस्ने क्रम रोकिएमा थप समय पनि लाग्न सक्ने उहाँले बताउनुभयो। खहरे खोलाको क्षेत्र नारायणगढ़ मुगलिन सड़कको सबैभन्दा जोखिमयुक्त ठाउँ मध्येको एक मानिन्छ। भर्खर काम शुरू भएसँगै त्यस क्षेत्रमा सुखा पहिरो, ढुङ्गा खस्ने र सड़क अवरूद्ध हुने घटना दोहोरिँदै आएका छन्। प्रहरीले अनावश्यक जोखिम नलिन पहिरो प्रभावित क्षेत्रमा रोकिएर नबस्न र सड़क खुलेपछि पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्ग हो।
1: नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालनाम श्रेष्ठको निधन भएको छ। उहाँको ललितपुरको जावलाखेलमा रहेको हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेसका प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव भोलि पार्टी केन्द्रीय कार्यालय सनेकामा श्रद्धांजलिका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने प्रवक्ता चालिसीले बताउनु भएको छ।
0: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा असार महिनामा खपत भएको बिजुलीमा लिएको भ्याट कसरी फिर्ता हुन्छ भन्ने बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: एनडीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम भाव,
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: संपूर्ण शाखा कर्जा प्रवाह
2: जानकारी।

0: आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँ प्रदर्शन मोरङमा डिगी निषेध खरे खोलामा पहिरो खस्दा नारायणगढ़ मुगले सड़क खण्ड फेरि अवरूद्ध संचालनमा आउन केही समय लाग्ने नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन लगायतका खबर प्रस्तुत गरिन्।
1: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यकादेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय पश्चिम भूभागमा वर्षा बढ़ी केन्द्रित देखिएको छ। महाशाखाका अनुसार एक घण्टामा सुर्खेतमा 22.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रोल्पा, बागलुङ लगायत जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पूर्वी क्षेत्रको तुलनामा अहिले वर्षाको गतिविधि पश्चिम नेपालतर्फ बढ़ी सक्रिय रहेको महाशाखाले जनाएको छ। वर्षाको क्रम आउँदो केही दिनसम्म जारी रहने अनुमान छ। मौसम पूर्वानुमान अनुसार आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। त्यस्तै भोलि दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ।
0: यसैबीच भोलि दिनमा भारततर्फ रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि खोलिने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले चेतावनी जारी गरेको छ। प्रशासनले सूचना निकालेर भोलि बिहान 6 बजेदेखि पछि बिहिबार बेलुका 6 बजेसम्म झण्डै 36 घण्टा धौलीगंगा पावर स्टेशनको स्लुइस गेट सफाईका लागि बाँध खोल्ने जानकारी गराएको हो। बाँध खोलेसँगै नदीको जलस्तर बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन भनेको छ। बाँध खुल्ला रहने अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ़न सक्ने सम्भावना रहेकोले नदी किनारमा सचेततापूर्वक मात्रै आवाजात गर्न, नदीमा माछा मार्न, ढुङ्गा बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ। पालिका, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई पनि आवश्यक तयारी र सतर्कता अप्नाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
1: आन्तरिक राजस्व विभागले असार महिनाको बिजुली खपत मूल्य अभिवृद्धि कर नलाग्ने बताएपछि उपभोक्ताहरूले तिरिसकेको रकम कसरी फिर्ता पाइन्छ भनेर चासो राखेको पाइन्छ। विद्युत प्राधिकरणले असार महिनामा खपत गरेको विद्युतकै बिलमा भ्याट जोडेपछि साउन पछिकोमा मात्रै लागू हुनुपर्ने भन्दै उपभोक्ताले विरोध गरेका थिए। राजस्व विभागले पनि आर्थिक ऐन अनुसार साउन 1 गतेदेखि खपत भएको बिजुलीमा मात्र भ्याट लाग्ने जनाएको हो। अब प्राधिकरणले असारमा उठाएको कर उपभोक्तालाई कसरी फिर्ता गर्छ भनेर साथी कृष्ण शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजेन ढकाललाई सोध्नु भएको छ।
2: आन्तरिक राजस्व कार्यालयले हिजो एउटा सार्वजनिक सूचना गरेका छ। त्यसको अनुसार चाहिँ अब असारसम्मको खपतमा भ्याट नलाग्ने भन्ने खालको जानकारी आएको छ। अब त्यो अनुसार असारसम्मको खपतमा लाग्दै
0: भनेपछि फिर्ता पाउने कि समायोजन के हुन्छ?
2: समायोजन हुन्छ। अब उहाँले तिरिसकेको घाट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदलको विरोधन समायोजन छ।
0: त्यसका लागि प्राधिकरणको आन्तरिक प्रणाली केही फेरबदल गर्नुपर्ने हो कि के कसरी
2: गर्नुपर्छ? गर्नुपर्छ। एउटा सिस्टम लागू भइसकेको छ। अब त्यो बिलिङ प्रणालीमा हामी यसमा चाहिँ मन्त्रालयसँग सल्लाह गरेर काम गर्दैछौँ।
0: असारको विद्युत महसुलमा भ्याट लगाउन पाइँदैन भन्ने त यसै पनि थाहा थियो, तर थाहा हुँदाहुँदै पनि प्राधिकरणले लिनैपर्ने कारण चाहिँ के थियो?
2: अब यस्तो हो, यो भनेको चाहिँ अब निरन्तर दिने सार्वजनिक सेवा हो। अब बिजुलीको बिल रेडिङ हुँदैन, हाम्रो 1 गतेदेखि लिएर मसान्तसम्म नै रेडिङ हुन्छ। त्यसले गर्दाखेरि यो ट्रान्जेक्सन फेजमा चाहिँ त्यस्तो अवस्था आउँछ। घाट निर्देशिकामा पनि त्यो प्रष्ट थिएन र हामीले मौखिक सल्लाह गर्दा पनि अब घाटको खास फन्डामेन्टल नियम अनुसार जुन बेला पनि जारी हुन्छ त्यो बेलामा चाहिँ घाट आकर्षित हुन्छ भन्ने नै थियो। अब त्यो हिसाबले प्रणालीमा त्यो घाट लाग्ने सिस्टम लगाएको हो। एउटा महिना चाहिँ यो ट्रान्जेक्सन फेज सञ्चार भएको यस्तो हुन्छ र विद्युत सेवा चाहिँ अरू जस्तो होइन। जस्तै ठ्याक्कै मसान्तमा तिनी गर्ने भए अर्थात् त्यो महिना त लगाउनु मिल्थ्यो होइन। यहाँ त कस्तो हुन्छ भने मानिलिउँ असार 10 गते साउन 10 गते रिडिङ हो भने त्यसमा साउनको पनि असारको पनि मिसिएर आउँछ। त्यसमा खपत र त्यो खपत छुट्याउन सक्दैन होइन। त्यो प्र्याक्टिकल डिफिकल्टी छ। अब डिफिकल्टीलाई हामीले गर्दाखेरि चाहिँ त्यस्तो गरिएको हो। अब त्यति हामी आन्तरिक राजस्व कार्यालय र अब तालुक मन्त्रालय सबैलाई छलफल गरेर हामी अगाडि बढ्छौँ र यसमा उपभोक्ताको कन्सर्न त अब अब लाग्नु हुँदैन भन्ने नै हो र हाम्रो पनि त्यही कन्सर्न नै थियो। यसको हामी मिलाउँछौँ।
0: यसअघि प्राधिकरणले तत्कालीन समयमा राजस्व विभागसँगको समन्वयमा नै यसरी असारको महसुलमा पनि कर लागेको हो भन्ने जवाब दिएको थियो, तर अहिले राजस्व विभागले नै सूचना जारी गरेर त्यो चाहिँ होइन, त्यो कारण विपरीत नै हुन जान्छ भनेर फेरि यो पुनर्विचार गरिएको सूचना सार्वजनिक गर्यो भनेको राजस्व विभागसँग तपाईँहरूको समन्वय थिएन भन्ने स्पष्ट थाहा भयो।
2: हाम्रो सम्पर्क भइरहेको थियो, अब लिखितमा गरिएको थिएन, एउटा अन्डरस्ट्यान्डिङमा नै गरिएको थियो।

0: प्रकट गरेर नै पहिलोचोटि विदेश प्राधिकरण भ्याटमा दर्ता भएको थिएन। भ्याटमा दर्ता गरेर अब कसरी लाउने भन्ने कुरामा त अब आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क नगरी उहाँहरूको सल्लाह बिना त त्यो सम्भव थिएन।
1: जस्तो शिक्षा र स्वास्थ्यमा लगाइएको क्षमता शुल्क हट्यो, त्यसपछि चाहिँ विद्युतको के हुने हो भन्ने धेरैको चासोको विषय छ। अब यो बिजुलीको भ्याट पनि हट्छ कि भन्ने धेरै उपभोक्तालाई लागेको छ, फिर्ताउने सम्भावना कतिको छ त?
0: अब सरकारको एउटा नीति कार्यक्रममा आएर अहिले बजेटमा आएको जो हो त्यो हामीले भन्न सक्ने कुरा पनि होइन। सरकारले उपयुक्त टाइममा के गर्ने भनेर अब सोच्न सक्ने कुरा त हो, हामी त इम्प्लिमेन्टेसन गर्न मिलाएन।
1: सरकारको निर्णय भयो भने कार्यान्वयनका लागि कुनै समस्या छैन?
0: छैन छैन। अब त्यो दिने सिस्टम अहिले जुन छ त्यसलाई सामान्य परिवर्तन गर्नुपर्छ।
2: हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजेन ढकाल। नेपाल दर्पणमा खबरको सिलसिला हामीलाई भर्खरै प्राप्त खबर अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणदीप जैसवालले नेपालका प्रधानमन्त्री भूपेन्द्र शाहलाई भारत भ्रमणको निम्ति दिइसकेको जानकारी गराउनु भएको छ। उहाँले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो। कहिले भ्रमण हुने र कहिलेका लागि दिएको भन्ने चाहिँ उहाँले खुलाउनु भएको छैन। पत्रकारले हालै नेपाली अधिकारीहरूले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री भूपेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै प्रश्न गरेका थिए। प्रश्नको जवाफमा प्रवक्ता जैसवालले पहिलो प्रश्नबारे जानकारी नभएको तर नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणाले पठाइसकेको बताउनु भएको हो।
3: नेपालमा मानव बेचबिखन तथा असर प्रसारको स्वरूप पछिल्ला वर्षहरूमा तीव्र रूपमा फेरि बिगाएको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पहिले सीमापार हुने परम्परागत तस्करीको सट्टा अहिले भिजिट भिसा, व्यक्तिगत श्रम स्वीकृति र सामाजिक सञ्जालको दुरूपयोग मुख्य माध्यम बनेको छ। आन्तरिक रूपमा डान्स बार, दोहोरी साँझ, मसाज, स्पा र होटलहरूमा यौन तथा श्रम शोषणका घटना बनिरहेका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका घटनामा 21 पीड़ित भएकामा 19 बाल बालिका रहेका छन्। यसबाट विशेष गरी आर्थिक रूपमा कमजोर 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्ति बढ़ी प्रभावित भएको ब्यूरोको अध्ययनले देखाएको छ। यस्तै वैदेशिक रोजगारीका नाममा भारत र चीनसँगै अमेरिका तथा युरोप पुग्ने अवैध डंकी रूट पनि नेपालीका लागि ठूलो जोखिम बनेको छ। दक्षिण अमेरिका हुँदै अवैध रूपमा अमेरिका छिर्ने क्रममा धेरै नेपाली ठगी, लुटपाट, हिंसा र मानव तस्करीको शिकार हुने गरेका छन्।
2: नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले राष्ट्रिय विद्यालय विवाह खाजा कार्यक्रम सम्बन्धी वार्षिक प्रतिवेदन 2025 सार्वजनिक गरेका छन्। 5 दशकभन्दा लामो समय यात्रा समेटिएको यो प्रतिवेदन अनुसार अहिले देशका 17 जिल्लामा सञ्चालन भएको विवाह खाजा कार्यक्रमबाट झण्डै 30 लाख बाल बालिका प्रत्यक्ष लाभान्वित भएका छन्। सन् 1967 शुरू भएको यो कार्यक्रमले विद्यालयमा भर्ना दर बढ़ाउन, विद्यार्थीको पहुँच विस्तार गर्न तथा सिकाइ उपलब्धिमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याएको विज्ञप्तिमा दावी गरिएको छ। विशेष गरी आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई पोषणयुक्त खानाको पहुँच सुनिश्चित गराउँदै नियमित विद्यालय आउने यसले प्रेरित गरेको प्रतिवेदनमा भनिएको छ। यस्तै स्थानीय साना किसान र सहकारी मार्फत विद्यालयलाई जोडेर स्थानीय उत्पादनमा आधारित खाजा वितरण गर्ने अभ्यासले बालबालिकाको स्वास्थ्य सुधार्नका साथै कृषि प्रवर्धन, किसानको आय वृद्धि र स्थानीय अर्थतन्त्रलाई समेत मजबूत बनाउन सहयोग पुगेको प्रतिवेदनले दावी गरेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
5: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
4: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41-10-6690।
6: स्वस्थ जीवनका लागि आयुर्वेद।

0: को एकमात्र द्वितीय सेवा जिसको
1: देशों खुशी को कनेक्शन
2: वर्षा को बेला बाढ़ी पहिरो को डर हुन्छ
3: जमीन का ढाँचा फाट्नु रुख र बिजुली का खम्बा ढल्कनु मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु ढुङ्गाहरू खस्नु र जमीन भासिनु पहिरो का पूर्व संकेतहरू हुन्
2: पहिरो का पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर शेयर बजार आज पनि घटेको छ। हिजो 33 अंकले घटेको शेयर बजार परिसूचक निफ्टी आज 4.64 अंकले ओह्रालो लागेर 2,696.67 बिन्दुमा झरेको छ। आज फाइनान्स होटल तथा पर्यटन जलविद्युत र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 166 कम्पनीको शेयर घटेकामा 98 बढ़ेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबाट भएको छैन। आज कुथेली बुखरी स्लम हाइड्रोपावरको शेयर 6% घटेको छ। बजार सामान्य घटेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज निफ्टीसँग कारोबार रकम पनि घटेको छ। हिजो 6.08 अर्ब करोड़को कारोबार भएकोमा आज 342 कम्पनीका 1.04 लाख शेयर 4.42 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
4: सरकारी नीतिगत पहल र किसानको निरन्तर मेहनतका कारण नेपाल किरा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। किरानादेखिको घातक पानामा ट्रपिकल रेसफो रोगको जोखिम नियन्त्रण गर्न सरकारले अपनाएको सतर्कता र उत्पादन विस्तारमा किसानले गरेको प्रयासले किराको आयात निर्भरता घट्दै गएको हो। नेपालमा अहिले झण्डै 15,000 हेक्टरसित भन्दा किरा खेती हुँदै आएको छ। यस क्षेत्रमा 7,600 भन्दा बढ़ी किसान आबद्ध छन्। गएको वर्ष नेपालमा झण्डै 7 लाख मेट्रिक टन किरा उत्पादन भएको थियो भने वार्षिक खपत झण्डै 9 लाख मेट्रिक टन रहेको तथ्याङ्क छ। नेपाल किरा उत्पादक महासंघका अनुसार अपुग 2 लाख मेट्रिक टन उत्पादन बढ़ाउने योजनाका साथ काम भइरहेको छ। उत्पादन विस्तारसँगै अब नेपाली किराले वर्षभरिको आन्तरिक माग सक्ने अवस्था सृजना हुँदै गएको महासंघको दावी छ। किराको बजारमा वार्षिक 12-13 अर्ब रूपियाँसम्मको कारोबार हुने गएको छ।
5: नेपाली किसानहरूले नोकेको उचित मूल्य पाउन नसकिरहेको बेला नेपालका होटल तथा रेस्टुरेन्टहरूमा भने विदेशबाट आयात गरिएको स्वीट कर्न फ्रोजन वा आयातित मकैको माग बढ़िरहेको छ। होटल एसोसिएशन अफ नेपालका अनुसार नेपाली होटल तथा रेस्टुरेन्टमा स्वीट कर्न ग्राहकको रोजाईमा पर्ने गरेको छ। गाउँघरमा प्रशस्त मकै उत्पादन हुने भए पनि स्वीट कर्नका लागि छिमेकी देशबाट आयात गर्नुपर्ने अवस्था छ। नेपालमै उत्पादन हुने मकैलाई प्रशोधन गरेर स्वीट कर्न बनाउन सके किसानले राम्रो मूल्य पाउने र आयात घटाउन सकिने अवस्था छ। चिल्लो पदार्थ कम हुनुभएकाले पनि स्वीट कर्न उपभोक्ताको रोजाईमा पर्ने गरेको छ।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी गराएको छ। प्राधिकरणका अनुसार पहिरोमा पनि 3 ज्यान गएको हो। त्यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलाईका 7, अत्यधिक वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्।
5: नेपाल दर्पणमा अब विदेशका खबर। जापानमा 7.1 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि कुमामोटोमा रहेको इओन मलमा विस्फोटन हुँदा कैयौं मानिसहरू फँसेका बीबीसीले जनाएको छ। झण्डै 50 घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार 2:04:27 गएको भूकम्प लगत्तै 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित ठाउँमा जान भनिएको छ। भूकम्पपछि दिएको सुनामीको आपतकालीन चेतावनी भने 1 घण्टाभित्रै फिर्ता लिएको छ। जमिन मुनि 10 किलोमिटर गहिराईबाट उत्पन्न भूकम्पका कारण शक्तिशाली पराकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएसजेका अनुसार सड़क र पुलहरू चर्केका छन् र कयौं भवनहरूमा आगो लागेको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिममा रहेको देशहरूमध्ये एक हो। गएको डिसेम्बरमा जापानमा 7.5 म्याग्निच्युडको भूकम्प जाँदा 30 जना घाइते भएका थिए। सन् 2011 मार्चमा जापानमा 9 म्याग्निच्युडको भूकम्प जाँदा ठूलो सुनामी आएको थियो। सुनामीमा परि 18,000 जना भन्दा धेरैले ज्यान गुमाएका थिए। यसैबीच अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईएईले सामाजिक सञ्जाल एक्समा लेख्दै भूकम्पले केन्द्रबिन्दुबाट झण्डै 1 किलोमिटर टाढा रहेको सेन्डाई आणविक ऊर्जा केन्द्रमा कुनै क्षति वा सुरक्षा समस्या नपुर्याएको र त्यो सञ्चालनमै रहेको जानकारी गराएको छ।
4: प्राकृतिक विपदका बेला चीनका लागि नक्कली एआई भिडियोहरू नयाँ चुनौतीका रूपमा देखा परेको छ। अस्ति आइतबार जमीनमा बज्रिएको मेल नामक आँधीको असरसँग जुझिरहँदा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी बनाएका खतरनाक तथा भ्रामक भिडियोहरूको चुनौती सामना गर्नु परेको बीबीसीले जनाएको छ। पछिल्ला केही महिना यता आएका शक्तिशाली आँधी बेहरी र बाढ़ीका घटनाहरूसँगै सामाजिक सञ्जालमा नक्कली भिडियोहरू राख्ने क्रम पनि अत्यधिक बढ़ेको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खेलेका सबै छ खेलीमै पराजित हुँदै अन्तिममा पुगेको छ। आज पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-0 सुपर सेटमा पराजित भयो। कजाकिस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जित्यो। यसरी 6 टोली सहभागी प्रतियोगितामा नेपाल जित विहीन हुँदै अन्तिम स्थानमा रहेको छ। नेपालले लीग चरणको पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 र पाँचो खेलमा उज्बेकिस्तानसँग 3-0 हार बेहोरेको थियो। काबा पुरूष भलिबल च्याम्पियनशीपमा पाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष 4 रहँदै सेमी फाइनलमा पुगेका थिए। अब उपाधिका लागि भोलि बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। आज भएको सेमी फाइनलमा बंगलादेशले उज्बेकिस्तानलाई र पाकिस्तानले श्रीलंकालाई 3-0 सेटमा हराएका छन्।
4: र रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। यसअघिका प्रशिक्षक रहेका डिडियर डेस्च्याम्प्सले 2026 विश्वकप सेमी फाइनलमा स्पेनसँगको हारपछि आफ्नो 14 कार्यकाल टुङ्ग्याएका थिए। 1998 फ्रान्सले विश्वकप जित्दा टोलीका सदस्य रहेका जिदान 2021 दोस्रो पल्ट रियल मड्रिडको मुख्य प्रशिक्षक पद छाडे यता कुनै पनि टोलीमा आबद्ध थिएनन्। फ्रान्सका सर्वोत्कृष्ट खेलाड़ी मानिने 54 उनले 2030 विश्वकप छनौट चरणसम्म टोलीको नेतृत्व गर्ने गरी सम्झौता गर्नेछन्। मुख्य प्रशिक्षक नियुक्त भएपछि जिदानले फ्रान्सेली राष्ट्रिय टोलीको नेतृत्व गर्न पाउनु आफ्ना लागि ठूलो गर्वको कुरा भएको बताएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: चिकित्सक संघ आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह। सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन।
4: खरेकोलामा पहिरो खस्ता नारायणगढ मुगलिन सड़क खण्ड फेरि अवरूद्ध, सञ्चालनमा ल्याउन समय लाग्ने। भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली नदीमा सतर्कता अपनाउन आग्रह।
5: चार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको शुल्क भर्गको बिलमा मिलाउने प्राधिकरण।
4: जापानमा शक्तिशाली भूकम्प, एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे, सुनामीको चेतावनी फिर्ता।
5: र काबा भलिबल च्याम्पियनशीपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा, फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजन र बस्ने पनि बिदा हुन्छ।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुल गरौं, उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा भूमिहितमा सानो सन्देश।

0: आर्थिक वर्ष 2084-84 का प्रदेश संचालन गरिने आयोजना कार्यक्रम को प्रस्ताव आवेदन संबंध में कृषि प्रदेश योजना आयोग
1: आयोजना को वर्गीकरण आधार तथा मापदंड निर्धारण और आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बंदुक स्थानीय तह प्रदेश कार्यालय आर्थिक वर्ष 2083-84 में कार्यान्वयन होने आयोजना कार्यक्रम के संबंध में इस आयोग मिति 2082 साल चैत्र 9 गति आयोजना बन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणाली को प्रयोग मार्फत आयोजना प्रस्ताव गर्ने हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राखी हुन अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ppc.cc.gov.np हेर्न पुनः सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल
2: यदि
1: तपाईको दशामा सोमसात पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा रोड स्थापना केन्द्र एचआरडीसी काप्री पुनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98-55-768
1: अङ्कमा 9852-05-5-6-8

0: सत्यमा वैसा जान लाग्यो जादैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक आउँछ गीत गाउँदै कता हेर्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ट्राभल चेकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै बेसी छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाँडै केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागिएपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुस्ती प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं नस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा विशेष लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुकसानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: सधैँभरि रोजे।

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसा प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। काठमाडौँमा थुलुङ्गुक कोशी गाउँपालिकाको 2 दिने एकीकृत सेवा शिविर सञ्चालन हुने। सोलु खुम्बु जिल्ला अदालतले 1 वर्षमा गर्यो 202 मुद्दाको फैसला। 1 वर्षमा जिल्ला प्रशासन कार्यालय सोलु खुम्बुद्वारा 23,51,000 रूपियाँको राजस्व संकलन। सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोन परीक्षण। सोलु खुम्बुमा प्रहरी र सशस्त्र प्रहरी विषय विपद उद्धार ज्ञान आदान प्रदान। गम्भीर रोगबाट पीड़िता नागरिकहरूलाई औषधि उपचार खर्च नवीकरण गर्न मेचा सोल्याङ गाउँपालिकाको आग्रह। सुनसरी घटना लिएर प्रमुख जिल्ला अधिकारी सहित सबै सुरक्षा निकायका प्रमुखको जिम्मेवारी खोसियो। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित। प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग। सुनसरीमा शान्ति सुरक्षा कायम गर्न सरकारसँग रवि लामी छानेको माग। अमेरिका र इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी। चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह। र काबा भलिबल च्याम्पियनशीपमा 6 वटै खेल हारेको नेपाल अन्तिम स्थानमा।
1: ए बाबु, मेरो त हात खुट्टा अनिनासा झमझम गर्छ। पिनासले हैरान बनायो। मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद फर्स्ट आवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98-43-79-80-86-52, 98-24-74-17-18, 98-43-43-59-96-96 र 98-61-23-14-72। आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: जिल्लाको थुलुङ्गुकोशी गाउँपालिकाले काठमाडौँ उपत्यकामा बसोबास गर्ने गाउँपालिकावासी नागरिकलाई लक्षित गर्दै 2 दिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाका कार्यवाहक अध्यक्ष सविता राईको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले साउन 20 र 21 गते काठमाडौँको सुकेधारामा शिविर सञ्चालन गर्ने निर्णय गरेको हो। गाउँपालिका प्रवक्ता तथा वडा नम्बर 7 का वडा अध्यक्ष सुराज कार्कीका अनुसार शिविरमा स्वत सामाजिक सुरक्षा भत्ता नवीकरण व्यक्तिगत घटना दर्ता पंजीकरण सम्बन्धी सेवा तथा ओडा र गाउँपालिकाबाट प्रभाव हुने सबै प्रकारका सेवाहरू एकै स्थानबाट उपलब्ध गराइनेछ। प्रमुख प्रशासकीय अधिकृत तीर्थराज कठेलले गत वर्ष पनि सुकेत धारामै यस्तो एकीकृत सेवा शिविर सञ्चालन गरिएको भन्दै यस वर्ष पनि सोही स्थानमा शिविर आयोजना गर्न लागि जानकारी दिनुभयो। यसै बीच कार्यपालिका बैठकले गाउँपालिकाका क्षेत्रभित्र रहेका चारवटा प्रहरी चौकीलाई विपद उद्धार सामग्री हस्तान्तरण गर्ने निर्णय पनि गरेको छ। प्रवक्ता कार्कीका अनुसार प्रहरी चौकीहरूलाई चेन्सो मेसिन साबेल गल्ती गल ह्यामर लगायतका आवश्यक उद्धार सामग्री उपलब्ध गराइनेछ। साथै विपदका बेला तत्काल प्रयोग गर्न सकिने अन्य आवश्यक सामग्री समेत खरिद गरी तयारी अवस्थामा राखिने निर्णय गरिएको उहाँले बताउनु भएको छ। गाउँपालिकाले विपद व्यवस्थापनको पूर्व तयारीलाई थप प्रभावकारी बनाउने तथा नागरिकहरूलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले यी निर्णयहरू गरिएको जनाएको छ। सोलुखुम्बु जिल्ला अदालतले एक आर्थिक वर्षमा कुल मुद्दाको 66.66% मुद्दा खर्चित गरेको छ। अदालतले आर्थिक वर्ष 2072/83 नयाँ र पुराना गरी कुल 303 मुद्दा मध्ये 202 मुद्दा अर्थात 66.66% फैसला खर्चित गरेको सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश नवीन प्रसाद गुप्ताले जानकारी दिनुभयो। हिमाली जिल्लाको कठिन भौगोलिक विकटताका पनि अदालतले कुल मुद्दा मध्ये दुई तिहाई भन्दा बढ़ी फलछोड़ गरी आगामी आर्थिक वर्षका लागि 101 मुद्दा मात्र बाँकी राख्न सफल भएको छ। नागरिकता गुप्ताका अनुसार अघिल्लो आर्थिक वर्षबाट 70 मुद्दा जिम्मेवारी सरेर आएका थिए भने साउनदेखि असार मसान्तसम्मको एक वर्षको अवधिमा 233 नयाँ मुद्दा दर्ता भएका थिए। अदालतमा दर्ता भएका मुद्दाहरूलाई प्रकृतिका आधारमा हेर्दा को तुलनामा देवानी तर्फका मुद्दाको संख्या बढ़ी छ। देवानी मुद्दातर्फ अघिल्लो वर्षबाट 33 मुद्दा जिम्मेवारी सोरेर आएका थिए भने समीक्षा वर्षमा 144 नयाँ मुद्दा दर्ता भई कुल 177 मुद्दा पुगेका थिए। तीमध्ये अदालतले 122 देवानी मुद्दाको सफल फलछोड गरिसकेको छ भने अब 55 मुद्दा मात्रै किनारा लाग्न बाँकी छन्। सोलुखुम्बुमा देवानीतर्फ विशेष गरी सम्बन्ध छेद अंश बन्दा र जग्गा विवादका मुद्दाहरू बढ़ी दर्ता हुने गरेका छन्। त्यसै गरी गम्भीर प्रकृतिका मानिने फौजदारी मुद्दातर्फ अघिल्लो वर्षको 37 जिम्मेवारी सरेर आएको र नयाँ 89 दर्ता भई कुल 126 मुद्दा अदालतको विचाराधीन सूचीमा छन् रहेका थिए। ती 126 फौजदारी मुद्दा मध्ये अदालतले 80 मुद्दाको फैसला गरिसकेको छ भने 46 मुद्दा मात्र प्रक्रियामा रहे बाँकी रहेका छन्। दुर्गम गाउँहरूबाट साक्षी बलक पत्र प्रमाण जुटाउन र सम्बन्धित पक्षहरूलाई अदालतसम्म उपस्थित गराउन निकै कठिन हुने भए तापनि अदालत प्रशासनले पुराना तथा नयाँ मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्दा मुद्दा फर्छिटको दर उत्साहजनक देखिएको छ। यसले सोलुखुम्बुका स्थानीय वासीमा अदालत प्रतिको विश्वास बढ़ाउनुका साथै न्याय सम्पादनको प्रक्रियालाई थप चुस्त बनाएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गत एक वर्षको अवधिमा 23,51,000 रूपियाँ राजस्व संकलन गरेको छ। सोही अवधिमा कार्यालयतर्फ चालू खर्च 48,23,765 रूपियाँ 80 पैसा र पूँजीगत खर्च 6,62,563 रूपियाँ भएको छ। यस्तै राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको शीर्षकमा 2,90,080 रूपियाँ खर्च भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। विपद व्यवस्थापन तथा राहततर्फ आग लागि विविध विपद र वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई राहत स्वरूप 14,35,471 रूपियाँ 90 पैसा वितरण गरिएको छ। वित्तीय पारदर्शिताका हिसाबले कार्यालयमा कुनै पनि बेरोजुर नरहेको देखिएको छ। प्रशासनिक कार्यतर्फ यस अवधिमा 25 नयाँ संस्था दर्ता भएका छन् भने 265 संस्थाहरूको प्राधिकरण गरिएको छ। यसै गरी कार्यालय अन्तर्गत संचालित आप्रवासी स्रोत केन्द्र मार्फत वैदेशिक रोजगारीमा जाने युवाहरूलाई आवश्यक सूचना तथा परामर्श प्रदान गर्ने, विदेशमा ज्यान गुमाएका नागरिकहरूको शव उद्धारमा समन्वय गर्ने र पीड़ित परिवारका लागि आर्थिक सहायता सहजीकरण जस्ता महत्वपूर्ण कार्यहरू सम्पन्न गरिएको जिल्ला प्रशासन कार्यालय सोलु खुम्बुले जानकारी दिएको छ। सगरमाथा क्षेत्रको 5,000 मीटर भन्दा माथिको उचाइमा अमेरिकाको व्यावसायिक ड्रोन प्रविधि परीक्षण गरिएको छ। कोका कोला फाउण्डेशनसँगको साझेदारीमा नेपाल स्थित अमेरिकी दूतावास र सेभेन समिट फ्लेक्सले अमेरिकामा उत्पादित फ्री फ्लाई अल्ट्रा एक्सजेन 2 ड्रोन सगरमाथा क्षेत्रमा प्रदर्शन गरेका हुन्। नेपालका ड्रोन अपरेटरहरूले गत जुन महिनामा आमा दगलन हिमालमा 4,600 मीटर को उचाईमा रहेको आधार शिविर र करिब 5,050 मिटरको उचाईमा रहेको याक क्याम्प बीच उडानहरू गरेका छन्। अमेरिकी दूतावासले भनेको छ यो कार्यका लागि अक्सिजन सिलिण्डर तथा उपकरणहरू बोकेर नै ठाडो हिमाली क्षेत्रमा 1.6 किलोमिटरको दूरी तय गरिएको थियो। ड्रोनले पर्वतीय अभियानहरूमा शेर्पाहरूमाथिको भौतिक बोझ कम गर्न, पर्वतारोहीहरूको सुरक्षा बढ़ाउन र आवश्यक उपकरणहरूलाई अझ बढ़ी रफ्तार र दक्षताका साथ ढुवानी गर्न सकिने दूतावासले उल्लेख गरेको छ। नेपालका लागि कार्यभारको अमेरिकी राजदूत स्कट अर्बनले अमेरिकाले आफ्नो स्वतन्त्रताको 250 वर्ष मनाउँदै गर्दा यो सहकार्य भएको

भएको छ। विपद तथा आकस्मिक दुर्घटनाका समयमा अपनाउन् पर्ने सतर्कता र उद्धार कार्यलाई थप चुस्त बनाउने उद्देश्यका साथ उक्त कार्यक्रम संचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुनखुम्बुले जनाएको छ। कार्यक्रमका क्रममा सुरक्षा कर्मीहरूबीच विपदका बेला प्रयोग गरिने विभिन्न उपकरण तथा उद्धार सामग्रीहरूको सही र सुरक्षित प्रयोग विधि अपनाउनु पर्ने व्यवहारिक सावधानी र उद्धारका क्रममा कायम गर्नुपर्ने आपसी समन्वयका विषयमा विस्तृत अभ्यास एवं सिप साथ गरिएको थियो। यस्ता संयुक्त अभ्यास तथा ज्ञान आदान प्रदान कार्यक्रमले आगामी दिनमा आउन सक्ने विपदको सामना गर्न दुवै सुरक्षा निकायबीचको आपसी समन्वयलाई अझ बलियो बनाउनका साथै उनीहरूको कार्य सम्पादन क्षमता र दक्षतामा समेत उल्लेखनीय सुधार ल्याउने विश्वास लिएको छ। मेचा सल्याने गाउँपालिकाले गम्भीर रोगबाट प्रेरित नागरिकहरूलाई प्रदान गर्दै आएको मासिक औषधि उपचार खर्च निरन्तरताका लागि समयमै विवरण अत्याधिक एवं नवीकरण गर्न आग्रह गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै नयाँ आर्थिक वर्षका लागि लाभग्राहीहरूलाई तोकिएको समयभित्र नवीकरण प्रक्रिया पूरा गर्न गाउँपालिकाले आग्रह गरेको हो। नेपाल सरकारको कार्यविधि अनुसार मृगौला प्रत्यारोपण गरेका डायलाइसिस गराइरहेका क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरूलाई मासिक 5,000 रूपियाँका दरले औषधि उपचार खर्च उपलब्ध गराइँदै आएको छ। यसअघि नै यो सुविधा प्राप्त गरिरहेका लाभग्राहीहरूले भदौ 31 गते भित्र आवश्यक सकल कागजातसहित सम्बन्धित एउटा कार्यालय वा गाउँपालिकाको स्वास्थ्य शाखामा उपस्थित भई नवीकरण गराउ निमित्त प्रमुख प्रशासकीय अधिकृत माधव मणि ढुङ्गानाले जानकारी दिनुभएको छ। नवीकरणका लागि अस्पतालबाट प्रमाणित अनुसूची ओडा कार्यालयको प्रमाणित अनुसूची तथा सिफारिस नागरिकताको प्रतिलिपि दुई प्रति फोटो र लाभग्राहीकै नाममा रहेको बैंक खाताको विवरण अनिवार्य गरिएको छ। मेरुदण्ड पक्षघात भएका बिरामीहरूको हकमा रातो वा निलो वर्गको अपाङ्गता परिचय पत्रको प्रतिलिपि पनि सम्बन्ध गर्नुपर्नेछ। अन्य निकायबाट पेन्सन वा सामाजिक सुरक्षा भत्ता लिइरहेका व्यक्तिहरूले यो सुविधा दोहोरो रूपमा लिन पाउने छैनन्। तोकिएको समय सीमाभित्र नवीकरण नगराएन लाभग्राहीको नाम सूचीबाट हटाई रकम रोका गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढुङ्गानाले बताउनुभयो। ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले राजधानी काठमाण्डुमा सञ्चालन गरेको सामाजिक सुरक्षा परिचय पत्र दर्ता तथा नवीकरण शिविरबाट 405 जना सेवाग्राही लाभान्वित भएका छन्। राजधानी तथा आसपासका क्षेत्रमा बसोबास गर्ने गाउँपालिकाका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई गाउँसम्म पुग्नुपर्ने झन्झट र खर्चबाट राहत दिने उद्देश्यले काठमाण्डुको सुकेधारा स्थित दुर्गा पार्टी प्यालेसमा साउन 9 र 10 गते शिविर सञ्चालन गरिएको थियो। शिविरमा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण व्यक्तिगत घटना दर्ता तथा राष्ट्रिय परिचय पत्र वितरण सम्बन्धी सेवा एकै स्थानबाट उपलब्ध गराइएको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईका अनुसार सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा मात्रै 290 जनाले लिएका छन् भने यस अन्तर्गत अन्य ज्येष्ठ नागरिक 163 दलित ज्येष्ठ नागरिक 560 वर्ष माथिका एकल महिला 25 विधुवा 44 क वर्गका अपाङ्गता भएका व्यक्ति 29 ख वर्गका अति अशक्त अपाङ्गता भएका व्यक्ति 19 जना दलित बाल बालिका 4 जना रहेका छन्। गए राति भएको घटनालाई लिएर गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी सुदियो वासुदेव घिमिरे सहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ। घिमिरेलाई मन्त्रालयमा फिर्ता बोलाएर उहाँको ठाउँमा सुनखुवा सभाको सुडियो
ईश्वरी प्रसाद अरियाललाई खटाइएको गृह मन्त्रालयले जनाएको छ। यस्तै कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक महानिरीक्षक डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौँ बोलाएर प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ।

जिल्ला प्रहरीकारीलाई सुनसरीका प्रमुख प्रहरी परीक्षक एसपी केशव थेबेलाई भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएर थेबेको ठाउँमा भैरहवा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाइएको छ। यस्तै सशस्त्र प्रहरी बल नेपाल कप्तानगंजमा कार्यरत प्रहरी नायक परीक्षक डीएसपी नन्द किशोर महतोलाई फर्ता बोलाएर उहाँको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाण्डुमा कार्यरत डीएसपी मदन नाथलाई पठाइएको छ। सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा गैराती दुई समूहबीच भएको झडपमा एकजनाको ज्यान गएका साथै गोली लागेर 9 जना घाइते भएका थिए। यातायात व्यवस्था सेवा कार्यालय विराटनगरले आर्थिक वर्ष 2082 राशिमा कुल 48,97,27,187 राजस्व संकलन गरेको छ। रोड परमिटबाट 1,14,31,833 अन्य सेवा शुल्कबाट 75,51,000 व्यवसाय रजिस्ट्रेशन दस्तुरबाट 1,28,300 चालक अनुमति पत्र प्रदानबाट 8,53,33,475 दण्ड जरिवाना र चोखतबाट 1,03,100 र सवारी साधन करबाट 38,52,80,482 जम्मा भएको सूचना अधिकारी लोक प्रसाद आचार्यले बताउनु भएको छ। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर घाटे रकम अग्रिम भुक्तानीका रूपमा कायम गरी अर्को महिना भदौको दिनमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको दिनमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर सामान्यता ग्राहकहरूलाई पठाएको थियो। यसको चौथर्थी विरोध भएको थियो। साउने गतेदेखि लाग्ने भ्याट किन असारमै छोडेको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको हो। आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य अभिवृद्धि कर एकसामबाट मात्र आकर्षित हुने राय दिएसँगै अन्यल घटेको हो। स्वास्थ्य कर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य सेवाहरू प्रभावित भएका छन्। नेपाल शिक्षक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग ओपीडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका हुन्। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि हुने आक्रमणका घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राम सहित चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। यो घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कार्यवाही गर्न माग गर्दै चिकित्सकहरू आन्दोलनमा उत्रिएका हुन्। यसैबीच स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारमा घटनाप्रति गम्भीर ध्यानकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्य कर्मीले आकस्मिक बाहेकका सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सह प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिक उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नु भएको हो। असार 14 गतेदेखि शुरू हुने प्रतिनिधि सभाको बैठकलाई मर्यादित र प्रभावकारी बनाउने विषयमा सभामुख देव प्रसाद अरियालले राजनैतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। 15 दिनको स्थगनपछि बस्न लागेको बैठकको कार्यसूची र सदनमा देखिएको अवरोध हटाउने विषयमा केन्द्रित रहेर मंगलबार सिंहदरबारमा उक्त छलफल भएको हो। छलफलपछि
सरकर्मीसँग कुरा गर्दै नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेत खिवराज दुलालले संसदको आगामी बैठकलाई व्यवस्थित बनाउन सभामुखले आह्वान गर्नुभएको जानकारी दिनुभयो। उहाँका अनुसार प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति र पछिल्लो समय विदेशमा भएका दुःखद घटनाहरूबारे प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्ने माग राखेका छन्। दलहरूले संसदीय नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न उत्तर कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनु पर्ने विषयमा समेत जोड़ दिएका छन्। साथै सुन्ने र विशेष आकस्मिक समयमा सांसदहरूले उठाएको प्रश्नको मन्त्रीहरूले अनिवार्य जवाब दिनुपर्ने माग गरिएको छ। संसदमा एक सांसदले उठाएको विषयमा अर्को सांसदले सरकारको बचाव गर्दै जवाब दिने विगतको अभ्यासले संसदीय मर्यादामा आँच पुगेको भन्दै त्यस्तो प्रवृत्ति सुधार्न सुझाव दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामी छानेले सुनसरी सहित पूर्वी नेपालका विभिन्न जिल्लामा पछिल्लो समय विकसित भएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न र आम नागरिकको जीवधनको रक्षा गर्न सरकारसँग आग्रह गर्नु भएको छ। मंगलबार जारी विज्ञप्ति मार्फत लामी छानेले सुनसरी लगायत पूर्वी जिल्लामा भएका संवेदनशील तथा दुःखद घटनाप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको बताउनुभयो। घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धांजलि अर्पण गर्दै उहाँले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। साथै घाइते भएका सर्वसाधारण र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। विज्ञप्तिमा कुनै पनि असन्तुष्टि विवाद वा समस्याको समाधान हिंसा र मुठभेटबाट सम्भव नहुने उल्लेख गर्दै सबै पक्षलाई सामाजिक सद्भाव धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई कमजोर बनाउने गतिविधिबाट टाढा रहन आग्रह गरिएको छ। नागरिकलाई अफवाह र उत्तेजनाबाट प्रभावित नहुन तथा संयमता अपनाउन पनि अपील गरिएको छ। राष्ट्रपतिले वर्तमान संवेदनशील अवस्थालाई सामान्य बनाउन नेपाल सरकार तथा स्थानीय प्रशासनसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको जनाएको छ। पार्टीले तत्काल प्रभावकारी रूपमा शान्ति सुरक्षा कायम गर्न नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको स्वतन्त्र निष्पक्ष शीघ्र छानबिन गरी दोषीमाथि कड़ा कानूनी कार्यवाही गर्न सरकारसँग माग गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको बताउनु भएको छ। वहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्ध विराम झण्डै दुई हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एक अर्का विरूद्धमा भएका घटनापछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले उहाँलाई वार्ताको लागि अर्को मौका दिन समेत आग्रह गरेका छन्। चीनले अमेरिकालाई चीनका कृत्रिम बुद्धिमत्ता एआई कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा चीनिया एआई कम्पनीहरूको उन्नत अमेरिकी मोडेलहरूको प्रयोगको बारेमा अनुसन्धान गर्न आह्वान गरेको र अमेरिकी बौद्धिकता सम्पत्तिको चोरी जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्ने भएको हो। पाकिस्तानमा चलिरहेको काँडा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले खेलेका सबै छवटै खेलमा पराजित हुँदै अन्तिम बनेको छ। आज पाँचौं स्थानका लागि भएको खेलमा नेपाल काजकिस्तानसँग 3-0 सोझो सेटमा पराजित भयो। काजकिस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जित्यो। यो सँगै छवटा टोली सहभागी प्रतियोगितामा नेपाल जीत विहीन हुँदै अन्तिम स्थानमा रहेको नेपाल लिग
चरणको पहिलो खेलमा कास्किस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 र पाँचौं खेलमा उज्बेकिस्तानसँग 3-0 हार बेहोरेको थियो। काबा पुरूष भलिबल च्याम्पियनशीपमा पाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष चारमा रहँदै सेमी फाइनलमा पुगेका थिए। अब उपाधिका लागि भोलि बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। आज भएको सेमी फाइनलमा बंगलादेशले उज्बेकिस्तानलाई र पाकिस्तानले श्रीलंकालाई 3-0 सोझो सेटमा हरायो। खेल खबर समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। काठमाडौँमा थुलुङ गुटकौशी गाउँपालिकाको दुई दिने एकीकृत सेवा शिविर सञ्चालन हुने। सोलुखुम्बु जिल्ला अदालतले एक वर्षमा गर्यो 200 दिन मुद्दा फैसला। एक वर्षमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुद्वारा 23,51,000 रूपियाँ राजस्व संकलन। सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोन परीक्षण। सोलुखुम्बुमा प्रहरी र सशस्त्र प्रहरी बीच संयुक्त विपद बारे ज्ञान आदान प्रदान। बन्नेबाट प्रेरित नागरिकहरूलाई औषधि उपचार खर्च नवीकरण गर्न नेचासोलियन गाउँपालिकाको आग्रह। सुसै घटना लिएर प्रमुख जिल्ला अधिकारी सहित सबै सुरक्षा निकायका प्रमुखको जिम्मेवारी खोसियो। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित। प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्नुपर्ने विपक्षीको माग। सुसरीमा शान्ति सुरक्षा कायम गर्न सरकारसँग रवि लामा छानेको माग। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी। चीनी आईआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह। र काबा भलिबल च्याम्पियनशीपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा। हवस् त, साँझ 7 सुरु समाचार बाटो समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पुरै विदा हुन्छ। भोलि बिहान 7 सुरु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वास्थ्य मनोरञ्जनका लागि सुलुवा फ्रेन्ड सुन्दै रहनुहोला।

0: next to your heart. Solo FM 101.2 MHz.
1: देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र यूट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। दल त्याग गर्ने स्थानीय जनप्रतिनिधिको पद नजोगिने सर्वोच्चको आदेश। सुनसरी घटनामा सरकारले समयमा नै समन्वय नगरेको विपक्षी दलको आरोप। संवेदनशील विषयमा राजनीति नगर्न दलहरूलाई राष्ट्रपतिको आग्रह। अवस्था अझै तनावपूर्ण भएपछि फेरि अनिश्चितकालीन कर्फ्यू।
2: केही समयपछि हामीले जिल्लाभरि सबै त्यो चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका हौ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
1: आज केही दिन विपदका 42 घटनामा 3 जनाको मृत्यु। नारायणी अस्पतालका 68 चिकित्सकको सामूहिक राजीनामा। भोलि देशभर ओपीडी सेवा प्रभावित हुँदै। लगानी र सम्पत्तिको सुरक्षा सरकारले गर्ने, उद्योगीलाई अर्थमन्त्रीको भरोसा।
3: सरकारको प्रतिबद्धता स्पष्ट छ। निजी क्षेत्रले गरेको लगानी सुरक्षित रहनेछ, उचित प्रतिफल प्राप्त गर्नेछ र पुनः लगानी गर्न सक्ने वातावरण निर्माण हुनेछ।
1: कर्णालीको मुख्यमन्त्रीमा मंगल बहादुर शाही नियुक्त। 24 जना सांसदको समर्थनमा नयाँ सरकार गठन। लुम्बिनीमा एमाले र नेकपा बीच नयाँ सरकार गठनको कसरत तीव्र। कांग्रेसद्वारा सरकारलाई दिएको समर्थन फिर्ता।
4: एमालेसँग सहकारले विधिवत रूपमा कुटेपछि हामी त्यहाँ बस्ने कुरा पनि अर्थ पनि रहेन, त्यस कारण हामी आजसालिक राजीनामा सहित हामी सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो।
1: र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा समाप्त।
0: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: सरकारको लगानी 9 खर्ब रूपियाँ नाग्नु सकारात्मक संकेत भए पनि त्यसको प्रतिफल कति प्रभावकारी छ भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ। सार्वजनिक संस्थानमा गरिएको लगानीले रोजगारी, उत्पादन र आर्थिक वृद्धि बढ़ाउन योगदान पुर्याउनुपर्छ। लगानीसँगै पारदर्शिता, सुशासन र नियमित मूल्यांकनलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ। जनताको करबाट गरिएको लगानीको अधिकतम प्रतिफल सुनिश्चित गर्दै सार्वजनिक सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न सरकार अझ जिम्मेवार बन्नुपर्छ। अब खबर सन्तोषी रायलबाट। सुनसरीको देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। जिल्ला प्रशासन कार्यालयले सुरक्षा अवस्था अझै संवेदनशील रहेकाले शान्ति सुरक्षा कायम गर्न कर्फ्यू जारी राखिएको जनाएको छ। आवश्यकता अनुसार अन्य प्रभावित क्षेत्रमा समेत कर्फ्यू विस्तार गर्न सकिने समेत प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सीआईएनलाई जानकारी दिनुभयो।
2: यो अहिले चाहिँ अलि जिल्लामा अलिअलि तनावपूर्ण स्थिति छ। अब दुवै कसैका चाहिँ ठाउँ ठाउँमा चाहिँ उपस्थित हुने अनि अलिकति गर्ने चाहिँ काम भइरहेछ। अब हामीले अनिश्चितकालीन हाइवेमा चाहिँ हामीले कर्फ्यू लगाएका छौँ। हाइवे बाहेक अरू पालिकाहरूमा पनि कर्फ्यू लगाएका छौँ। अब हामीले त्यो केही समयपछि हामीले जिल्लाभरि सबैतिर चाहिँ हुने गरिकन हामीले कर्फ्यू लगाउने चाहिँ निर्णय गरेका छौँ। तुरन्तै अब कर्फ्यू जारी हुन्छ अब सबैतिर।
1: यसअघि जारी गरिएको कर्फ्यू गैराती सभा 12 बजेदेखि हटाइएको भए पनि निषेधाज्ञा भने यथावत राखिएको थियो। प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार स्थानीय प्रशासन ऐन 2028 दफा 6 क बमोजिम तोकिएको क्षेत्रमा आवत जावत भेला जुलुस प्रदर्शन सभा बैठक तथा घेराउ गर्न रोक लगाइएको छ। यसैबीच देवानगंज घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरिएको उच्च स्तरीय 5 सदस्यीय समिति विराटनगर पुगेको छ। नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा रहेको समितिले घटनाको वस्तुगत अनुसन्धान गर्ने प्रतिवेदन तयार गर्ने प्रक्रिया अघि बढ़ाएको जनाएको छ। प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न सुरक्षा निकायसँग सहयोग गर्न तथा जारी आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ। संसारी घटनामा विपक्षी दलहरूले भने सरकार गम्भीर नभएको आरोप लगाएको छ। नेकपा एमाले सहित अन्य राजनैतिक दलले सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै निष्पक्ष छानबिन र शान्ति स्थापनाको माग गरेका छन्। एमाले सरकारले समन्वय संवाद र समन्वय गर्न नसक्दा परिस्थिति थप उत्तेजित बनेको आरोप लगाएको छ। महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै नागरिकको जीवधनको सुरक्षा गर्नुपर्ने सरकार संवेदनशील विषयमा गैर जिम्मेवार बनेको टिप्पणी गर्नुभएको छ। एमाले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानूनी कार्यवाही गर्न मृतकका परिवारलाई राहत र घाइतेको निशुल्क उपचारको व्यवस्था गर्न माग गरेको छ। यस्तै राज्यसभाका सभापति रवि लामिछानेले भने हिंसा र मुठभेटबाट कुनै पनि समस्या समाधान नहुने भन्दै घटनालाई राजनीतिकरण नगर्न आग्रह गर्नुभएको छ। उहाँले सामाजिक सद्भाव कायम राख्न अफवाहबाट बस्न र स्वयंमता अपनाउन सबै पक्षसँग अपील गर्नुभएको छ। राष्ट्रपतिले सरकार र स्थानीय प्रशासनसँग परिस्थितिलाई सामान्य बनाउन सहजीकरण भइरहेको जनाएको छ। अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। उद्योगी व्यवसाय संघको छलफलमा उहाँले निजी क्षेत्रको सफलता नै राष्ट्रिय अर्थतन्त्रको सफलताको आधार भएकाले लगानीकर्ताले निर्धक्क भएर उद्योग विस्तार उत्पादन वृद्धि र नयाँ उद्यममा लगानी गर्न सक्ने वातावरण सरकारले सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम आज शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। शाहीले आफ्ना दलका 14 र सत्ता साझेदार दल नेकपा एमालेका 10 गरी 24 प्रदेशसभा सदस्यको समर्थन सहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो। 40 सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि 20 सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री शाहीको शपथ भोलि हुने भएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रदेशको राजधानी राजनीतिक समीकरण फेरिएको छ। कांग्रेसका 5 मन्त्रीले राजीनामा दिएपछि एमाले नेतृत्वको सरकारले अल्पमतमा परेको छ भने नयाँ सरकार गठनका लागि दलहरूबीच दौड़धूप शुरू भएको छ। कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले मुख्यमन्त्री चेत नारायण आचार्यलाई पत्र पठाउँदै साउन 13 गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभएको छ। कांग्रेसका निवर्तमान मन्त्री प्रचण्ड विक्रम न्यूपालीले सीएनएनलाई जानकारी दिनुभयो।
4: माथिको सहमति भइसके पछाडि पहिला त काङ्ग्रेस र एमालेको गठबन्धन अहिले माथि 3 सहकार्य भइसके पछाडि काङ्ग्रेस प्रतिपक्षमा बस्नु नै उचित देखियो र अब एमालेसँग सहकार्य विधिवत रूपमा टुटेपछि हामी त्यहाँ बस्ने कुराको अर्थ पनि रहेन। त्यस कारणले हामी सैनिक राजा दिएको हामी राजीनामा सहित हामीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो होइन। अब त्यस अनुसार हामी अगाडि बढ्यौँ।
1: समर्थन फिर्तासँगै मुख्यमन्त्री आचार्य नेतृत्वको सरकारले अब संवैधानिक प्रक्रिया अनुसार विश्वासको मत लिनुपर्नेछ। यसैबीच एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच नयाँ सत्ता गठबन्धन बनाउने प्रयास तीव्र भएको छ। तर नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन थप 1 सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ। वीरगंज स्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। अस्पतालका मेडिकल सुपर समक्ष राजीनामा बुझाउँदै उनीहरूले सुरक्षित कार्य वातावरण सुनिश्चित नभएसम्म सेवा प्रवाह गर्न नसकिने स्पष्ट पारेका छन्। गत साउन 8 गते चिकित्सक डाक्टर प्रमोद राम माथि कुटपीट हुनुका साथै अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण र अस्पतालमा तोडफोड भएपछि चिकित्सकहरू आकस्मिक सेवा बाहेकका सेवा बन्द गरेर आन्दोलनमाथि स्वास्थ्य मन्त्रालयको आग्रहपछि वार्तामा बसेका चिकित्सकहरू प्रशासनसँगको छलफल निष्कर्षविहीन बनेपछि सामूहिक राजीनामाको निर्णयमा पुगेका हुन्। यस घटनाको विरोधमा नेपाल चिकित्सक संघले भोलि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेकका सबै ओपीडी सेवा बन्द गर्ने घोषणा गरेको छ। नेपालमा मानव देशविघनको जोखिम सबैभन्दा बढ़ी बालबालिका विशेष गरी किशोरी र दलित समुदायमा केन्द्रित रहेको देखाएको छ। मानव देशविघन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष 2082-83 दर्ता भएका 20 आन्तरिक मानव देशविघनका मुद्दामा 21 पीड़ित मध्ये 19 अर्थात करिब 90% बालबालिका रहेका छन्। अधिकांश पीड़ित 18 मुनिका किशोरी तथा दलित समुदायका छन्। ब्यूरोका अनुसार गरीबी अशिक्षा सामाजिक विभेद र कमजोर संरक्षण प्रणालीका कारण यी समुदाय अझ बढ़ी मानव तस्करको निशानामा पर्ने गरेका छन्। सीआईएमसँग कुरा गर्दै ब्यूरोका सूचना अधिकारी राजन लिम्बुले भन्नुभयो,
5: नेपालमा अहिले मानवीय जीवन सम्बन्धी घटनाहरू चाहिँ अलिक वृद्धि भएको छ. यसमा आन्तरिक देशभित्रहरू जस्तै माइनर केसेसहरू चाहिँ

0: स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनैतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ। न्यायाधीश सारंग सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासको निर्वाचन आयोगले पद रिक्त गरेको निर्णयलाई सदर गर्दै पूर्व पुनर्वहालीको माग सहित दायर भएको रिट निवेदन खारेज गरेको हो। देशभर पछिल्लो 24 घण्टामा विपज्जन्य 42 घटनामा 3 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परि 21 जना घाइते भएका छन्। प्राधिकरणको विवरण अनुसार सबैभन्दा धेरै सर्पदंश र पहिरोका घटना भएका छन्। पछिल्लो अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, भारी वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीको 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्। विपदका यी घटनाबाट 34 जिल्ला प्रभावित भएका छन्। पहिरोमा परि 3 जनाको मृत्यु भएको हो भने सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, भारी वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 जना घाइते भएका छन्। प्राधिकरणका अनुसार देशभर 9 सड़क खण्ड अझै अवरूद्ध छन् भने 22 चौपायामा समेत क्षति पुगेको छ। मनसून सक्रिय रहेको अवस्थामा पहिरो, बाढ़ी, डुबान र सर्पदंशका घटना बढ़न सक्ने भएकाले जोखिम क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। साझा खबरमा अब खेल खबर। काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको जीत विहीन यात्रा टुंगिएको छ। प्रतियोगितामा 5 स्थानका लागि भएको खेलमा पनि नेपाल काजाकिस्तानसँग सोझो सेटमा पराजित हुँदै 6 हार बेहोरेको हो। पाकिस्तानको इस्लामाबाद स्थित गरिसन जिन्हा स्पोर्ट कम्प्लेक्समा आज भएको खेलमा नेपाल काजाकिस्तानसँग 3-0 सेटमा पराजित भएको हो। लगातार हारसँगै नेपालको काबा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशजनक रूपमा समाप्त भएको छ। मधेसमा मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढी
1: लक्ष्मीपुर फरादराबाद बढेको छ। 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अलि छ।
0: बाल कुपोषण घटाउन स्थानीय सरकारको पहल कमजोर, रिपोर्ट सँगै विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। खानेकुरा त सधैँ बेला नखान्छ त होइन, मेरो बच्चा किन दिन कमजोर हुँदै गएको।

0: ଯଦି ଉଦାସୀ ଖାନି
1: ଶିଶୁଲାଇ
0: କହିଲେ ଦେଖି ଥପ୍ ଖାନା ଦିନି
1: ଘରମୈକ
0: ଜବାବ ଅନୁମାନ ନ ହୋଇନ
1: ବର୍ଷଙ୍କ ଅନୁଭୂତି ଭାବନା ରେଡିଓ ସମ୍ବାଦ
0: ରେଡିଓ କାର୍ଯ୍ୟକ୍ରମ ପୋଷଣ ସମ୍ବାଦ ୟୁଆଇଏନ୍ ମାର୍ଫତ ତାଙ୍କ ଘର ନଜିକ ସାମୁଦାୟିକ ରେଡିଓ ହରେକ ବୁଧବାର ବିହାନ 6:30 ର ପୁନଃ ପ୍ରସାରଣ ରାତି 8:00
1: ସଙ୍ଗେ ସିଆଇଏନ୍ ଫେସବୁକ ପେଜ ୟୁଟ୍ୟୁବ ର ଟିକଟକ୍ ମିଶନକୁ ସଙ୍ଗେ ଜାଣିପାରିବେ ସୁସ୍ଥ ଜୀବନ
2: घाटी उपचार का लागि अन्तर्राष्ट्रिय स्तर को प्रविधि युक्त दृष्टि आँखा अस्पताल गीतामठ वीरगंज र काठमाडौं कलम्फी का साथ ही शाखा चाबो हिल्स बानेश्वर जमल र ओम अस्पताल में
3: सेवाहरू बिना इंजेक्शन मोतीबिंदु को अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रीमियम लेन्स बाल बालिका को आंखा को पावर बन्न रोक्ने मायोपिया कंट्रोल लेन्स ड्राई आंखा को थेरापी आंखा को पर्दा सा जलबिंदु को उपचार नाक कान घाटी को उपचार सामाजिक सुरक्षा कोष को स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नंबर 01-5224-352-5224-353
4: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
5: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौंमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मध्य प्रदेशका 136 वटा पालिका मध्ये 109 वटा पालिकामा बाल बालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार मध्य प्रदेशका 109 वटा पालिकामा शीघ्र कुपोषणको समस्या देखिँदा 18 वटा पालिका त सरलाहीका मात्रै छन्। कर्मी का अनुसार यह अवस्था चिंताजनक हो।
6: शीघ्र कुपोषण को दर भन्नाले उचाई को तुलना में आवश्यकता भन्दा कम तौल भएका बाल बालिका को प्रतिशत बुझाउँछ। सामान्यतया 5 वर्ष मुनि का बाल बालिका को तौल र उचाई को अनुपात हेरेर कुपोषण को अवस्था बारे मापन गरिन्छ। मध्य प्रदेश में सबैभन्दा बढी सर्लाही को हरिपुर नगरपालिका में 8.8% बाल बालिका में कड़ा किसिम को कुपोषण देखिएको छ। हरिपुर नगरपालिका को स्वास्थ्य शाखा का प्रमुख नवल किशोर राय का अनुसार भर्खरै पोषण को लेखाजोखा गर्दा पालिका भित्रका मुस्लिम र दलित बस्ती का बाल बालिका बढी कुपोषित पाइन्छ।
7: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा हालि बढेको छ। हजुरबा एउटा हजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादमा तिराले बढेको छ। 2 नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्तीहरूमा अहिले छ। अहिले त धेरै ठिक भइरहेको छ। मन्त्रालयबाट पनि आएको मान्छेहरू सबै अनुगमनमा पर्दैछ। युनिसेफ अनि मन्त्रालयबाट परिवार कल्याण महाशाखाबाट पनि आउनुभएको उहाँहरू।
6: उच्च शीघ्र कुपोषणको प्रतिशत बढ्दै गए पनि पालिकाहरू आफैले कुपोषण घटाउने तर्फ ठोस पहल गरेको पाइँदैन। 5.3% बालबालिकामा कुपोषण देखिएको चक्रघट्टा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबहादुर शाह।
8: अब हामी अस्तिपटि पोषण कार्यक्रमको बजेट पनि हुन्छ, सरकारबाट पनि कहिले काहीँको आवश्यकतालाई पनि विनियोग गर्नुहुन्छ। हाम्रो 3-4 लाख रुपियाँ जस्तो सरकारमा हुन्छ। त्यसमा धेरै कार्यक्रम 8-10 वटा प्रोग्रामहरू हुन्छ। भिटामिन खुवाएदेखि लिएर गोष्ठी समीक्षाहरू होइन, सबै त्यसैबाट हुन्छ।
6: सर्लाहीमा 20 पालिका मध्ये लालबन्दी र हरियन नगरपालिकामा भने पोषणको अवस्था राम्रो देखिन्छ। लालबन्दीका स्वास्थ्य शाखाका अधिकृत रोशन चौधरी दक्षिणी बेल्टको तुलनामा शिक्षाको अवस्था राम्रो रहेको तथा स्वास्थ्यको पहुँच पनि भएकाले राम्रै अवस्था रहेको बताउनुहुन्छ।
9: खानपान सन्तुलित खाए सर, स्वास्थ्यको पहुँच राम्रो भयो। हाम्रो हरेक इन्डिकेटर कभरेज राम्रो छ के सर, परिवार नियोजनको, त्यसपछि सुरक्षित मातृत्वको, गर्भ जाँचहरू राम्रो भयो, पोषणको सेवाहरू राम्रो भयो के सर।
6: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका 6 कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरिबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
10: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको अब एउटा घरमा तपाईँको अब उमेरमा पुगिकन अब बसेनी अब बच्चाहरू जन्माउँछ, एउटा तपाईँको घरमा 6-7 जना कमाउने मान्छे एउटै हुन्छ, कहिले तपाईँको खायो कहिले भोकै बस्छन् कि, यस्तो छ अवस्था। अनि तपाईँको मुस्लिममा पनि त्यसै छ।
6: स्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य अधिकृत सुशील कुमार झाका अनुसार पर्याप्त र पोषिलो खाना नपाउनु, असुरक्षित खानेपानी र सरसफाईको कमी उचित शिशु तथा बाल आहार व्यवस्था व्यवस्थापनको अभावले बालबालिकामा कुपोषण देखा पर्ने गर्छ। अन्न, गेडागुडी, हरियो सागपात, माछा मासु र दही दूधको मात्रा मिलाएर खान नजान्दा, उक्त खानेकुराहरू किनेर खान सक्ने क्षमता नहुँदा कुपोषणको समस्या देखिएको स्वास्थ्य कार्यालयका पोषण फोकल पर्सन झाले बताउनुभयो।
11: एउटा चाहिँ अन्नको प्रकार, अर्को गेडागुडीको प्रकार, हरियो सागपातहरू होइन, त्यसपछि चाहिँ एउटा भनेको माछा मासु मध्ये कुनै एक प्रकार होइन बिचमा खानुपर्छ, यो ब्यालेन्स नमिलेर यो अवस्था आएको छ।
6: बालबालिकामा कुपोषणको मात्रा कम गर्न सरकारले प्रत्येक स्वास्थ्य संस्थाबाट हलुवा जस्तै उपचारात्मक पोषण आहार आरयूटीएफ निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ। कड़ा किसिमको कुपोषण देखा परेको पालिकाहरूमा अब उक्त आहाराको मात्रा भर नपरी पालिकाहरूले पनि अग्रसरता देखाएर सचेतना जगाउने र पोषणयुक्त खानेकुरा खानै नसक्ने परिवारलाई सहयोग गर्ने तथा उनीहरूलाई आय आर्जनमा जोड्नेतर्फ चासो देखाउन आवश्यक देखिन्छ। प्रभावित समुदायले बुझ्ने भाषामा र उनीहरूको पहुँचमा भएको संचार माध्यमबाट जनचेतना जगाउने र अभिभावकलाई जिम्मेवार बनाउने काम गर्नुपर्दछ। जनार्दन खत्री, सीआईएन रेडियो एकता, सर्लाही।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी पूर्व चेतावनी सन्देश देशैभर पुर्याउन सरकारलाई चुनौती,
12: तर अहिलेसम्म चाहिँ हामीले बाढ़ीको पूर्व सूचना मात्रै निशुल्क रूपमा नागरिकलाई पठाइरहेका हौं र त्यसो भन्दै गर्दा पनि हामीले देशैभरि पठाउन सकेका पनि छैनौं।
0: बाढ़ी पूर्वानुमान सन्देश देशैभर पुर्याउने सरकारको योजना र यसको महत्वमा केन्द्रित विशेष श्रृंखला हिम मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: पाँच बजे बिहान उठेर भरे दस बजे रातिसम्म महिलाहरूले नै मेहनत गरेर हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
14: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
15: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
14: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
16: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
17: कार्यक्रम साझा आवाज,
14: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
18: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
19: प्रोभाइडर मधुमाया जीजी, तर होइन प्रोभाइडर भनेछु, हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
14: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
15: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
16: पसिनाको सम्मान, समानताको अभियान,
17: कार्यक्रम साझा आवाज।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
12: अघि कहाँ कहाँ सूचना आउँछ होला के देशैभरि बाढ़ी पूर्वानुमान सन्देश पुगेको छ? नमस्कार, म सन्तोष गंगर्व। मध्य बर्खामा बाढ़ीको जोखिम पनि उत्तिकैको छ। यस्तो अवस्थामा बाढ़ी पूर्वानुमानको सन्देश महत्वपूर्ण मानिन्छ। पूर्व सूचनाहरूले सचेतना अपनाउन सके ठूलो क्षतिबाट बच्न सकिन्छ। बाढ़ी पूर्वानुमानको सन्देश र यी सन्देशका विषयमा आज हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
20: विगतको तुलनामा संकट आउसम्म र जोखिमुक्त समुदायसम्म सूचना पहुँच थप विस्तार भएको सत्य हो। तथापि उहाँले भने जस्तो अघि पनि नेपालका दूर दराजका केही समुदाय, बस्ती र केही क्षेत्रले पनि त्यसको पहुँचबाट केही टाढा रहेको हामीले पनि महसुस गरेका छौं र त्यसमा मुख्यत बाढ़ी पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि हामीले प्रयोग गरिरहेको कुरा, हामी निर्भर रहेको माध्यम भनेको मुख्य दुई तिनवटा छ। एउटा हामी बाढ़ीको सूचना एसएमएस मार्फत मोबाइलमा पठाउने गर्छौं र त्यो पठाउनको लागि हामीले देशभरि 273 यस्ता बाढ़ीग्रस्त क्षेत्रहरू विगतको तथ्याङ्क गणनामा तय गरेका छौँ।
0: बाढ़ीग्रस्त क्षेत्र भनेको अलिक
20: विगतमा बाढ़ी गइराखेका, विगतमा बाढ़ीले क्षति गरिराखेका क्षेत्रहरू, त्यसमा प्रमुख नदीनालाहरू सबै समेटिन्छन्, तराईका चुरेबाट बहुने सबै नदीनालाहरू समेटिन्छन्। अझै पनि हाम्रो दूर दराजमा उदाहरणको लागि भेरी नदीलाई नै सम्झौँ, भेरी नदीको सुर्खेतको तल्लो क्षेत्रमा अझै पनि मोबाइलको नेटवर्क छ, राम्रो छन्। त्यो तरङ्गा चेपाङ जाङ लगायतका बस्तीहरूको हामी उदाहरण लिन्छौँ। म आफै पनि त्यहाँ पुगेको छु। हामी यहाँबाट एसएमएस त पठाउँछौँ तर मोबाइल नेटवर्क नभएको कारणले समुदायले सूचना
1: नपाउँदै पुग्दैन।
20: एउटा अर्को हामीले अलि प्रमुख माध्यम भनेको चाहिँ प्रौद्योगिकीको माध्यम भनेको रेडियो र अरू संचारका माध्यमहरू हुन्। अब त्यसको पनि पहुँच केही हदसम्म सीमित हुन सक्छ र फेसबुक लगायत सामाजिक सञ्जालहरूको प्रयोग गरिराखेका छौँ। त्यसको लागि इन्टरनेट चाहिन्छ, स्मार्टफोन चाहिन्छ र हाम्रो समुदायका सबै व्यक्तिहरू स्मार्टफोन फ्रेन्डली पनि नेटी पनि हुनुहुन्ला अथवा ग्रामीण स्तरमा हामीले कल्पना गर्दाखेरि एउटा संकटमा रहेको समुदाय जो चाहिँ नदीको तीरमा छ विपन्न पनि हुनसक्छ उसले इन्टरनेटको पहुँच अथवा मोबाइल डेटाकै कुरा गर्दाखेरि पनि त्यसको पहुँच
1: यो चाहिँ तपाईँले जति पनि कुराहरू भन्नुभएको छ यो चाहिँ पूर्वानुमान गरिसकेपछि मेसेज पठाउने कुरा भयो होइन तर पूर्वानुमानै पनि त कतिपय अवस्थामा चाहिँ समय नै गर्न नसकिँदाखेरि पनि ढिला भएको भन्ने पनि छ।
20: अब त्यो पाटो पनि छ त्यसमा चाहिँ तुलनात्मक रूपमा विगतको तुलनामा हामीले हाम्रो पूर्व सूचनालाई र पूर्वानुमान र पूर्व सूचनालाई विस्तार गर्दै आएका छौँ र त्यसमा अहिलेसम्म पूर्व सूचना अथवा पूर्वानुमान प्रणाली विस्तार नभएको क्षेत्र चाहिँ कुन हो भन्दाखेरि ससाना नदीनालाहरू जहाँ हाम्रो स्टेसन नेटवर्क हुन्छ अनि मापन केन्द्रहरू मौसमको बाढीको मापन केन्द्रहरू स्थापना गर्न सकिएको छैन र जुन जुन ससाना नदी जलागारहरूमा त्यस्तो मापन गर्न सकेको छैन अथवा ठुलैमा पनि कतिपय हिमालय क्षेत्रबाट बहने र अलिकति आम जनता को चासो कम हुने क्षेत्रहरू तर त्यसमा चाहिँ फेरि जोखिम छैन भन्ने चाहिँ होइन। जनसंख्या कम छ त्यस हिसाबले जोखिम हामी अलिकति कम छ भन्न सक्छौँ आम जनसंख्याको हिसाबले नेपालमा तर पनि जोखिम त छ। ती क्षेत्रहरूमा चाहिँ हाम्रो पूर्व सूचना विस्तार हुने पूर्वानुमान पूर्व सूचना विस्तार हुने पाकी छ त्यसै र खालि जल तथा मौसम विज्ञान विभागले दस वर्षमा जुन प्रणाली विस्तार र व्यवस्थापन विकास गर्दै आजसम्म आयो र जुन गतिमा हामी अगाडि बढ़िराखेका छौं सम्भवतः अबको केही समयमा हामी ससाना नदीहरूमा पनि र आम जनसमुदायसँग किनभने नेपाल सरकारको एउटा अभियान पनि छ त्यो नेपाल सरकारको मात्र नभएर विश्वव्यापी अभियान हो सबैका लागि पूर्व सूचना भन्ने संयुक्त राष्ट्रसंघको एउटा अभियानको रूपमा जुन सबै देशहरूले त्यसलाई अनुसरण गर्दै अगाडि बढेको छ त्यसमा नेपाल सरकारले पनि त्यसलाई प्राथमिकता दिएर अबको चार वर्ष सन् 2030 सबै नागरिकले पूर्व सूचना प्राप्त गर्न सक्नुपर्छ भन्ने लक्ष्य प्राप्तिको लागि पनि हामी काम गरिरहेका छौँ। त्यसकारणले यो मनसुनमा थप पूर्व सूचना प्रणाली थप व्यवस्थित र विस्तार गरिनेछ र आगामी मनसुनहरूमा पनि थप व्यवस्थित हुँदै जानेछ र लक्ष्य के त्यही हो कि बाई 2030 भन्छौँ हामी सन् 2030 सबै नागरिकलाई जल तथा मौसम जन्म पूर्वानुमान र पूर्व सूचना पुर्याइनेछ।
1: नेपालमा बाढी पूर्वानुमान कति विश्वसनीय छ यसको सफलता दर तपाईँहरूले केही मापन गर्नु भएको छ?
20: हाम्रो हरेक वर्ष बाढी पूर्व सूचना प्रतिवेदन प्रकाशन गरेका छौँ। यो पछिल्लो पाँच वर्षदेखि हामीले गर्दै आएका हौ र विगतको पहिलो प्रतिवेदन हाम्रो पाँच वर्ष अगाडिको प्रतिवेदन आयो भने हाम्रो पूर्व सूचनाको शुद्धता 70% हाराहरूमा छ भनेको हाम्रो बाढी आउँछ भनेपछि आएको र पछिल्लो प्रतिवेदन हेर्नुभयो भने गत महिना मात्रै हामीले त्यसलाई प्रकाशन गरेका छौँ हाम्रो वेबसाइटमा पनि राखेका छौँ। त्यहाँ हेर्यौँ भने हामीले प्रमुख नदीनालाहरूमा गरिएको पूर्वानुमान
1: www.hydrology.gov.np
20: त्यो प्रतिवेदन त्यहाँ प्रकाशित छ। त्यो प्रतिवेदनमा हामीले नदी नदीको छुट्टा छुट्टै च्याप्टरहरू राखेका छौँ र त्यसमा कुन नदीमा शुद्धता कति छ बाढीको भनेर राखेका छौँ र औसतमा हेर्यो भने हामीले बाढी आउँछ भएर आएको दिन चाहिँ 95% छ।
1: मोबाइलमा सबै नागरिकले निशुल्क बाढीको सूचना चाहिँ प्राप्त गर्ने व्यवस्था कहिलेसम्म हुनेछ भनेर
20: देशको 273 नदीका क्षेत्रहरूमा बाढीको पूर्व सूचना हामीले निशुल्क रूपमा एसएमएस मार्फत पठाइरहेकै छौँ। त्यसबाहेक पनि आम सर्वसाधारणको लागि 1155 को टोल फ्री सेवा पनि हामीले सञ्चालन गर्दै आएका छौँ र 1155 फोन गर्दा नागरिकलाई शुल्क लाग्दैन र एसएमएस पनि हामीले निशुल्क रूपमा पठाइराखेका छौँ। त्यसमा एमटीसी र एनसेल दुईटा चाहिँ धन्यवादको पात्र पनि हुनुहुन्छ।
21: यो कुराकानी सँगै आजका लागि हिलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
1: सुन
14: सेन्चुरी देवानगंज क्षेत्रमा अवस्था सामान्य हुन नसकेपछि स्थानीय प्रशासनले पुनः अनिश्चितकालीन कर्फ्यू लागू गरेको छ। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको लगानी नाफा र सम्पत्तिको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको बताउनु भएको छ। कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता मंगल बहादुर शाही नियुक्त हुनुभएको छ। लुम्बिनी प्रदेशमा भने नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। वीरगंजस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा अस्पतालका 68 जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले दल त्याग गरेमा वा सम्बन्धित राजनीतिक दलले कार्यवाही गरेमा पद स्वतः रिक्त हुने सर्वोच्च अदालतले स्पष्ट आदेश दिएको छ। र नेपालको काभा पुरूष भलिबल च्याम्पियनशीप यात्रा निराशाजनक रूपमा सकिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार कार्यक्रम देश परदेशमा तपाईलाई स्वागत छ। म महेश घिमाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूको मेहनतमा अडिएको छ। घर निर्माणदेखि सड़क, पुल र अन्य भौतिक पूर्वाधार निर्माणसम्म उनीहरूको श्रम अपरिहार्य छ। तर यही श्रम शक्ति धेरै समस्यासँग जुझिरहेको छ। धेरैसँग लिखित सम्झौता हुँदैन, नियमित रोजगारीको सुनिश्चितता छैन, सामाजिक सुरक्षा र बीमाको पहुँच सीमित छ र काम गर्ने क्रममा आवश्यक सुरक्षा सामग्री समेत सबैले पाउँदैनन्। औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू विभिन्न ट्रेड युनियन र संघ संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन्। तर अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू प्राय व्यक्तिगत रूपमा काम गर्न बाध्य हुन्छन्। उनीहरूका समस्या, गुनासा र मागहरू सम्बन्धित निकायसम्म पुग्ने वा सुनवाई हुने अवस्था कतिको छ भन्ने प्रश्न अझै पनि महत्वपूर्ण छ। आजको देश परदेशमा हामी दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव सुन्छौं। पहिलेको तुलनामा अहिले काम गर्ने वातावरण कतिको परिवर्तन भएको छ, सुरक्षाको अवस्था कस्तो छ, काम अनुसारको ज्याला छ कि छैन, मुख्य समस्या र अपेक्षा के छन् र उनीहरूका आवाज सम्बन्धित निकायसम्म पुगिरहेको छ कि छैन, यिनै विषयमा केन्द्रित भएर श्रमिकहरूको अनुभव, संघर्ष र अपेक्षा समेट्ने प्रयास गर्छौं। सबैभन्दा पहिले रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाका टंक श्रेष्ठको अनुभव सुनौ। उहाँ अहिले परिवारसँगै ललितपुरको महालक्ष्मी स्थानमा बस्नुहुन्छ र जीविकोपार्जनका लागि विद्युतीय रिक्सा चलाउनुहुन्छ।
1: चलाएको त हामी अब पहिला अर्को रिक्सा थियो, यो अब भर्खरै किनेको यसो त्यो साइकलवाला रिक्सा पाइडलवाला छ। यो बिजुली जस्तो लाग्यो मलाई, के फरक हुँदो रहेछ त्यसमा? त्यसमा
2: अटो अब यसलाई अलिक चलाउनु सकिन्छ, म चाहिँ अहिले बन्द
1: भनेपछि कस्तो चल्दैछ? काठमाडौँमा महँगी बढ्या बढेको छ, जीविकोपार्जन गर्नु कतिको सहज छ?
2: महँगी त धेरै बढेको छ सर, अब यसो भोलि कमाएर परिवार पाल्नु पाले छ के गर्नु, अब त्यस्तो छ। ठिकै छ,
1: जेनाते नै चलिरहेछ भन्नु भन्नुभयो
2: सर, खर्च चलिरहेछ, बिहान दिउँसो कमा बेलुका खाने त्यस्तै, केटाकेटीलाई पढाउनु पर्ने होला, पढाउनु परिरहेछ नि सर, अब बिहान अब खाना दिनु पऱ्यो, बेलुका खाना दिनु पऱ्यो, अब स्कुल फी के छ भने अब महँगी यस्तै छ, त्यसमा कि पनि अब स्कुल फी पनि 3% झन्डै झन्डै बढाएको थियो, बढिरहेछ नि सर, अब यति भयो भन्छ यति भयो भन्छ, बिल आउँछ दिनु पऱ्यो त्यही त।
1: कति समय खटिनुहुन्छ यसमा काममा चाहिँ?
2: अब हामी बिहान दिउँबाट 7 बजी गऱ्यो, बेलुका 7 बजीसम्म सुरुमा बस्ने, अब काम आयो गऱ्यो, नआयो त्यस्तो पसलमा छैन हाम्रो, अब आयो गऱ्यो नआयो बस्ने।
1: कतिको सजिलो पाइन्छ, काम पाइन्छ कि भन्नु जस्तो कस्तो छ?
2: यस्तो त कहाँ पाउनु सर, अब यस्तै हो, अब आफूले बोक्नु सकिँदैन, यसो हल्का फल्का सामानहरू बोक्नु, हल्का सामानहरू
1: सजिलै पाइन्छ कि गाह्रो हुन्छ?
2: गाह्रो त गाह्रो भइहाल्छ सर, अब उचालेर हाल्नु भन्दाखेरि अब उनीहरू नसक्ने मान्छे किन बोकिएको भन्छ कुनै मान्छेले, होइन अब कुनैले है तिमी नसक्ने चाहिँ अलिक असक्दो रहेछ हामी हालिदिन्छु भन्छ, होइन त्यस्तै छ।
1: पाउनु चाहिँ पाइन्छ,
2: भेटिन्छ, कहिले कहीँ भेटिन्छ, अब छोड्नु बस्ने हो, अब आए गयो नि आए बस्नु,
1: विशेष गरेर अब त चाडपर्वको सिजन सुरु भयो, यसपालि त अब अलिकति पर्ने होला अबको सिजनहरूमा त, होइन सामान सामान बताउँछु,
2: सामानहरू त अब यस्तो हो, अब कुनै बेला हुन्छ अब त्यसरी हामीले बाँसहरू बोकिन्छ, कहिले कहिले बन्डीहरू बोकिन्छ, सिमेन्ट हो जे पाउँछ त्यही बोलिन्छ,
1: निर्माणका कुराहरू अलिकति बढी सिमेन्टका बोराहरू, बाँसका अब फलामका बन्डीहरू, होइन
2: आँपहरू, अब त्यस्तै अब त्यस्तै हल्का फुल्का, धेरै भारी त म बोक्नु सक्दैन, हल्का फुल्का त्यस्तै,
1: त्यस अलिकति यो ब्याट्रीबाट चल्दै भएको भएर अलिक सजिलो भएको छ,
2: अलिक सजिलो छ नि यो घर चाहिँ, अलिक सजिलो छ, त्यही पनि हामीलाई अलिक ट्राफिकहरूले अलिक हैरान पारिरहेको छ, ड्राइभरहरूले अब लाइसेन्स लियो भने बिल बुक लियो भने अब हाम्रो केही पनि छैन अहिले
3: यसको पनि माग्छ
2: माग्छ नि सर अब केही पनि छैन यसको त अब गर्दै हुन्थ्यो भन्ने छ हामीलाई नि अब त्यो त गर्दासम्म सरकारले अब गर्दै हुन्थ्यो भन्ने छ
3: चेटसिट पनि काट्ने
2: सिटहरू त अब काट्ने यसको पर्मा नै केही छैन चेट त काटेको ड्राइभरले अलि हैरान त हैरान पारिरहेको छ समाजले लाइसेन्स लियो बिल बुक लियो कागज पत्र लियो अब केही पर्मा नआए कसरी चलायो भन्छ होइन
3: त्यसले पनि केटकार गर्छ
2: हजुर कतिवटा हामी अलि अवसर छ अब जस्तै अब पहिला अर्को रिक्सा थियो यही रिक्सा चाहिँ जानेर यही चलाएको सर भनिदिन्छ
3: अनि दाजुले यसपालि भोट हाल्नु हो कि भाग्नु भएन
2: भोट हाल्यो सर
3: किनभने हाले अब यो आशै नयाँ सरकार आउँदाखेरि तपाईँलाई चाहिँ कतिको आश थियो नयाँ सरकार आउँदाखेरि
2: अब सरकार त अब अहिले आएको सरकारले नि अब राम्रो गर्दै हुन्थ्यो अब राम्रै भइदियो हुन्थ्यो भन्ने छ हामीलाई पनि
3: जस्तो अब गर्छ कि भन्ने खालको
2: गर्छ कि भन्ने आशा छ हजुर
3: अब रोजगारीकै कुरा गर्दाखेरि अब अनौपचारिक क्षेत्रमा तपाईँले रोजगारी गरिरहनु भएको छ होइन अफिसतिर भएन अब जे पाइन्छ त्यो गरिरहनु भएको छ यसलाई पनि सरकारले व्यवस्थित गर्ने भनेको थियो नि त्यो कुराहरू तपाईँलाई कतिको थाहा छ
2: यसको विषयमा यसमा
3: अफिस बाहेकका अरू क्षेत्रहरूमा भनौँ न जालाबारी गर्ने अनि गाडी साडी चलाउने जो चाहिँ अफिस बाहेक अरू क्षेत्रमा काम गर्छन् सबैलाई व्यवस्थित गर्ने भनेको थियो पारिश्रमिक बढाउने भनेको थियो होइन त्यो कुराहरू चाहिँ कतिको थाहा छ तपाईँले
2: मलाई चाहिँ यही विषयमा थाहा भयो सर अब अहिले हामीले राजनीति गरेर हिँड्ने मान्छे पनि परेन त्यही भएर चाहिँ अलिकति थाहा भएन मलाई
3: जस्तो बेसिक स्यालेरी जति चाहिँ मासिक रूपमा उपलब्ध गराउनुपर्छ श्रमिकहरूलाई अनि दिन मान्छेमा पनि जसरी काम जतिजनाले काम गर्नुहुन्छ उहाँले पनि अलिकति हेरिदिनुपर्छ भन्ने चाहिँ भनेको थियो पहिला चुनाव जित्नु अगाडि अहिले सरकार गठन भइसकेर पनि झन्डै झन्डै अब चार महिना पुग्नु लागेको छ अनि चार महिनामा चाहिँ तपाईँले यसो महसुस गर्दाखेरि आफूले काम गरिरहँदाखेरि आफूले काम गर्नुभन्दा पहिला र अहिले चाहिँ के फरक पाउनु भएको छ कि छैन
2: पहिलाको र अहिलेकोमा धेरै फरक छ नि अब पहिला अलि सहज थियो भने अहिले फेरि यो बाले सरकार आएर चाहिँ अलिक फेरि हाम्रो चाहिँ अलिक टाइट पारिरहेको छ यो काम गर्नलाई होइन अब पहिला चाहिँ अलिक सजिलो थियो फेरि अहिले चाहिँ आएर अलि हामी कहीँ हिँड्दाखेरि अब समाधि ट्राफिकहरूले समाधि गर्नु गरिरहेको
3: छ
2: हजुर अलिक सजिलो थियो अलि अहिले त गाह्रो छ हामी अब अफिसियल क्याम्पमा यताउता हिँड्नै दिँदैन अलिक गाह्रो छ अहिले
3: भनेपछि खासै जति बेला काम गर्ने समय
2: हजुर
3: समय
2: आएको बेलामा चाहिँ अब हामी त्यो ठाउँमा चाहिँ अब किब आएको बेलामा अब जान सकिँदैन अब अफिस टाइममा चाहिँ ट्राफिकले समाज छ हामी चाहिँ जाँदैन भन्नुहुन्छ कि अब ग्राहकहरूलाई पनि त्यही भनिदिन्छ
3: खासै परिवर्तन छैन अलिकति अप्ठ्यारो बनाएको छ
2: हजुर अप्ठ्यारै अलि अप्ठ्यारै छ सर
3: यो सुरक्षाको कुराहरू गर्दाखेरि होइन सामाजिक सुरक्षामा जोडिनुपर्छ भन्ने कुरा पनि सरकारले गरिरहेको छ त्यसमा तपाईँ आबद्ध हुनुहुन्छ
2: आबद्ध त अब हुनुपर्छ भन्ने छ अब साथीभाइहरू भयो भने हामी पनि हुन्छु
3: भइया छौँ
2: भइया छैन अब हुन्छु हुनु चाहिँ आएको छ
3: कतिको जोखिम छ नि यस्तो
2: जोखिम त अब जोखिम छ नि अब लामो चिजहरू हेर्दाखेरि हामीलाई अब कहीँ खोकिने हो कि कहीँ केही हुन्थ्यो कि भन्ने त गाह्रो छ नि त्यही पनि अब जोखिम भएर पनि अब बाध्यताले नै गर्नु परेछ सर अब बाध्यताले हिँड्नु परेछ अब के भन्दा अरू काम देखाइ परेको छैन अब दाजु खानु सकेन अरू के गर्नु त यही जानु यही अब त्यस्तै गरेर हिँड्नु पर्यो सर अब के
3: अब यसमै पनि अब हामी जस्तैलाई भनौँ सरकारले चाहिँ के गरिदिनुपर्छ के व्यवस्था गर्थ्यो अलिक सजिलो हुन्थ्यो भन्ने लाग्छ तपाईँ
2: सरकारले त अब यसलाई व्यवस्था गरिदिए त नि अब बिल बुक अब लाइसेन्स के छ यसको अब व्यवस्था गरे हुन्थ्यो हामीले पनि अब सहज भएर हिँड्नु पाए हुन्थ्यो कहीँ जानु सुरक्षित भएर हिँड्नु पाए राम्रो हुन्थ्यो अब गर्दै हुन्थ्यो अब बाले सरकार आएर पनि हामीले त्यति गर्थ्यो त हामी पनि ढुक्क हुन्थ्यो भन्ने जान परिवार पाल्नुलाई पनि अलिकति कमाएर पनि अब ओछाक तार्नुलाई पनि सजिलो भइदियो हुन्थ्यो भन्ने चासो छ रोपेन हजुर खै झन् अलिक गाह्रो जस्तो पाऱ्यो कि हामीलाई अब के भन्ने अब सरकारले अलिक राम्रो गर्दै हुन्थ्यो भन्ने चासो
3: महँगी बढाएको छ अहिले जुन
2: होइन महँगी त बढाएको छैन सर अब हेर्नु नि अब चामल पहिलाको भन्दा अब 2200 दिन चामल अहिले 2500 भन्छ अब सरकारी त्यति बढाएर अब जम्मा 500-600 कमाउँछ कहिले पहिले 1000 गर्छ कहिले 1 रुपियाँ पनि कमाउँदैन अब परिवार पाल्नलाई नै अलिक गाह्रै छ सर अब
3: यस काम पाउँदाखेरि त्यो अनुसारको पारिश्रमिकको व्यवस्था पनि गर्नुपर्छ
2: हजुर भइदियो हुन्थ्यो भन्ने छ अब नयाँ सरकारले के गर्छ होइन
3: हजुर धेरै धेरै धन्यवाद
2: थ्याङ्क यू सर
0: उहाँ हुनुहुन्थ्यो रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाका टंक श्रेष्ठ अब ललितपुरको धोबीघाट बस्ने मकवानपुरकी आशिका गोपालीको अनुभव सुनौ उहाँ एक वर्षदेखि सड़क विभागमा रहेर सड़क सफा गर्ने काम गर्नुहुन्छ
3: अनि काठमाडौँको मंगी अनि सड़क विभागको कर्मचारीको कमाई होइन त्यो हेर्दाखेरि कतिको पुगिरहेछ यसो काठमाडौँमा जीविका उपार्जन गर्न अथवा गुजारा चलाउन
4: तपाईँको अब आमदानी अनुसारको त कहाँ खर्च पुग्दै पुग्दैन नि तपाईँको अब हजार रुपियाँ कमायो भने 1500 खर्च हुन्छ तपाईँको आमदानी त पुग्दै पुग्दैन नि त अनि जस्तै अब सोचो सुधा हुन्छ र कहिले पछि हुन्छ कहिले सजिलै हुन्छ कहिले अब आज 500 रुपियाँ कमायो भने कहिले काहीँ 2000-3000 खर्च भइरहेको हुन्छ सोचेको अनुसार त कहाँ पुग्दै पुग्दैन नि त्यो त सोचेको अनुसार त
3: यहाँ आफ्नो घर कि
4: भाडामा हो नि भाडा त 9000-10000 भन्छ मैले चाहिँ दुईटा रुम लिएको छु 15000 पर्छ बाबु एउटा बाबु 9000 पर्दैछ एउटा बाबु त भर्खर एलकेजी
3: भनेपछि अब बिस्तारै झन् खर्च धेरै धेरै बढ्ने बेला हुँदैछ छोराको एउटा 9000 पर्ने गोटे यसो पनि धेरै छँदैछ अब एलकेजी पछि अब 1-2-3000 भइसकेपछि त झन् बढी पर्छ खर्च बाबु अनि महँगी त महँगी छँदैछ त्यसमा
4: हजुर त्यो त अब महँगी त अब भनौँ न अब बच्चाहरूलाई अहिलेको अब सोचे जस्तो गरेर पढाउनु पर्ने हुन्छ लेखे परे गराउनु पर्ने हुन्छ अन्त गाह्रो हुन्छ नि समस्या त अब तपाईँको अब आमदानी भयो भने नि अलिकति भयो भने नि त्यसमा थपथाप गर्दै यता गर्दै गर्दै गर्दै गर्दा त बच्चाहरूलाई अब भनेको छु गरेर पढाउनु परिहाल्यो उनीहरूले सोझो जस्तो गराउनु परिहाल्यो अब फेरि अब पहिलाको बेला पनि होइन नि त अहिले त अब उनीहरूले जुन

0: अब सीहरू किन्नु पर्यो भने भरिको अब के किन्नु पर्यो भने बच्चाहरूको कति कलमहरू सकिरहेको हुन्छ, मजा चुच्चाहरू सकिरहेको हुन्छ, त्यसमा त अब तपाईँको त चाहिहाल्यो नि त सक्दै सक्यो नि 40-50 सकिहाल्छ नि मलाई कम्ती पनि त्यति त म्याक्सिमम सकिरहेको हुन्छ नि मिलाउँदाखेरि त्यस्तै छ नि अब मिलाउँदाखेरि कमी अब कहिले भएको बेलामा हुन्छ काम भएको बेला हुने नि कमी भनेको अरू बेला त हुँदैन नि त त्यस्तै हो खर्च खर्च यता त गर्दाखेरि कमाए खाने त्यत्तिकै सकिन्छ कोही कोही त गाह्रै हुन्छ
1: जियोस् अलिकति काठमाडौँमा बस्नुलाई खानामा बोल्नु पऱ्यो अलिकति ठिकै ठिकै छ भन्नु
0: खानालाई लाउन पनि जियोस् सकेसम्म पुगिरहेको छ
1: भनौँ न कति हुन्छ तपाईँको कर्मचारीको यता आमदानी चाहिँ सडकिँदा
0: सडकिएको अहिले त 24,000 हो कुखुरा त अब त्यस्तै छैन अब हजुरको कमानमा भयो त गाह्रै पर्छ अब हाम्रो त महिनावारी हुन्छ सजिलो ठिकै छ भनौँ न अब गाह्रो साह्रो यताउता म्यानेज बुढोले पनि गर्दै हुनुहुन्छ अनि आफूले पनि गरेर ठिकै छ भनौँ न त्यही खाना नै लाउनलाई चाहिँ पुगिरहेको छ भनौँ न अरू भनेको त
1: अब मुख्य विषय के भन्नु त अब नयाँ सरकार आएको छ नयाँ सरकार आइसकेपछि विशेष गरी प्रति व्यक्ति मान्छेको आयलाई $3,000 पुर्याउने भन्ने अब अलिअलि सुन्नुभयो होला अलिअलि बुझ्नु पनि भयो होला होइन झन्डै झन्डै भनौँ न आधारभूत तलबहरू चाहिँ उपलब्ध गराउनु भन्ने सरकारको एउटा घोषणा थियो पहिला एजेन्डा थियो अनि स्वदेशमा राम्रो रोजगारी अवसर दिने भन्ने कुराहरू थियो थुप्रै कुराहरू थियो श्रमको क्षेत्रमा रोजगारीको क्षेत्रमा यो अब झन्डै 4 महिना हुन लागेको छ यो 4 महिना बितिसक्दाखेरि नयाँ सरकारले चाहिँ के गरे भन्ने भन्दाखेरि के लाग्छ तपाईँलाई अलिकति के परिवर्तन देख्नुभयो पाउनुभयो कि छैन
0: अनि परिवर्तन त मैले खासै देखेको छैन तर जस्तै पहिलाको जस्तो चाहिँ हल्का अलिअलि हो कि जस्तो चाहिँ अनुभव गरेको छु तर यस्तो हुन्छ अब त्यो गरी नगरी अब बिस्तारै बिस्तारको प्रगति होला अब बिस्तारको परिवर्तन होला त्यो थाहा छ तर धेरै परिवर्तन पनि पाएको छैन मैले ठिकै भनौँ न पहिलाको भन्दा चाहिँ अलिकति हल्का भनौँ न
1: अलिकति हल्का चाहिँ के परिवर्तन
0: भनौँ अब जस्तै अब यो कामदारी रोजगारमा भयो अब जस्तै यो बालहरूको अब जस्तै अब यो हुन्छ नि यो बाल हिंसाहरूको जस्तो भयो त्यसमा पनि अलिअलि हल्का हो कि कारवाही जस्तो भनौँ न एउटा त्यसमा भयो अब यो बाल आश्रममा भयो अनि वृद्ध आश्रममा सिकाएको भयो अनि जस्तै अब यो सरसफाइको अभियानको त लागि भयो अब जस्तै अब यो जसले जस्तो काम गरेको छ अनि त्यसको अनुसार चाहिँ आमदानी चाहिँ हुनु पर्यो कि जस्तै अब तपाईँको एसएलजी पढेको ब्याचलर फर्स्ट इयर पढेको मान्छेहरूको चाहिँ अनुसारको चाहिँ मैले चाहिँ मेरो विचारमा चाहिँ के लाग्छ भने जस्तै अब तपाईँले अहिले बिए पढेको मान्छेहरू ब्याचलर सकेको मान्छेहरू मास्टर डिग्री पढेको मान्छेहरू त्यही अनुसारको रोजगार भयो भने त बाहिर विदेशहरू त कोही पनि जाँदैन नि त जान्छ र जाँदैन नि त होइन मेरो धारणा चाहिँ त्यस्तो क्या तर रोजगार चाहिँ परिवर्तन मेरो विचारमा चाहिँ जस्तै अब पढे अनुसारको चाहिँ हुनु पर्यो क्या पढे अनुसारको चाहिँ हुनु पर्यो भने त बाहिर चाहिँ जाँदै जाँदैन नि बाहिर जानलाई मेन कुरा चाहिँ त्यसमा चाहिँ अलिकति रोकथाम भयो भने चाहिँ हुन्छ कि किनभने यही रोजगार भयो भने त बाहिर जान त कोही पनि बोरा बाटाहरू छोडेर कसरी भनौँ न बाहिरतिर तपाईँको अब घर गाउँतिर हेऱ्यो भने बुढा बुढा मान्छेहरू भन्दा अरू त हुँदै हुँदैन के पर्यायो भने तलमाथि पर्यायो भने लकहरूमा कसरी केही गरौँ भनेर भन्यो भने परि आयो भने नि यताउता लाइनमिल गर्ने मान्छे कोही पनि हुँदैन
1: अहिले त मान्छे
0: भन्दा तपाईँ बाबु अहिले बस्ने भनेको त्यही हो वर्षमाको पढाइ हुने मान्छे मात्रै बस्छु अब 12 किलो गरेको अब तपाईँको आइडिए क्लियर गरेको मान्छेहरू प्रायः जस्तो बाहिर नै हुन्छन् नेपालमा बस्यो भने त्यही त्यहाँनिर 10 दिन मिलेर मात्रै पढ्यो भने मात्रै त नेपालमा बस्ने भनेको
1: जस दक्षता अनुसारको मान्छेले कति पढेको छ त्यसको सिट कति छ त्यो अनुसारको खटाइ अनुसारको पारिश्रमिक
0: हुनु पर्यो त्यो अनुसार चाहिँ हुनु पर्यो क्या जस्तै अब तपाईँको अब पढे अनुसारको नि आमदानी केही भयो तपाईँको अब पढाइ भयो नि यो डक्टर भयो पहिले पढ्नेदेखि लिएर भयो इन्जिनियर गरिरहेको दिनुभयो तपाईँको अब दिनमा तपाईँको हुँदै नभयो भने तपाईँको अब मलाई अब 30,000 मात्रै उनीहरूलाई आमदानी स्रोत भयो भने त उनीहरू जाने जाँदैन नि खर्च बढाउनु धेरै भयो भने तपाईँको अब 20,000-30,000 दिनेको माथि तलब भयो भने मान्छेहरू बाहिर जाँदै जाँदैन जान्छन् नै जाँदैन नि त्यो हुनु पर्यो अब एक त अब यस्तो हो गाह्रो साह्रो भनेको कहिले हुन्छ कहिले हुँदैन त्यसो हुनु पर्यो अब रोजगार अनुसार अब आमदानी खर्च अनुसार यता अब छुट्याउनु भयो भने त बचत त केही पनि हुँदै हुँदैन
1: अनि तपाईँले यो उसको कामको कुरा गर्दाखेरि कतिको सुरक्षित छ कतिको भर पर्दछ
0: यो कामहरु गर्दै हुन्छ अनि यस्तो आफुले अब गाडी

0: हामी अब यो मेन रोडमा यस्तो रोडमा काम गरिरहन्छ, कुनै बेला गाडीहरू छुटेर यताउता कारण जस्तो आइरहन्छ, हामी चाहिँ एकदम सतर्क भएर काम गर्नुपर्ने हुन्छ नि हामीलाई त। किनभने अब त्यसमा चाहिँ कस्तो हुन्छ नि तपाईँको अब यो गाडीहरू आइरहेको हुन्छ, कोही गाडी अब रङ साइडमा पनि चढिरहेको हुन्छ, कोही गाडी सिटी गर्दा चढ गरेर चढेर हुन्छ, हामीले एकदम सुरक्षित भएर काम गर्नुपर्ने हुन्छ
1: हामीलाई त।
0: होइन हेलमेटहरू यस्तो ज्याकेटहरू अब हामीलाई पानी परेको बेलामा छ हुन्छ भने ज्याकेटहरू के भन्छ ब्ल्याङ्केटहरू हुन्छ होइन, बुटहरू पनि हुन्छ, घाममा घाम धेरै भयो भने तातिएर लगाउनै सक्दैन नि त अनि अब पानी सानी परेको बेलामा चिसो हुन्छ त्यसो हुँदैन नि त अनि अब रगरको हुन्छ तपाईँको अब घामले तातिएर त पोलेर जस्तो लगाउनै सक्दै सक्दैन नि त्यो त, अनि आफैले निकालेर राखेर नि जुत्ता लगाउने।
2: अर्को भनेको बिमाका कुराहरू सामाजिक सुरक्षामा आबद्ध हुनुपर्छ भन्ने कुराहरू छन्, तपाईँ हुनुहुन्छ कि हुँदैन?
0: म उसमा जीवन छैन, म बस्छु भनेर लागिरहेको थिएँ, अब चाहिँ बस्छु भन्ने सोचेको छ। अनि बिरामी पर्दाखेरि भयो, अब आफूलाई गाह्रो साह्रो समस्याहरू यताबाट पर्दाखेरि अरू त केही होइन, बिरामी हुँदैखेरि चाहिँ अलिकति छुट हुन्छ भन्ने मात्रै हो,
2: आफूले पढ्नु उपचार गर्नु त्यो बाटो पाइएको भनेर मात्रै। अब अलिकति तपाईँले कुरा बताइसक्नु भएको छ होइन, तपाईँले आफूले बनाएको पनि अलिकति गाह्रो हुन सक्छ या छैन भन्ने कुरा गरिरहनु भएको छ, सरकारलाई अन्तमा के सुझाव छ होला?
0: होइन अब यस्तो अब जस्तै अब मैले भने नि अघि नै अब जस्तै अब हामीले त गरेर त्यो त पुग्दै पुग्दैन, तपाईँको बच्चाहरूको स्कुल फिजहरू त्यतिकै महँगो हुन्छ, तपाईँको अब काठमाडौँ कोठा भाइ तिरेर बस्नुलाई कति गाह्रो छ अहिले भनौँ न, पानीको पैसा भन्यो, बत्तीको पैसा भन्यो, घरबिटेले अब यति नै तपाईँ कसैले 10,000 भनेको थियो एउटा रुमको, कसैले 9,000 भनेको त्यही एउटा रुमको, कसैले 12-13,000 तिरेर पनि बसिरहेका छन्। मेन कुरा चाहिँ मैले चाहिँ के भन्न चाहेँ भने मेन कुरा चाहिँ कोठा भाडाहरू अनि खानपेटका चामलहरू छ, त्यसमा चाहिँ अलिकति रकमहरू कम भयो भने चाहिँ एकदम सजिलो हुन्छ कि हामी काम गरेर खाने
2: हामीलाई
0: चाहिँ मम्मी घट्यो भनेदेखि तपाईँलाई सजिलो भयो, अनि तपाईँ सोध्नु भएको जति भाइबिटीले तोकेको छ नि त्यसमा चाहिँ कस्तो हुन्छ नि, तपाईँले अब तपाईँसँग एउटा घर छ, तपाईँले अब अर्कै मूल्य गर्नुभयो, फेरि त्यहाँ घरबाट अरू त अर्कै मूल्य भयो भने त फरक हुन्छ नि त, किनभने जतिसम्म तपाईँ एकुली जति छ नि जति चलिरहेको छ नि त्यसमै रेटमा गयो भने चाहिँ अलिक सजिलो हुन्छ कि, कोठा भएको घटाउनमा अब कोठा भएको तपाईँको एउटा कोठा अब कसैले त अब महिनाको 10,000-15,000 पनि कमाएर गरिरहेको छ नि त, त्यसमा चाहिँ कस्तो हुन्छ नि, तपाईँको अब 6-7,000 कोठा भएकोतिर हुने खाने के त, उपचार गर्नै पर्यो, खानै पर्यो, लाउनै पर्यो, बच्चाहरू हुन्छ, एउटा हुँदैन भने एउटा बच्चा हुन्छ उनीहरूलाई पढाउनु पर्यो, खुवाउनु पर्यो, स्कुलको मन त्यस्तै छ, तपाईँको अब मम्मीहरू त्यस्तै छ, अनि कोठा भएको छ अलिकति हल्छ कोठा भयो, अनि खाद्यान्न खानेकुराहरूमा अलिकति कम भयो
2: उहाँ हुनुहुन्थ्यो सड़क विभाग अन्तर्गत सड़क सफा गर्ने आशिका गोपाली। अब ललितपुरको सानो ठिमी बस्ने पर्साका राजकुमार चौधरीको अनुभव सुनौ। उहाँ मेटल तथा निर्माण क्षेत्रमा गेट ग्रिल, रेलिङ र ट्रस निर्माणको काम गर्नुहुन्छ।
3: अवस्था त अब ठिक हुनुपर्थ्यो, काम पनि हाम्रो खासै त्यस्तो हुँदैन, आज काम पायो भोलि काम हुँदैन, त्यो हिसाबले आज काम छ भने काम गरिहाल्यो भोलि त बस्नुपर्छ। कतिको सजिलो छ काम पाउनु काठमाडौँमा?
4: काम पाउनु त गाह्रै छ,
3: पाउँदैन पाउँदैन, ठ्याक्कै महिनाको कुरा गरौँ, महिनामा चाहिँ पुग्ने जतिको पाइन्छ कि पाइँदैन, अब कुनै महिना काम पाउँछ कुनै महिना बस्नुपर्छ, त्यो हिसाबले पाउनु काम नपाउँदाखेरि चाहिँ के भयो, अब कामको पैसा त्यही खानु बस्नु त्यही त हो, महँगी बढिया छ हजुर, महँगै त लास्टै भइरहेको छ, बाह्र पुग्नु पर्यो, सिमेन्टमा पनि हेर्दा पुग्छ पुग्छ, नपुगेमा अब घरबाट नहुनुपर्छ, उल्टै मनाउनुपर्छ, महँगो पऱ्यो हजुर। कति वर्ष हुनुभयो तपाईँ?
4: म 35 वर्ष
3: हजुर हजुर, विदेश जाने सोच
4: होइन, अब विदेश जान त पहिलादेखि नै सोच छैन, अब त्यो अब जे गरौँ आफ्नै देशमा गरौँ भन्ने सोच छ, अब त्यही अब काम गरेर के कसो हुन्छ भने हेर
3: के गर्नुहुन्छ हजुरले?
4: हाम्रो काम विशेष गरी मेरो सम्बन्धी काम हुन्छ कन्स्ट्रक्सनहरूमा, जो फिल्मको काम हुन्छ, जमिनको सम्बन्धी भयो, ड्रेसहरू भयो, तिनीहरू काम हुन्छ। एउटा आम श्रमिकलाई जुन पेसाप्रतिको सम्मान हुन्छ नि, अरू व्यक्तिले हेर्दाखेरि त्यो सम्मान पाइन्छ जस्तो लाग्छ कि लाग्दैन? सम्मान त सम्मानै गर्छ मान्छे राम्रो छ सबै राम्रो छ राम्रोसँगै कुरा गर्नुहुन्छ भगवान्ले जस्तो काम पाउँदैन त्यति मात्र हो
3: पैसा चाहिँ आउँछ भन्नु
4: आउँछ
3: कति काम गरेर गएको पैसा त आउँछ
4: दैनिक हिसाब गर्दाखेरि जुन
3: दैनिक काम पायो भने दैनिक हिसाबमा तपाईँको दुई हजार सम्म काम
4: समस्या छैन
3: हजुर पनि
4: मेन काम पाउनु पर्यो
3: काम हुँदैन
4: काम नपाएको पनि छ कि
3: हजुर
4: अहिलेसम्म यसो कहिलेकाहीँ काम नपाए
3: हजुर हजुर हजुर छ
4: त्यस्तो पनि छ
3: हजुर
4: छ
3: त्यसले गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो
4: हुन्छ हजुर हजुर
3: अप्ठ्यारो हुन्छ
4: लगभग कति समयसम्म नपाएको जस्तो छ त्यसपछि
3: अब कुनै बेला पाउँछ कुनै बेला पाउँदैन अब मानौ अब वर्षमा तपाईँको दुई महिना तिन महिना जति बस्नुपर्छ
4: वर्षमा दुई तिन महिना त
3: हजुर हजुर बस्नुपर्छ
4: गाउँ पनि जान्छ कि
3: होइन यतै बस्छ
4: त्यो अहिले त महँगो पनि बढेको छ
3: हजुर हजुर
4: तरकारी त्यो छ
3: हजुर सबै कुराको महँगो बढेको छ
4: ग्यास पनि पाइएको
3: छैन हजुर
4: त्यसले गर्दाखेरि त अब त कमाएको पैसा पनि टाइट टाइट हुन्छ
3: हजुर हजुर हजुर टाइटै टाइट हुन्छ
4: र त्यही घरबाट चामल पनि आइहाल्छ
3: है
4: हजुर हजुर त्यही मात्र हो हाम्रो खास त गाह्रो गाह्रो नै हो
3: जस अलिकति
4: अहिलेसम्म नयाँ सरकार
3: हजुर
4: आशा पनि
3: हजुर आशा त गरेर
4: गर्नु गरेर
3: हजुर
4: हजुरले चाहिँ विशेष गरी अब हामी जस्तो युवाहरू थुप्रै
3: हजुर
4: हजुर
3: हजुर
4: युवाहरू अब यहाँ रोजगारीमा बाह्र विदेश
3: हजुर भन्ने
4: कुराहरू पनि धेरै ठुलो समस्या
3: छ हजुर
4: सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ कस्तो बनाइदिनुपर्छ
3: सरकारले के भन्नुभयो अब सबभन्दा त पहिला हाम्रो जुन जस्तो हामी जस्तो युवाहरू विदेश गएर आयो हो कि होइन घरमै काम गर्दा राम्रो हुन्छ आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ किनभने अब त्यतिको काम सजिलो गरिदिनु पर्यो हामीहरू जस्तो सिप सिकेको मान्छेहरूलाई अब काम दिलाउनु पर्यो कुन हिसाबले सरकार रोज्नुहुन्छ के गर्नुहुन्छ त्यो हिसाबमा हामीहरूलाई काममा लगाउनु पर्यो
4: सिप जानेको मान्छेहरू त नेपालमा त धेरै नै छ
3: धेरै नै हो कि
4: अवसरमा
3: हजुर अवसरमा पाएको र सरकार पनि अब त्यति खासै कामसम्म गर्नुभएको छ त्यस्तो नीति पनि लाउनुभएको छैन सिपलाई कस्तो कसरी सदुपयोग गर्नु त्यो हिसाबले
4: तपाईँको नेवाकालाई सिप दिनु पर्यो
3: हजुर हजुर
4: यी भकालाई चाहिँ
3: हजुर रोजगार
4: दिनुभयो
3: सही ठाउँमा सदुपयोग गर्नु पर्यो त्यो भइरहेको छ
4: र सँगसँगै आय आर्जन पनि
3: काम भएपछि त आय आर्जन त भइ नै हुन्छ
4: सम्मान चाहिने त मिल्दो हुन्छ
3: हजुर
4: सबै एक महिना कमायो अर्को महिना भयो
3: त भनिरहेको छु कामको चाहिँ उसो गरिदिनु पर्यो मिलाइदिनु व्यवस्था गर्नु सक्दिनु पर्यो काम भएपछि त पैसा त भइहाल्छ नि त्यो त गाह्रो नै हुँदैन
4: यो जति पनि सामाजिक सुरक्षाका कुराहरू छन् नि
3: अब स्वास्थ्य बिमादेखि लिएर
4: यो
3: भनौँ न एसएसएफको कुराहरू अलिकति लगाउनु तपाईँ त्यो सामाजिक सुरक्षामा राख्नुपर्छ भन्ने कुराहरू त्यसमा तपाईँ आबद्ध हुनुहुन्छ नि
4: छैन त्यसमा
3: सरकारले त्यो पनि गराएको छ
4: त्यसमा अब खासै अब गाउँमा जान्छु त्यति खासै टाइम पाउँदैन यता खासै मलाई पनि थाहा छैन जानकारी छैन कतातिर के
3: बचतको
4: आवश्यकको कुराहरू
3: बचतको भन्नाले त्यति मात्र बचत भन्नाले त्यही मात्र इन्सुरेन्स मात्र हो
4: बचत भन्नाले त्यही मात्र हुन्छ धेरै धेरै धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो मेटल तथा निर्माण क्षेत्रमा गेट ग्रिल रेलिङ र ट्रस निर्माणको काम गर्ने पर्साका राजकुमार चौधरी हामी कार्यक्रम देश परदेशमा छौं आज हामी दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई भेटेर उनीहरूको अनुभव सुनिरहेका छौं श्रमिकहरूका अनुभव सुन्न बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
5: मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सेएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
5: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध अन्तको किरण सिएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 056 494 3333 4395555

0: World's number one tire brand.
1: खाना पकाउने ग्यास सिलिन्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ। त्यसैले ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौं।
2: कुचिएको, पुरानो र मिति गुज्रिएको सिलिन्डर नकिनौ।
1: सिलिन्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौं।
2: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिन्डर गुडाउने काम नगरौं।
1: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले चाँडै टिप्ने लुगा नलगाउँ।
2: चाल्डुका खुल्ला राखेर ग्यास बाल्ने गरौं।
1: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौं।
2: ग्यास चुलोको बर्नर सफा राखौं। कम्तीमा हरेक दुई वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौं।
1: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौं।
2: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौं।
1: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौं। बिजुलीको स्विच अन र अफ नगरौं।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: স্ত্রী ঠাকুরা কষ্ট বিচার জানো রেডিও নেটওয়ার্ক उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव सुनिरहेका छौं। अब ललितपुरको झम्सीखेल बस्ने रामेछापको मन्थली नगरपालिका छका ओम बहादुर श्रेष्ठको अनुभव सुनौ। उहाँ निर्माण क्षेत्रमा सरसफाई डण्डी तथा फर्मा सम्बन्धी काम गर्नुहुन्छ।
1: यसो वैदेशिक रोजगारीतिर जाने यसो यसो वैदेशिक रोजगारमा जाने योजना छ भने नेपालमै राम्रो पैसा कमाइन्छ भन्छ भन्छन् मान्छे पत्र बसेर पनि आज पछि मलाई त्यो एउटा जहाँ पनि छैन जहाँ सोचे जाने छैन के कारणले विदेश भन्दा नेपालमै अब विदेशको सोचे नेपालमै गएर नि नेपालमै कमाइ हिँड्दैछ होइन अहिले हामीलाई पनि त महिनामा 50-60 हुन थाल्छ अब ओली हुन्छ हाम्रो राम्रो चलिरहेछ त।
0: निर्माण क्षेत्रमा लाग्नु भएको छ कति हो?
1: म निर्माण क्षेत्रमा लागेको अहिले पहिला चाहिँ मेरो आरएमसी पनि त्यो भएको सम्बन्धमा पहिले यता आएको चाहिँ भरत काटी थियो सजाव पनि भयो यहाँ त यहाँ राम्रो पनि
0: यहाँ विशेष गरी यो साइडमा चाहिँ के हेर्नुहुन्छ?
1: म सफाई गर्छु यस्तो डन्डी घरमा चाहिँ
0: काम चाहिँ कतिको सजिलो अर्थ हो?
1: काम त अब गर्न जानु सजिलो हो नजाने अप्ठ्यारो छ।
0: कस्तो हुन्छ गर्न जान्नेलाई सजिलो नजानेलाई अप्ठ्यारो
1: भन्नु? अझ नजानेको गर्नु पनि त्यो अब सकिन्छ गर्नु गाह्रो हुन्छ उता असहज हुन्छ नि त त्यो कुरा कति हुँदैन अब नयाँ हुन्छ अब गाह्रो हुन्छ
0: भनेपछि सिप भयो भने चाहिँ
1: सजिलो हुन्छ सिपमा उनीहरूको त गाह्रो हुन्छ लेबर काम गर्नुपर्छ होइन मिस्त्री हुन्छ उनीहरूको त उयो हाइटलेटी हुन्छ नि त लेबर हुन्छ लेबर हुन्छ आफूले देख्नु पऱ्यो उचाल्नु पऱ्यो खाना प्रयोजन पऱ्यो पऱ्यो मिस्त्रीको काम गर्नु लेबर हाम्रो हाजिरा उठाउनु पऱ्यो मिस्त्रीहरूको लेबरको पनि भयो युवक बलमा त भयो मिस्त्री भइसक्यो बिना भयो खानु पऱ्यो
0: सन्तुष्टि
1: मलाई यसैमा सन्तुष्टि छ रामायणमा 50-60 खालिहाल्नु त त्यो भर्ती हाल्नु अब विदेश गएर छोरी कमाइ नै खालिहाल्नु कोही अब जानु परिवार घरमा आउँदा काम भयो भने जान पाइयो यहाँबाट आएर म गर्दिन हुने पाइ आफ्नो जस्तो पाइयो गर्न पाइयो उनीहरू
0: आफ्नो देशमा बस्न पाइएको छ बा आमा सुनि छन् आफ्नो नेपाली दाजुभाइ सबै सुनि छन् होइन
1: सबैजना भेगा भयो चिन्ता भयो त्यो अब यहाँ आउनु भन्नु जान पाइ आफ्नो भयो चिन्ता बसेर आउनु पाइएन त्यो जस्तो भएर आउनु पाएन त्यो हुने आउनु पाइएन हरेक समय यसो हुन्छ भोलि त्यहाँबाट सँगै गर्दैन अब त नेपालबाट त्यो साह्रो निकाल्नु पनि हुन्छ कतिको लोहराहरू हुन्छ
0: जुन मसिन देश
1: छ परिवर्तन सकेर गाउँसँग खाएर काम नै गर्नुहुन्छ
0: उता मङ्गलीमा चाहिँ बुवामा खेती किसानी गर्नुहुन्छ
1: खेती किसानी गर्नुहुन्छ अब त्यो अब नगर्नु भन्ने त मान्नु हुन्न होइन नगर्नु खेती किसानी गर्न पर्दैन भन्ने त मान्नु हुन्न हामी गाउँमै बस्छ तिमीहरू सहरमा बस्छ हामी गाउँमै बस्छ बुवामा पनि धानी छ हामी सबैको बुवा बुवामा छ भने अब सबै त्यो घर बुवाको घरमा बुवा छ उनीहरू सबैलाई राम्रो छ
0: जस्तो त आमा उता खुसी हुनुहुन्छ आफू आफ्नो परिवार यता खुसी हुनुहुन्छ
1: अनि सबै काम खुसी नै छ
0: अनि अहिले विशेष गरी यो मङ्गी अलिकति मङ्गी पनि छ बढिया छ अघिल्लो वर्ष भन्दा बढिया छ मङ्गीमा त त्यतिको सजिलो छ काठमाडौँमा
1: अब हामी चाहिँ हो भने हामी हो अब ज्ञानको सबै प्रकार पनि खाइरहेको छ अब राजनीतिमा त त्यो तिमीले खाँदैन हामीलाई त्यतिले बस्छ नि त त्यहाँ सहरमा खाँदै मगाएर खाँदा पनि भइहाल्छ अनि भोजन हामी सहरमा
0: सेवा सुविधा चाहिँ साइडबाट के के उपलब्ध छ?
1: अब यस्तो छ यहाँ चाहिँ अब यहाँ काम गर्दा गर्दै कोटबाट गएर यहाँ गएर हस्पिटल आइदिनुहुन्छ उपचार गरिदिनुहुन्छ हाम्रो पैसा जाँदैन अब आफू बाहिर गएर जाँदा साह्रो गर्नु हामी गर्छ होइन नत्र पनि राम्रो छ अब भाउ कोही एउटा कामको भेट हुन्छ नर्सहरू लगिदिनुहुन्छ पछि गाह्रो हुन्छ पछि उहाँको काम
0: भनेपछि सुरक्षित
1: सुरक्षित छ हाम्रो हिँड्नु दिएको छ अब हातमा ग्लोभ्स दिएको छ सबै दिएको छ
0: ट्याकेट ट्याकेट पनि छ
1: छ हाम्रो अहिले चाहिँ अब काम यो त सबै छ हाम्रो सबै छ सेफ्टी कोडहरू सबै छ सेफ्टी कोड खाना खाजा चाहिँ हाम्रो होइन अब चिया पनि राम्रो छ भने चाहिँ अब हाम्रो सुखा कामबाट हो सबै राम्रो छ
0: बेला बेला मनोरञ्जन हुन्छ नि
1: अब मनोरञ्जन त विदेशको
0: कुरा गर्दाखेरि जस्तो अब धेरै युवाहरू चाहिँ अब यो भनौँ डास्ने गर्ने पशु सकाएर महसुस गर्नेहरू अथवा अरू क्षेत्रमै भिन्न परेकाहरू पनि खाडी देशहरूमा जाने होइन नेपालमा रोजगारी छैन कमाइ छैन भन्छन्।
1: नेपालमा कमाइ छैन छ सर होइन कमाइ राम्रो छ तर हामी जति पनि भन्छौँ मैले सोचेर पूजा गर्छु नेपालमा हामीसँग लगाइन्छ अधिकेशन भारत उत्तर राष्ट्र त्यो राम्रो विदेशी लाउनु भन्ने चाहिँ गाउँमा आइसकेको छ अनि हामी नेपालमा बसेर तुलनामा एकदम कमै गर्छौँ आज सकिनँ भन्छ घर नै गर्दा पनि हाम्रो ठुलो राम्रो उत्पादन छ खेती किसान गर्दा पनि राम्रो छ राम्रो सुधार पाल्नु सागसब्जी लाउनु हरेक कुरो बजारमा लगाउँछ त्यो हरेक कुरो कमाइ छ नेपालमा चाहिँ नेपालमा कुरो गरेको घरमा बाह्र घरमा सुन्न एजुकेसन गरेको छ पाँच घन्टा चार घन्टा उनीहरू अगाडि भन्नु खट्नै पर्छ अब नेपालमा कति भन्नु किन्छु
0: नेपालीहरूले काम गर्न नजाने कि
1: मैले पूजा नदी काम गर्न खास नजाने पनि त अन्त गराएको पनि अन्त हामी नेपालमा अब बाहिर इन्डियातिर आएर के गर्नु अन्त कारण पुग्नु धेरै नजरहरू धनघरका हुने गर्दा पनि किनेको छ अब हामी के गर्नु काम गर्न लगाइन्छ अब जस्तै हामी अब लेबर काम हुन्छ लेबर काम गर्नमा धेरै ठुलो भयो गर्न सकिनँ भन्दा त्यो समय त्यो लेबरै गर्ने पढाएको त घर मैले त ठाउँमा जाँदैन हाम्रो दुःखै ठुलो त्यसले अनि भन्नु त्यसको लागि भएन नेपालमै भएर किसानसँग काम गर्नु पैसा छ नेपालमै छ मैले बुझाउनु जहाँ पनि नेपालमा त्यो गर्न सक्यो भने घरदेखि लिएर बाहिर काम कहाँ बस्यो भने हाम्रो दुःख जान पऱ्यो अब हामी घरमा छोरा पछि साथीभाइसँग लाग्यौँ काम नगर्ने कार कमाएको छ हामी त्यो जाने कोही समय कतिपय मान्छेहरू अब धेरै गाउँको पनि यहाँबाट कोही जाने भन्नु परेको छ कोही मान्छे जाँदा आफ्नो साथीहरू फर्केर आएर घर बाह्र पाल्ने गर्दा चाहिँ अब कोही किसिम बनाएर आएको अनि गाउँतिर कुरा धेरै हेर्दा त्यसको सफा सुधार दिनु पर्ने भन्ने जति पनि गर्न सक्यो भने नेपालमै पैसा
0: यो लेबर नै चाहिँ मैले यहाँ अनि माथि छिटोदेखि यहाँसम्म आइपुग्दाखेरि थुप्रो घरहरू बन्द भएको थियो यहाँ पनि राम्रै भयो भन्ने छ यो क्षेत्रमा अवसर राम्रै छ हामीलाई चाहिँ राम्रो छ अरूलाई थाहा भएन हामीलाई चाहिँ राम्रो छ म यहाँ चाहिँ हाम्रो एकदम राम्रो महिनामा फुल पनि हुन्छ महिना बेलको पेटिङ सेलरी आउँछ सेलरी आउनु पाँचमा एउटा झापा हुन्छ अब घर घरमा छोडो जान परिवारलाई हेल्प गर्नु सबै गर्नु हाइएन्ड पनि भयो साबुलाई पनि आउँछ आज बस्नु भन्नु पाइयो आज त्यो जस्तो पाएन
1: नेपालीकन
0: जाँगै पनि खान
1: पाइरहन्छ
0: हजुरको सरकारले खास यो अनौपचारिक क्षेत्र भन्ने विशेष साइटहरूमा काम गर्ने साथीहरूलाई अफिस बाहेकहरू काम गर्नेहरूलाई चाहिँ यो सामाजिक सुरक्षामा आरोप गर्ने तपाईँलाई पनि थाहा होला विशेषमा होइन तपाईँ चाहिँ त्यसमा हुनुहुन्छ कि हुनुहुन्छ
1: म त्यसमा अहिलेसम्म त्यस्तोमा गएको छैन
0: यो समस्या कमाइ अनुसारको बचत गर्ने पछिलाई चाहिँ हुन्छ अन्तरी विदेशमा
1: बिमा अहिलेसम्म गरेको छैन अब सोध्नु पर्छ
0: के त कस्तो लाग्छ त्यो बिमा गर्नुपर्छ जस्तो लाग्छ कि
1: अब जीवन बिमा गयो भने जस्तो उपचार गर्नु त उता खर्च बिमाले हेर्छ राम्रो त राम्रो छ कतिपय बिमा राम्रो छ कतिपय अर्को छ
0: अहिले सरकारको पनि कुराकानी गरौँ तपाईँले अघि यो हाम्रो वाद गरेको कुराकानी गर्दाखेरि भोट हालियो हामीले आफ्नो छानेकै मान्छेहरू जित्यो भन्ने कुरा पनि गर्नुभयो होइन भन्नुभन्दा चार महिना सकियो नयाँ सरकार भनेको यो चार महिनामा चाहिँ विशेष गरी तपाईँले जे सोच्नु भएको थियो त्यो खालको परिवर्तन पाउनु भएको छ कि छैन
1: अब त्यो राम्रै छ एकदम राम्रै गरिरहेको छ पहिलाभन्दा अहिले धेरै राम्रो गरिरहेको छ नेपालमा अब बाटो सरकार आइसक्दा धेरै राम्रो गरेको छ अब यस्तो राम्रो प्रगति गर्दै राम्रो हुन्छ अनि तपाईँले पहिले र अहिले फरक छुट्याउनु पर्दाखेरि चाहिँ केमा देख्नु भएको छ?
2: पहिले चाहिँ मैले छुट्याउनु पर्यो, पहिला अब जहाँ गएर फोनमा हुन्थ्यो अहिले बाटो पनि सभा छ, त्यो कुरा सुझाव लाग्छ, त्यो कुरा धेरै रमाइलो छ, अहिले काठमाडौँ छ, त्यो हेरिरहँ जस्तो छ होइन, बसिरहँ जस्तो सुन्दरता देखिरहेको छ, जहाँ पाएँ हरियो कुरा त्यो छ, बाटो पनि सभा छ, जहाँ गएर गएर ढलहरू धेरै मनमा भइरहेको छ, सरसफाइ गरिरहेको छ, बाटो पनि धेरै झाडा भइरहेको छ, पहिला त्यस्तो थिएन, पहिला अब जाने सबै हेर्नु त्यस्तो पहिला जस्तो शासन भयो त्यस्तो जङ्गल जस्तो सबै हरियाली बनाएको छ, पहिला त्यस्तो थिएन, अहिले फरक बाटो सरकार आइसक्यो धेरै फरक छ। अब विशेष गरी सङ्घ के क्षेत्रमा गर्दाखेरि अब सरकारले अझै बढी तल बढाउने होइन सामाजिक सुरक्षा अघि हामी जो कुरा गऱ्यौँ त्यसमा लगाउनुपर्छ भन्ने कुराहरू यसमै थुप्रै युवाहरूको अब विदेश पनि गइरहेको छ भन्ने वर्षमा 4-5 लाख गइरहेको भन्ने कुराहरू पनि आइरहेको छ, उहाँहरूले सबैलाई सही अवसर दिने भन्ने कुराहरू पनि सुन्नुहुन्छ। रोजगारीको क्षेत्रमा चाहिँ के फरक पाउनु भएको छ? रोजगार पहिला भन्दा राम्रो छ, अहिले अब पहिला जस्तो हकमा छैन, हामी बिमारी पनि हुन्छ, पहिला चाहिँ अब यसो गर्नैपर्छ भन्ने हुँदैन, यस्तो क्षेत्रमा राम्रो छ। अब चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ सरकारले? अझ पनि भन्दा राम्रो राम्रो गर्ने जस्तो मन्डीका कुराहरू भनौँ न, अब विद्यालयको तर्फ अब हटाएको छ होइन, स्वास्थ्यमा तर्फ पनि हटाएको छ लगायत, अब आम भुइँ मान्छेलाई हेर्दाखेरि चाहिँ त्यो मान्छेलाई छुने गरी अब मध्यम वर्ग अथवा धनी नानीहरूको कुरा छोड्छौँ भने सामान्य मान्छेहरू धेरै छन् नि त, उहाँहरूको लागि चाहिँ के गर्नु पर्छ? सामान्य मान्छेहरू हामी पुरा गर्नै पर्छ, पुरा नभए त अब चाहिँ हुँदैन, पुरा गर्नु पर्यो, त्यो साथसाथै आफ्नो त्यो यसैमा हिँड्नु पर्छ, त्यसैमा लागि पर्नुपर्छ, त्यस्तो गरेर पनि म राम्रो गर्छु, म राम्रो गर्छु त्यो पनि हुन्छ,
1: मान्छे त्यसरी गर्नु पर्यो
2: सरकारको सरकारले पनि धेरै अस्पताल गर्दैछ, फेरि गर्न गर्छ होला, गर्छ भन्ने सुनाउँछ गर्छ, आफूले त्यो ढुङ्गामा जानु आफूले राम्रो पनि गर्छ, आफू राम्रो सबै राम्रो हुन्छ, आफूमा राम्रो देशको राम्रो राम्रो हिँड्यो भने सबैलाई राम्रो दिन्छ, नराम्रो नराम्रो हिँड्नुहुन्छ सबै आफैमा हुन्छ।
0: धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 6 का ओम बहादुर श्रेष्ठ। अब विगत 20 वर्षदेखि निर्माण तथा श्रम क्षेत्रमा काम गर्दै आउनुभएका ललितपुरको सादो बाटो बस्ने चितवनका साजन अरियालको अनुभव सुनौ।
3: हाम्रो श्रमको लागि त्यस्तो केही आवाज उठ्या जस्तो लाग्दैन, केही छैन, भन्नु न हामीले अब यत्रो 20 वर्ष भयो हामी यही श्रममै हिँडेको होइन, अहिलेसम्म यही श्रममै बस्नु पर्दछ हेर्नु होइन, यी भोट जस्तै अब हामी कतै भोट सोट हाल्न गयो, कतै कसैलाई जितायो होइन, अगाडि पनि जितायौँ कतिले होइन, पछाडि पनि जितायौँ, अब श्रम गरेर खानेलाई त श्रमै गरेर पनि पर्दछ होइन, हाम्रो चाहिँ त्यस्तो भ्यालुएबल छैन जस्तो लाग्छ,
0: छैन
3: छैन छैन।
0: तपाईँ 20 वर्षदेखि यसमै लाग्यो भन्नुभयो होइन?
3: यसमै लागेका छौँ हाम्रो 20 वर्षदेखि काम लाग्यो, तपाईँको 12 वर्ष अगाडि पनि हामीलाई ज्यादा मजदुरी उति नै छ अहिलेको जति नै, अहिले पनि त्यति नै छ कि
0: त्यो भनेपछि आय आर्जनको पाटो जस्ताको त्यस्तै
3: जस्ताको त्यस्तै छ, अब महँगी बढ्यो हेर्नु है, सबै कुरा बढ्यो, हामीलाई दिनको 1000 रुपियाँ कमाएर परिवार पाल्नुको धेरै गाह्रो छ।
0: को को हुनुहुन्छ परिवार?
3: परिवारमा छोरा छोरी बुढा बुढी अनि
0: भनेपछि 5-6 जना
3: 4 जना हामी यहाँ छौँ, गाउँमा हुनुहुन्छ बुढाहरू होइन, हामी फ्यामिली चाहिँ यहाँ छौँ, त्यो श्रम गरेर हामीलाई यो जति हामीले मेहनत गरेको श्रमको हामीले श्रमिक परिश्रम चाहिँ पाएन कि
0: पानीसँगै छैन
3: छैन
0: अनि अहिलेसम्म जति पनि भोट हाल्नुभयो
3: हजुर केही गरेको छैन, अब यस्तो हो भोट हाल्यो भने भविष्यमा होला कि भन्ने मात्र, हाम्रो लागि त हालेको होइन, छोरछोरीको लागि हो होइन, अब हाम्रो लागि त हामीलाई त के नै चाहियो, सामानहरू सस्तो दोस् हो कि नै त्यो चाहिँ

0: भरिका अस्पतालमा आकस्मिक बाहेक सेवा बन्द गरिदा बिरामीहरू मर्कामा
1: अस्पताल बन्द छ अब के गर्ने मान्छे मर्छ यसरी उपचार नभएपछि
0: साम्प्रदायिक तनाव निम्तिएको सुनसरीको ताजा अवस्था के छ
2: अहिले सालसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरू जानकारी दिएका छन्
0: हाम्रो संवाददातासँग कुराकानी र अन्तर्राष्ट्रिय प्रसंगमा जापानमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिस फँसेका विवरण तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस् जापानका अग्नि नियन्त्रकहरूले क्युसु टापुको दक्षिणी प्रान्त कुमामोतोमा आएको शक्तिशाली भूकम्पपछि एउटा सपिङ सेन्टरभित्र धेरै मानिसहरू फँसेको बताएका छन् सार्वजनिक प्रसारण संस्था एनएसके का अनुसार करिब 20-30 जना कर्मचारी सम्पर्कविहीन छन् प्रत्यक्षदर्शीहरूले 7.1 म्याग्निट्यूडको भूकम्प आएपछि उक्त सपिङ सेन्टरमा विस्फोट भए आगलागी भएको बताएका छन् पछिल्लो विवरण अनुसार निप्पोन पेपर इण्डस्ट्रीजको कारखानामा चिम्नी भत्किँदा धेरै मानिसहरू बेपत्ता छन् बीबीसीका जेक क्योन भन्छन् सुरक्षाका लागि राखिएका क्यामेराहरू भिडियो सामग्रीमा भवन भत्किँदै गरेको र आगो भवनमा लागेको देखिन्छ पछिल्लो पटक जापानको नोटो क्षेत्रमा सन् 2024 भूकम्प जाँदा 200 भन्दा बढ़ी मानिसको मृत्यु भएको थियो बीबीसीका जेक क्योनको भनाई फ्रान्स र स्पेनका अग्नि नियन्त्रकहरूले हालैका समयका सबैभन्दा भीषण डडेलहरू मध्ये केहीमाथि नियन्त्रण गर्नेतर्फ प्रगति भएको बताएका छन् तर उनीहरूले अर्को उष्ण लहर आउन लागेकाले खतरा अझै पूर्ण रूपमा नटरेको भन्दै चेतावनी दिएका छन् दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डडेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढ़ी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन् स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन् युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन् युक्रेनले रूसभित्र लामो दूरीका हमलाहरू तीव्र बनाइरहेका बेला यो भेट हुन लागेको हो हिजो जेलेन्स्कीले ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमलाई भेटेका थिए र उनीहरूले संयुक्त ड्रोन उत्पादन र क्षेप्यास्त्र रक्षाबारे छलफल गरेका थिए पाकिस्तान प्रशासित कश्मीरका अधिकारीहरूले क्षेत्रीय चुनावको पहिलो चरण समाप्त भएपछि हिंसा भड्किएको बताएका छन् अधिकारीहरूका अनुसार प्रतिबन्धित जोइन्ट अवामी एक्सन कमिटिका समर्थकहरूसँग भएको झडपमा एकजना अर्धसैनिक अधिकारीको मृत्यु भएको छ भने 3 अन्य घाइते भएका छन् यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ गत एक महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 भन्दा बढ़ीको मृत्यु भएको छ र फ्रान्सका महान फुटबल खेलाड़ीहरू मध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरूष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् उनले खेलाड़ीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए यो बीबीसी नेपाली सेवा हो
0: साझापखमा पुनः स्वागत छ वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेक अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे कुटपिटको घटनालाई लिएर सो अस्पतालका 67 चिकित्सकले आज राजीनामा दिएका छन् राष्ट्रिय मानवाधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देश दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कार्यवाही भइरहेको बताएका छन्
4: म यहाँ वीरगंजको नारायणी अस्पतालमा आइपुगेको छु यहाँ पर्सा बारा रौतहट सर्लाही मधेस प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय शहरबाट पनि आउने गरेका छन् बिरामीहरू र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन् यसै क्रममा एक कुर्गा जो यहाँ आएर बसिरहनु भएको छ बाहिरबाट आएर उहाँसँग हामी कुरा गर्छौँ
5: मिर्जापुर
4: म भारतको मिर्जापुरबाट आएको छु धेरै टाढा पर्छ
1: भन्ने आएको हो तर अस्पताल बन्द छ अब के गर्ने मान्छे मर्छ यसरी उपचार नभएपछि त्यसैले उपचार हुनुपर्छ अस्पताल खोल्नुपर्छ गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25का 45 वर्षीय राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड गर्नका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए त्यसै घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सड़क अवरूद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन् सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 जना चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन् नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्
5: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्लाधिकारी र एचपी साहब चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै ती गाडी अपशब्द प्रयोग गर्दै तुरन्तै यिनीहरूलाई थुन्नुपर्छ थुन समाज भनेर चाहिँ वातावरण बिगार्नुभयो र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ गरियो
1: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने
6: अरू लापरवाही भयो भएन अब त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ फेरि देखिको देखि गरेको छ भने त्यसको सजाय पाउँछ तर यसरी चाहिँ नि दुर्व्यवहार गर्ने कुटपिट गरिदिए पछाडि अब कुन मानसिकताले डाक्टरहरूले फेरि काम गर्छ
1: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटनाबारे बताउँदै भने
7: दुई तिनजना डाक्टर साहबहरूले अलिअलि तरिकाले उहाँहरूले चाहिँ प्रस्तुत हुनुभयो नागरिकहरूले चाहिँ स्वास्थ्य उपचारबाट चाहिँ वञ्चित भएको छन् अब यो कुराहरू जिम्मेवारी निकाय हामी सबैले यसलाई जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउँ भनेर उहाँहरूलाई बोलाएको नात्र त्यस्तो दुर्व्यवहार गरेको भन्ने विषय होइन घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर आवश्यक कानुनी कार्यवाहीलाई जिल्ला प्रहरी कार्यालय आवश्यक कार्यवाही गरिरहेको अवस्था छ छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्यक्रम प्रक्रिया प्रारम्भ गरिसकेको अवस्था छ
1: को आन्दोलन र सामूहिक राजीनामापछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ माधुरी महतो बीबीसी वीरगंज
0: अर्को विषय साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थान मंगलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ बिहानै केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मत्थर नभएपछि सुनसरी सदरमुका मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रो संवाददाता विक्रम निरौलालाई सोधेका छौं
2: कर्फ्यूका बीचमा पनि बिहानदेखि दिनभर जसो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन् घटनाको छानबिन दोषीलाई कारवाही उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुरा लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन् अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरू जानकारी दिएका छन्
0: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसकेको छ के गर्दैछ समितिले त्यसका सदस्यहरूसँग तपाईँ कुरा हुँदाखेरि के भन्छन्
2: मैले अघि साँझ छानबिन समितिका संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये तीनजनाको अवस्था पनि चिन्ताजनक र कि अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको वस्तु स्थितिबारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगंज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तु स्थिति बुझ्ने हाम्रो कार्यक्रम छ हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ
0: त्यो दिवानगंजको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन् खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको
2: सामाजिक सद्भाव जुन अहिले खलबलीमा आँट्यो भनेर सबैतिर चिन्ता बढेको छ त्यसकारण यहाँ विभिन्न राजनीतिक दल नागरिक समाज विभिन्न गैर सरकारी संघ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन् मैले दिउँसो जुन घटनास्थल भएको देवनगंज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गरेको थिएँ उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमको लागि छलफल गरिरहेका छौँ सबैलाई आग्रह गरिरहेका छौँ यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियाल पनि जुन घटना भएको थियो मृतकका घर परिवारमा गएर घाइतेका घरमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने सबैलाई जसरी जे घटना भयो भइहाल्यो अब यसलाई कसरी हुन्छ र एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँहरूले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएछ र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेछ।
0: संसारीमा उत्पन्न साम्प्रदायिक तनावबारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको दिवानगंजमा भएको घटनाको पीड़ित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कड़ा कार्यवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड़ मार्फत कुनै पनि समस्या असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपील गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझापक्षमा एक विषय संक्षेपमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले नेपालका प्रधानमन्त्री भालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार देलले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सोधिएको प्रश्नमा जायसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौं, प्रवक्ता जायसवालले थपे। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्डमा चल्ने सबै प्राकृतिका सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सड़क खण्ड अन्तर्गत मुगलिन बजार नजिकै नारायणगढ़तर्फ सुखा पहिरो गई सड़क अवरूद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। तर अन्त्यमा नेपाल बाहिरको एउटा विषय। जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा शपिङ सेन्टरभित्र कयौं मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो शहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा शपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्युडको भूकम्प गएपछि कुमामोतो स्थित इयोन मलमा विस्फोट भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ।
8: चिन्सु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा शपिङ कम्प्लेक्सको दोस्रो तला भत्किँदा कैयौं मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिम रहेको देशहरू मध्येको एक हो। त्यहाँ 1 वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमीन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएसकेले प्रसारण गरेको भिडियोमा सड़क तथा पुलहरू चर्कि र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरू किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्।

0: आइया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी

0: सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफजेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129990 र 9746583487
2: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
3: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
2: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
3: ल अब आँखा खोला त
2: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867050620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोनु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
4: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज
5: दिदी छिनको सिल किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
6: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
5: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
0: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरमत पनि गरिन्छ
6: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809609094 र 9863868018
5: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
0: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

जंगल को छूना घर आता।

0: साथी भाई बहनों नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्म दर्ता दिनुस् त
2: जन्म दर्ता गरेको छैन नि म्याडम
1: बाउ जन्म दर्ता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न

0: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेद का घटना बेलैमा दर्ता गर्नु नागरिक को कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने भयो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: ए बाबु, लैन, मेरो त हात खुट्टा अनुनासा झन्झन गर्छ, पिनास्ने भैरान बनायो। यो रोग पनि के हो के? खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तो बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि हुन्छ। हामी सिधै अरू सँगै जाउँ।
7: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824417718, 9843349696 र 9861313472। आमजी औषधालय, सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
5: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
5: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खुम्बु बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को बढ़ना संबंधी सूचना।
2: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
2: भर्ना म्याच 2083 साल साउन 1 गतेदेखि 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556 9841-63-53 र 0385-2456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा गुणहितमा सारी सन्देश।

0: भएको जनहितमा जारी सन्देश
1: पोषणयुक्त खाने कुरा जीवनका रङहरू पूरा मनमा ताजगी तन्मा
0: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौ। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय

0: 服部家でで有名なブランドのコスプレとなって関連するに、ビジネスサマンキーのデザルカチャーチャーレタポソーチャーレ、とっていいパン。オフ、アブサマンドが、タフカノリジャムポンのオフィキャン、ダッドハン、ティニクリコスプレソムナナソウ、ビジネスサマンのカフェのキラザニー、アンデイシュルクモバ、ショップトゥパンシャドウ。ए वरा दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसकेँ लसुना बहिनी सुनु दुखुमा नगरपालिका ओरामिना पासमा भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरु कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000 सुनु दुखुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु

Mar kya malu, poti ko khelti na. Na phir zindagi.

I'm gonna see you in my

ਸਰਕੋ ਹੈ ਰਾਈ ਹਾਕੀ ਹੈ ਸੁਖ ਸੁਖ

मन कल पिया बाकी जीत मन

0: आँख सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तुरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: आशा भगिनीहरुसँग के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागु कोलकातामा देखिने जस्तो लक्षण छ त कति लागु त भाइ के भएको तिमीलाई निधाती भन त
1: खै दिदी के हुनु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको सत्य छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुधार्नु मौका दिउन् नि
2: बारिशमा लज सुझदा गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग उसार प्रसार मुक्ता भ्रियत्रमा जोड़ दिन स्वस्थ जीवन सभ्य समाज ढिरबाडमा हाती बालो लागू औषध गुप्त समाज ढिरबाडका लागि जिल्ला प्रशासक कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जीवहितमा जारी सकोस्।

0: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना
1: महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने नपुराई भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमै भुक्तानी लिनको लागि यस सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभदायी हुने आफ्नो कार्यसाथी सम्बन्धित बैंकमा भुक्तानी लिने नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने दोहोरा पनि यस्तै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण नीति यही टाइम 11 गते 12 गते 13 गते 14 गते र 15 गते थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-91 97-63-97-104 सुमन राई प्रमुख प्रशासकीय अधिकृत नाकुलुङ गाउँपालिका बुङ सोलुखुम्बु।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनजीवनमा जन सन्देश
2: मानव देश बिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार।

नेता सबै विशेषज्ञ आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुनु नबिर्सनुहोला यति कार्पेट कार्पेटको शिर्षा

0: के भयो? के को हल्ला सुन्न हो यो?
1: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए। के सोचिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
0: हैन, किन माइली भन्छु? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हामी मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात